0: म हरिप्रसाद मैनाली पत्नी सिलवती र पुत्र गुनिलो माली कहाँसी मुख प्रेमी मित्र र दाजु भाइ सजिला माता पिता सन्मुख नारायण
1: हरे हरे
0: भजौ।

पत्नी शिलवती र पुत्र गुनिला मालिक हाँसी मुख प्रेमी मित्र र दाजु भाइ सजिला माता पिता सन्मुख आमदानी धनमा र चाहिन मनमा कण्ठस्थ विद्या सदा यस्तो रूप जान मेला जुलको पाइन्छ भाग्य छँदा नारायण।

रहना आयु छिन्दै हुँदै छ रात दिउँसो हप्ता र महिना पनि थाहै हुन अनेक काम गर्दा बेला बितेको पनि नारायण हरि हर।

0: आवना कृष्ण बसे देव मेरो मन हैन अल्छी नलिनु रामोगे नरानो निन्द्रा नदेर आइलिनु कोही देखि नडराउनु रे सकतै कहिल्यै नबिर्से हुनु धन्दा झरपट छिन्नु फ्रोते रहनु जुन सपना छोडु दिनु विद्यामा धनमा पुराउनु परे यो बानी हरदम लिनु बाजु बन्द किरीट कुण्डल मणि औठे चुराहारले भोटो कोट कमेज टोपी पगाडी आस्कोट सुरुवालले माछो कुम्भ बँदेल बाघ बनिँदै कहिले मगन्ते हुँदै कुर्दी जङ्गल चोर धैर कहिले योगी खुनी जाई हुँदै विद्या सुन्न भनेर कान बनिए के गर्नु ती कुण्डल दानै गर्नु भनेर हात बनिए बाला भिरे के फल जिब्रो पन्न र मन्त्र जपन जिब्रो पन्न र मन्त्र जप्न भनियो न स्वादकै खातिर यो चोला उपकार गर्न भनियो सिङ्गारमा के छ र मुमाको अति सागो रोयो निमा गयो जीव गई खेलिनु विष्टमित्र खकारमा गोडो लिँदै सालना लली झेलिनु हरदम पेछिनु पेटा कागो खुमले किरातीले तोकिनु हरदम पेछिनु पेटा कागो खुमले किरातीले तोकिनु नौ महिना तक घोर कष्ट सहँदै तै गर्भमा रोपिनु
1: हरि मेरो घर बोच बारकुचे बस्ने तेजबहादुर बस्नेत हो मेरो उमेर 91 वर्ष लागि म अहिले 91 वर्ष भएँ अब म एउटा श्लोक भन्छु सुनिदिनु होला सबैले हे स्वामी तरुणी भए कि मगरै छोरी दुराई जेठमा पाल्नु भयो यो जवान कसो मगरुला हाना त दर्शनका कहिले देख्छु शशि बदन कि मुरा दिन बित नलाग्यो यसै जोवन कि जानी छु खसम कि कमी छु बिराम पालु कस नेत्रै खोली कट चले मकन जाऊ डर्छे इसरा गरी जान्थे म घरका धान सब चली हेर्दै म यत गरे परे देख्थे सूर्य र चन्द्रमा चरी बहु सुन्दर मुरा पनि यो जीव डगमग गर्दथ्यो मदन काई जसले भरी सन्सनी वृन्दावन मधुमालती कि फुल चाहिँ जोवन्त मेरो गयो राजैका कुलमा जन्म हुन गई विवाह नहुने भयो साथैका सङ्गिनी सबै चलि गए मन रुन्छ मेरो अति कौनै मर्दनले निसाब गरिदेला कुन्दै बजेला पति
2: नमस्कार म घनश्याम ओली दिगु गाउँपालिका वडा नम्बर 4 गाउँघरमा चाहिँ केदारनाथ ओली भन्छन् मैले चाहिँ श्लोक लिएर आएको छु पत्नी पुत्र र पुत्र र कुटुम्ब सम्पत्तिमा चिन्ता छ रात दिन कसो गरी आए

हो त्यसमा काम दिने कृतन गराउन श्री रामको पर्थ्यो बस्नु त ब्रह्मचार्य व्रतमा सेवा गुरुको गरी विद्या वेद पढी विवेक गरदात्म मिल्थे परमात्मा हरे त्यो कामै नगरी बितेछ अब ता बेला पनि गइगयो

कर्मता पर्थ्यो गर्नु सेवा अतिथिको सेवा म गृहस्थि हुँदा त्यो यादै गरिएन मोह बसले अहिले पछुतो भयो अहिले बल घट्यो हात गोडा रह्यो अब पो बिहाल भयो पर्थ्यो ज्ञान खोजी खोजी गरनु सत्सङ्ग वेदान्तले बाँदर झैँ कुदिरहन्छ।

0: जनमा तो बेला हाँस्दै गयो, बुढो भई सबै कुरा कुरा बस्यो, मलाई साथ कसले दियो। अब यो सारा व्यवहार छाडी वनमा बस्ने गरी जाउँ भने, अन्नमै प्राण रहन्छ कलीमा छोटला भन्ने डर हुने। त्यसैले घरमै बसेर पनि म आत्मा सुधार्छु भने, रातो दिन हरिनाम जपे जपे होला कि भन्ने आशा भने। यो चिन्तामणि हो मनोरथ दिने, वैकुण्ठको साँगु हो, नौका हो अब भवसिन्धु अमृत हो सम्पूर्ण ब्रह्माण्डको।
1: नन्दलाल गिरी सन्यासी हुँ, यो भजन राख्न मन छ। भजनारायण भजनारायण।

0: දෙනකු චිනපලගරිදිනරතදියන දරිධරිනමරදේශවිරන කාලජමංසකෙලතමස ආයුභටිතර ගරතිනස බජනරයෙන් බජනරයෙන් බජහරිරම් දේයතනං ඕකපරාසයින අංජුලි බාහෙක බර්තන සයින රුකමනි බාසන් භිකමගි කන්සන් තරපනි ආසාතිරමන ලංසන් බදනරායන බදනරායන බදහරිරම් දවතක තනම ප්‍රාණරහන්ස තවතක ගරිම ශෝධනි ගරිසන් ප්‍රාණ ගය පති පත්නී ඩරසේ තර තර කන්දයි පර පර ශරසේ බදනාරායන බදනාරායන බදහරිරම් කති මොණි දයසන් කති රමි දයසන් කති ලට්ටා කා ප්‍රේමි හොඳයසන් තර සන් ඥාන විනශව අන්ද බුඩි නැටි කස ශවයි කුදන්ද බදනාරායන් බදනාරායන් බදහරිරම් ගීතා අලිකති ජෝ පඩිලින්සන් අලිකති ගංගා ජල නිදිලින්සන් ප්‍රභුකෝ පූජන ජෝජන ගරලන් කිනතියමක බසම පරලන් බදනාරායන බදනාරායන බදහරිරම් දේහවිසාර ගලිගයසාර ලෞරෝ භූපර සරණ සහාරා කේශ ඵුලේක දාත ධරේක ශවසන ආසයි තර්පගේක खेल्दै बितिगयो बाल्यावस्था तरुणैतिरगो तरुण अवस्था वृद्ध भएपछि चिन्ता लेला हरिकन भजने कुन हो बेला भजनारायण भजनारायण भज हरिराम अनि पनि जन्मिनु अनि पनि मर्नु अनि पनि घर भएतिर गई पर्नु अवतार प्रभुजी पार लगाऊ यो भवसागरबाट उठाऊ अनि उही दिउँसो रात र हप्ता पछेर तिथि ऋतु बार घुम्ता महिनै नै र वर्ष उनै छन् आयु कत्रन कैति उनै हुन् भजनारायण भजनारायण सज्जन हो जो भन सकिँदा काम त ठट्टा पानी सुकेपछि पोखरी धुट्टा धन सकिएपछि जान बिरान तत्त्व बुझेपछि संसार हिटुना भजनारायण भजनारायण भजायम हितमित सुत जन तन धन नारी गोठर खेत पशु घर बारी सबै जाइका ताई रहनेछन् तिनका नै मल खेती लिनेछन् भजनारायण भजनारायण भजहरिरम कसले यो जगमा मकन पठायो कति दिन बाँच्न स जानु कता हो मनमा गुण यति बात गहिरो यो सब सके सपन सरी हो भजनारायण भजहरिरम विष्णु सहस्र गीता गाऊ प्रभुका पदतिर ध्यान लगाऊ सज्जन सङ्गतिर मन देऊ दुखी जनका दुख हरि लेऊ भजनारायण भजनारायण भज हरिराम जब तक तनमा प्राण रहन्छ तब तक घरमा शोधन गर्छन् प्राण गएपछि पत्नी डर्छे थर थर कान्दै पर पर सर्छे भजनारायण भज हरिराम सञ्चल मनका बेग थमाऊ निश्चय सुखमा फस्न नजाऊ कामै क्रोध र लोभ हटाऊ ज्ञान र भक्तिले वैराग्य बढाऊ सुखका खातिर भोग गरिन्छ भोग पछि पछि रोग भरिन्छ न त गरी खान्छ न त मरि जान्छ तर पनि पापैतिर मन लान्छ भजनारायण भजनारायण भज हरिराम गङ्गा सागर काँसी घुम्छन् अहना व्रत अहनान र दान व्रत कति गर्छन् ज्ञान बिना सय जन्म गुजारन्
1: सारै बाबु चत्रु मुखै अति कठोर श्रेणी पयो दर्पणी धारण गर्नुहुने म पर्दछु शरण मङ्गल दिनुहोस् भनी मयूरका रङ जस्ता अति अचल बाला छन् ती करमा अति कि खुल न्यानुपुर मणि जडित पाऊ परमा प्रभाव लक्ष्मीका झै गरिकन त घुम्ने गगनमा दया तिम्रो पाऊ भनिकन म पर्छु शरणमा सर्वाउ बीचमा छ पात्र र कमल घण्टा र चक्र धनु लम्मा हात बिसे छ पास अति असल शोभाए मान क्या भनु कुण्डल कान बिसे खजी छ सुनका हिराहरू लाल झडी शोभा गर्नु हुने जग जननीको माग्छु दयायो घडी कपालमा केश बन्धन मुकुट पनि धर्ने अति असल शशील जित गर्ने मुख कमलको सुन्दर सकल अति लामो चुल्ठो सरपसरी झुल्ने जगनमा लगाएको सिक्री झुनु झुनु गर्ने गगनमा अगाडि सागरको मथन गर्दा बाँसु किसरी लपेटन्ना मन्दर झै जगन सुन कि सिक्री अकबरी बडो शोभा गर्ने झलमल भई त्यही जगनमा हजुरको हे दुर्गे स्वरूप पनि ध्यान गर्छु मनमा ध्वजा धर्ने चन्दर मजुर पनि जसका उपरीमा

0: छु मातर म पनि परि तिम्रा शरणमा त्रिलोको रोग जस्तो असुर महिषासुर हुन गयो दया तीन लोकमाथि धरिकन त मारिदिनु भयो उसै माफिक मेरा उपर पनि दुर्गे धरि दया सहजमा दुख छुटलान यदि मकन मंगल दिनु भयो जया भन्छन् सबले विजय पनि नाम हो हजुरको भगतका खातिरमा छ्या गरिदिने सब असुरको
1: लो तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त
2: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि न दाँत मिलेको छ न सफा छ दाँत किराले खाएर यस्तो भइरहेछ अनि के गरी हाँस्नु त
1: लौ न यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त चरीकोट साड्डो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि किन चिन्ता लिन्छौ क्या तिमी लहिन जाउँ त्यतै हाम्रा सेवा तथा सुविधाहरू
3: शल्यक्रियाद्वारा दाँत निकाल्ने दाँत सफा गर्ने नमिलेको दाँत मिलाउने झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने नयाँ दाँत राख्ने बाल दन्त उपचार किराले खाएको दाँतको जरेदेखिको उपचार दाँत कलरको सिमेन्ट भर्ने दाँतको एक्सरे गर्ने पहेँलो दाँतलाई चम्काउने दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने
1: दाँतमा हिरा राख्ने
3: सुनको खोल राख्ने
1: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एक मात्रै डेन्टल विराज डेन्टल प्राली साड्डो बाटो चोकमा वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा
3: थप जानकारीका लागि विराज डेन्टल प्राली चरीकोट दोलखा सम्पर्क नम्बर 9844301172 र 9851120607
4: ध्यान दिनुहोस् ध्यान दिनुहोस् समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ
5: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ
4: आउनुहोस् आफ्नो व्यावसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ
3: अर्थतन्त्र मापनको आधार आर्थिक गणना समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना आर्थिक गणनामा कोही नछुटौं
6: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा थप जानकारीको लागि टोल फ्री नम्बर 1178
4: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना
7: हिमालयन क्राउन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ
4: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816 सम्पर्क फोन नम्बर 0949421364 पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा
8: होइन दाई एका बिहानै यो आगनीको दिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
9: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
8: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
10: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
8: थप जानकारीको लागि सम्पर्क नम्बर 9840 57 93 24 र 9845 76 54 84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।

0: Media, Extreme Energy Drink.
1: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
2: होइन, के एक्लै गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरासको चल्ला पालौ भनेर सोचेको।
2: अनि के भयो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
2: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
3: हजुर, हाम्रा सेवाहरू
1: यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
2: सम्पर्कको लागि 9844649608 9844649608।
3: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
1: राँगाको मासु पाइने पसल भएको घर सँगै।
3: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
4: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
3: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठुकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
5: होइन, के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
6: हो पनि किन दुखेको पक्ष हुँ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
5: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरे, सिलाबर, स्टिलका भाँडा, भाँडा व्यवसाय गरौं कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
6: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
5: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
6: बहिनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
7: हाम्रा सेवा तथा सुविधाहरू तामा, पीतल, चरेस, स्टील, फलाम, प्लास्टिक, फाइबर का झोलाहरू, कालो ड्रम, कडा, डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
7: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
1: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
8: नमस्ते डाक्टर सर।
9: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
8: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
9: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
8: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
9: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
8: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
9: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
8: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
9: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाउनु।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भने।
11: अब के गर्छ धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
5: त्यहाँ चाहिँ के हुन्छ नि?
11: त्यहाँ के हुँदैन, म पत्या सुन त यहाँ।
12: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
13: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841 57 69।
5: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
14: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
15: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844 39 92 92।
16: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ।
17: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
18: हाम्रा सेवा तथा सुविधाहरू,
19: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू, थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
20: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
19: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841 57 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
18: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: मेरो देश मेरो जगदम्बा सिमेन्ट।
1: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
2: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
2: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्, यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814421402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्कार अनि सुस्वागतम कार्यक्रम सुनौलो बिहानीको पर्खाईमा बस्नुहुने तमाम आदरणीय श्रोता मित्रमा धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यका लागि हामीले परिचय दिन सिकौं। सुन्दर बिहानीमा नित्य कर्म गरिरहनुभएका आदरणीय श्रोता मित्र, कार्यक्रम सुनौलो बिहानीमा तपाईँलाई हार्दिक स्वागत छ। कार्यक्रममा उपस्थित छौ कार्यक्रम प्रस्तुता म विनिता, पण्डित बत्री प्रसाद सापकोटा अनि लामा गुरू डुक्पा लामा, साथमा हुनुहुन्छ प्राविधिक मित्र सुजन पनि। यो कार्यक्रम रेडियो सैलुङ 92.7 MHz प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। तपाई हाम्रो बिहानीलाई थप सुनौलो बनाउन निकै मिठा र रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँको संघारमा आउने गर्छौ। कार्यक्रममा राशिफल अंश, कार्यक्रमका झलक, मीठा मीठा शास्त्रीय भजनहरू तपाईँ सामु लिएर आउने गर्छौ। बिहान उदाए जस्तै मनभरि उत्साह र पाखुरीभरि जागर बोकेर बिहानीको स्वागत गरिरहनुभएका तमाम श्रोता मित्र, आखिर सबैको बिहान उस्तै उस्तै गरी बित्ने गर्छ। नित्य कर्मको निरन्तरता, बिहानको व्यायाम, चियापान, खोरानी गोठ, खेतबारी, समाचार श्रवण, पठन, पूजापाठ यस्तै यस्तै महराउँदै रमाउँदै बरालिँदै हाम्रो बिहान गुज्रने गर्छ। हामी हाम्रो अवस्था अनुसार बिहानहरू बिताइरहेका छौ। यो हामी सबैको दैनन्दिन र कर्तव्य पनि हो अनि जीवन जिउने बहाना पनि हो। यही विविधपनको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन र आशावादी गराउन विभिन्न सन्देशमूलक सामग्री लिएर कार्यक्रम सुनौलो बिहानीमा आउने गरेका छौ। कार्यक्रमको शुरूआत गरौं नियमित कार्यक्रम राशिफल अंशबाट। राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बत्री प्रसाद सापकोटा।
1: मन राखुने सबले दुर्योधन समान, कर्णै समान दानमा, तगत श्री बलरामकै जति हो सबातकै काममा, राजा धर्म कुमारकै जति होस् श्री ब्रह्म ज्ञान अनि विदुर कै सारी ज्ञान हवस सुजनले मानुन बडाले पनि।
2: नमस्कार, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz म बते प्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 साल अधिक ज्येष्ठ शुक्ल पक्ष सन् 2026 मे 30 तारीख ज्येष्ठ 16 गते शनिबार चतुर्दशी तिथि पूर्णिमा व्रत हो। आज पूर्णिमा व्रत गर्नेले आजै गर्नुपर्दछ। उत्तरायणम ग्रीष्म ऋतौ रौद्र नाम सम्मत सर, विशाखा नक्षत्र शुभ जोड, तुला राशिका पश्चिममा श्वेत चन्द्रमा छन्, सायद गर्दा लाभ हुने। आजका जोगिनी पश्चिममा छन्, सायद गर्दा पछाडि र बायाँ जोगिनी पर्ने। आजका दिन 34 घडी 14 पलक छन्, उदय 5:11, अस्तय 18:53 हुन्छ। अब कार्यक्रम शुरू गरौं राशिफलबाट।
3: मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ। आज बोलीमा राम्रो कुराहरू आउन सक्नेछ, खर्च हुन सक्छ। तपाईँको मनमा अघि गइसकेको बेलाको सम्झना आउन पनि सक्छ अनि त्यसमा आफूले अलिकति धेर तर्क नलिकन अनि बडा समझ पुर्याएर काम गर्दै लैजानुहोस्, बडा राम्रो हुन्छ।

मिथुन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ। तपाईँको बोलीको प्रभाव पर्ने छ, व्यापार व्यवसायबाट राम्रो प्रगति हुन सक्ने सम्भावना देखिएको छ, सामाजिक काम थपिन सक्ने सम्भावना छ। कर्कट राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ, आर्थिक खर्च हुने समय आएको छ र सानातिना काममा पनि ठूलो नै लगानी गर्नुपर्ने अवस्थाहरू आउन सक्ने सम्भावना देखिएको छ। सिंह राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ, तपाईँको मनमा अलिकति केही डर आउँछ कि जस्तो त्यस्तो पनि छ, मनमा चिन्ता हुन पनि सक्छ, तपाईँका शत्रुहरूदेखि अलिकति केही पोल्टो पोल्टो नै हुनुहोला, बोल्दाखेरिमा पनि अलिक होस राखेर बोल्नुहोला, सबै कुरा विचार पुर्याएर काम गर्दै लैजानुहोस्, राम्रो हुन्छ। कन्या राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई भोग्य पदार्थ प्राप्ति हुन्छ, खाने चिजहरू पाउन सकिने त्यस्तो छ, आर्थिकमा खलबलहरू नगर्नुहोला, बडो सावधानी अपनाउनुहोला, यातायातको साधन प्राप्त हुन सक्ने सम्भावना देखिएको छ। तुला राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई केही काम मिल्न सक्ने सम्भावना छ, सानो प्रयासले महत्वपूर्ण काम सम्पन्न हुनेछ, विदेशी कारोबार अलिकति फस्टाएर जाने सम्भावना देखिएको छ। वृश्चिक राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, पढाई लेखाईको काममा समय निकै जान सक्छ, विदेश यात्राको सम्भावना पनि छ, विदेश यात्रा सम्बन्धी कारोबारबाट राम्रो प्रगति हुने देखिएको छ। धनु राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, आफूले गरेको काममा पदोन्नति बढ्ने छ, आफ्ना ठाउँबाट केही अलिकति पर जानुपर्ने सम्भावना देखिएको छ, थोरै प्रयासले धेरै फलदायक लाभ हुने देखिएको छ।

0: राशिफल अंश सुनिसक्नु भएको छ। अब हामी लामा गुरु डुक्पा लामाबाट लामा राशिफल सुन्दैछौ।
1: Just a new year.

0: ಚಿಡಲೇ ನಮಸ್ಕಾರ ಸೇವಾ ಜೊಲ್ಲೆ ಜುದುಲೋಪಾ ಸೇವಡೆ ವಿಡಿಯೋ ಸ್ಪಾಕ್ಟಾನ ಸಲೋ ಬರ್ಗ ಜೋಗ ಕೊಂಸಾಪ್ ನ ಉಪಸ್ಥಿತ ಬೈಸಕೇಕು ಚು ಮನಿರಾ ಜಲಾನಾ ತಾಕ್ರಿನ್
1: ಆದಾ ವಿಕ್ರಮ ಸಂಬತ್ 2083 ಜೇಠ 16 ಅಗತ್ಯ ಶನಿವಾರ ಮೇ 30 ತಾರೀಖ ಬುದ್ಧಿಸ್ ಪಾತನ ಅನುಸಾರ ಆದ ಧಾವ ಶಿವ ಚು ಸಿ 14 ಅಗತ್ಯ ಬಾಂದರ ನಿಮ ಬುದ್ಧಿಸ್ ಪಾತನ ಅನುಸಾರ ಆಜಾ ಗೋ ಜೋಗ ಎಷ್ಟು ಎಷ್ಟು ಸಗಿ ಆಜಾ ಖಾಇರಾಖೆಕೊ ಜಾಗಿರ ಬಾಹಿ ನಯ ಜಾಗಿರ ಖಾನು ನಹುನೆ ಪುಲಿಸ್ ಭರ್ತಿ ಗರು ನಹುನೆ ಮುದ್ದ ಮಾಮಲ ಗರು ನಹುನೆ ಕಾಗದ ಪತ್ರ ಲೇಖಾ ಪಡಿ ಗರು ನಹುನೆ ಆಫ್ನ ಜಿದ್ ನಹುನೆ ಛೋರ್ ಗರಿ ಕೇಸ್ ಖಾನ್ ನಿಧಿ ರಾಮ್ರೋ ಛ ರ ಆಜಕ ಸಾಲುಂ ಠೇಜೋರ್ ತೆಸ್ತು ಪರೆಗೋ ಛ ರ ಆಜಕ ಭುಮ್ತೋಂ ಕಸ್ನು ಪರೆಗೋ ಛ ತ್ಯಸೈಲೆ ತಪೈಲೆ ಭುಮ್ತೋಂ ಲ ಉದತೆರ ಪಛಾಡಿ ಪಾರ್ನೋಸ್ ರಾಮ್ರೋ ಹುನೆ ಛ ಲೋಬರ್ಗಾ
0: ಜಿಲ್ಲಾ ಲೋ ಮುಸಾಫರುಗಾ ಮಿತ್ರಲಾ ದೇಶಿಕಾ ದೇಶಿಕೋ ಛ ಬರ್ಗಾ ದೇಶಿಮಾ ಠಾಕಾ ಟುಕೋ ಅಂಜಕ್ ಛ ಚೋಟ್ ಪರ್ಲಾ ಅಂಜಕ್ ಛ ಹೊಸ್ಯಾರ್ ಗೋನೋ ರಾಮ್ರೋ ಹುನೆ ಛ ಲಾಂಗ ಗಾಯ ಬರುಗಾ ಮಿತ್ರಲಾ ಜಲಾ ಸ ದೇಶಿಕೋ ಛ ಸುಬಕುರ ರಾಮ್ರೋ ಹುನೆ ಛ ತಾಗ್ರೋ ಬಾಗ್ ಬರುಗಾ ಮಿತ್ರಲಾ ಜೋ ಸಕ್ಷಮ ಸಕ್ತಾ ದೇಖಿಯೇಕೋ ಛ ಸುಬಕುರ ಧರ್ಮಕೋ ಟಿಟಿ ಧರ್ಮಗೋ ನೋ ಪುಣ್ಯ ಗೋನೋ ರಾಮ್ರೋ ಹುನೆ ಛ ಯೈಲ ಬಿರಲ ಬರುಗಾ ಮಿತ್ರಲಾ ಜೋ ಸಕ್ಷಮ ದೇಖಿಯೇಕೋ ಛ ಧರ್ಮಕೋ ಟಿಟಿ ಧರ್ಮಗೋ ನೋ ಪುಣ್ಯ ಗೋನೋ ರಾಮ್ರೋ ಹುನೆ ಛ ढुगले गडुल बर्गुको मितालाई राम्रै देखिएको छ सबै कुरा राम्रै हुनेछ ढुलो नागुरुको मितालाई राम्रै देखिएको छ सबै कुरा राम्रै हुनेछ
1: तालो घोडा वर्गको मितालाई आज राम्रो यहाँले गरेको गरिराख्नु भएको कामहरू सफल भएर जाने देखिएको छ लुग्लो भेडा वर्गको मितालाई आज मध्यम खालको दिन यहाँले गरेको गर्नु खोजेको काम सफल प्राप्त हुने देखिएको छ तेलो भाँदा वर्गको मित्रलाई आज राम्रो तपाईँले गरिराख्नुभयो कामहरू कुनै त्यस्तो विघ्न बाधा छैन झ्यालो चरा वर्गको मित्रलाई आज राम्रो यहाँले गरिराख्नु भएको गर्नु खोजेको काम सफल देखेको छ खिलो कुकुर वर्गको मित्रलाई आज राम्रो तपाईँले गरेको गर्नु खोजेको काम एकदम राम्रो देखेको छ फाग्लो भजल वर्गको मित्रलाई आज सिसा सामान्य दिन चोट पर लाग्न सक्छ तपाईँले अलिक विचार पुऱ्याएर अगाडि बढ्नुहोस् राम्रो तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला आजको लो वर्ग जोक तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला ठेगाना यस प्रकार रहेको छ रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरियाङ दोलखा यहाँले जुनसुकै काम गर्नु अघि आ आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लि पात्रबाट सहयोग गरि कार्य गर्नुहोला सम्पर्क नम्बर 98 40 92 67 61 सम्पर्क गरी सोध्न सक्नुहुनेछ भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टिदेले फ्याफुल्ला नमस्कार सेवा शुभ दिन
2: सुनौलो बिहानी सुन्दै हुनुहुन्छ सुनौलो बिहानीमा भर्खरै तपाईँले लामा गुरु ढुक्पा लामाबाट लामा राशिफल श्रवण गरिसक्नु भएको छ श्रोताबिन धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यको लागि हामीले आफूलाई परिचय दिन सकौं हाम्रो कर्म र व्यवहारमा परिष्कृत गरौं छाडा प्रवृत्ति वर्तमानको लागि चुनौती भइरहेको छ यस कुराको हेक्का राखौं सुनौलो बिहानीले हामी सबैलाई सत्प्रेरणा भरौं राशिफल अंश पछाडि अब भने तपाईलाई रेडियो सैलुङबाट आज दिनभर प्रसारण हुने कार्यक्रम झलक तपाईलाई सुनाउनेछौ श्रोता आज शनिबार शनिबार पनि सदा झै रेडियो शुभारम्भ बिहान 5 बजेबाट भइसकेको छ 5 देखि 5:15 सम्म रेडियो शुभारम्भ सुनिसक्नुभयो 5:15 देखि 5:30 सम्म स्तुति पुराण कथा श्रवण गरिसक्नुभयो 5:30 देखि 6 बजेसम्म भजनहरू 6 बजेदेखि 6:30 सम्म सीआईएनबाट साझा खबर सुनिसक्नु भएको छ 6:30 देखि 7 बजेसम्म सुनौलो बिहानी कार्यक्रम सुन्दै हुनुहुन्छ 7 बजेदेखि 7:30 सम्म सैलुङ फेरो समाचार सुन्न सक्नु

0: हुनेछ। 7:30 देखि 8 बजेसम्म राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। 8 बजेदेखि 8:15 सम्म आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा सुन्न सक्नुहुनेछ। 8:15 देखि 9 बजेसम्म चलचित्रका गीतहरू सुन्न सक्नुहुनेछ। 9 बजेदेखि 9:15 सम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। 9:15 देखि 10 बजेसम्म सैलुङ देउराली सुन्न सक्नुहुनेछ। 10 बजेदेखि 10:05 सम्म थामी भाषाको समाचार, 10:05 देखि 11 बजेसम्म पप गीतहरू, 11:00 देखि 12:00 सम्म हिन्दी गीतहरू, 12:00 देखि 1 बजेसम्म लोकदोहरी गीतहरू, 1 बजेदेखि 2 बजेसम्म चलचित्रका गीत, 2 बजेदेखि 2:15 सम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 2:15 देखि 3 बजेसम्म आधुनिक गीत सुन्न सक्नुहुनेछ। 3 बजेदेखि 3:15 सम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। 3:15 देखि 4 बजेसम्म लोकदोहोरी गीतहरू, 4 बजेदेखि 4:15 सम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 4:15 देखि 5 बजेसम्म लोक पप गीतहरू सुन्न सक्नुहुनेछ। 5 बजेदेखि 6 बजेसम्म बाल गीत सुन्न सक्नुहुनेछ। 6 बजेदेखि 6:30 सम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 6:30 देखि 7:30 सम्म इसाई डबली रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:30 देखि 8 बजेसम्म सीआईएनबाट साझा खबर सुन्न सक्नुहुनेछ। 8 बजेदेखि 8:45 सम्म गीतहरू सुन्न सक्नुहुनेछ। 8:45 देखि 9:15 सम्म आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 9:15 देखि 10 बजेसम्म फेरि पनि पुराना निकै मिठा आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 10 बजे रेडियोका आजका सम्पूर्ण सेवा बन्द रहनेछन्।
1: श्रोताबिन्द, भर्खरै तपाईँले रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमका झलक सुनिसक्नु भएको छ। अब हामी साथमा मौलिक लोक संस्कार र संस्कृतिले भरेका भजन श्लोकहरू तपाईँलाई सुनाउनेछौ। कार्यक्रमको शुरूमा दोलखा कालीजो गाउँपालिका जमार्सीका ज्येष्ठजन खड्गबहादुर राउते नेतृत्व गर्नुभएको यो निकै मिठो लोकधुन शास्त्रीय लोक भजन तपाईँलाई छोड्दैछौं।

श्री सूर्य नारायण हरि परशुराम नित्य हरि भन्न खेर ओ सत्रजिता महाराज भन लागे ये सूर्य माता हजुरले मलाई वरदान दिनुहुन्छ भने नारायण।

0: कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा हामीले शास्त्रीय लोक भजन तपाईलाई सुनाइसकेका छौं। यो भजनलाई नेतृत्व गर्नुभएको थियो दोलखा कालीचो गाउँपालिका वडा नम्बर 7 वरिष्ठ नागरिक खड्ग बहादुर रावले र साथमा हुनुहुन्थ्यो भजन पारखीहरू पनि। वर्तमान अवस्थामा लोपोन्मुख रहेका लोक परम्पराहरूको अनुसन्धान, संरक्षण, सम्वर्धन, जगेर्ना अनि लिपिबद्ध गर्न ढिला भइसकेको छ। यो कालजयी स्वर दोलखा कालिचो गाउँपालिका वडा नम्बर 9 का ज्येष्ठजन सूर्य प्रसाद ओलीको हो। यस्ता आवाजहरू, यस्ता कला अनुभव बिस्तारै बिस्तारै लोप हुन लागेका छन्। तसर्थ संरक्षण स्वरूप हामीले कार्यक्रम मार्फत प्रस्तुत गरेका छौं। गाउँको आफ्नै लोक संस्कृति हुन्छ, संस्कृतिको छुट्टै पहिचान, महत्व र कार्य हुन्छ। आवश्यकता, भौगोलिक अवस्था, जाति बनोट, मूल्य मान्यता आदिले संस्कृतिको निर्धारण गर्छ। कार्यक्रम सुनौलो बिहानीमा अब भने लोक संस्कृतिका अर्का संरक्षक भीमेश्वर नगरपालिका जिलु फसिभै निवासी ज्येष्ठजन जो उमेरमा 96 वसन्त पार गरिसक्नु भएको छ, भजन प्रवीणको नामले परिचित हुनुहुन्छ। कृष्ण प्रसाद चौलागाईको वर्तमान आवाज कस्तो रहेको छ, उहाँको आवाजमा सजिएको श्लोक तपाईँलाई थाहा छ।
1: सिंहको बल हुन्छ भन्सीहरूको, त्यो सिंह बाँचेपछि सेती शान्त भएर जान्छ पछि, त्यो आओस् कुमार कसी मधुलो तुलो

0: 思い坂下もやりまシネラとアスラレアティポルダマノポルトブリジュマワニラタハノムトロシュムシュムラリカナコミコシロムテラファルマリラシャンワイバイラタサヨダコラカンチャオミラリアワンマンドマヨサラワワウジャリダウジャン
1: कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानी मा हामीले राशि फलम छ रेडियो सेगुङबाट प्रसारण हुने कार्यक्रमका झलकहरू त्यसै गरी लोक संस्कृतिमा आधारित रहेर दोलखाको भेग र भूगोलमा रहेका ज्येष्ठजनहरूको मुखार बिन्दुबाट प्रकट भएका आवाजहरू पनि तपाईँलाई सम्प्रेषण गरिरहेका छौं। हामी लोक संस्कृतिमा धनी छौं। लोक संस्कृतिको छुट्टै पहिचान र महत्व छ। संसारकै धनी देश नेपाल हो लोक संस्कृतिको दृष्टिकोणले हेर्ने हो भने। तर पछिल्लो समय लोक संस्कृतिमा निराशा बढ्दै गएको छ। पछिल्ला पुस्ताहरूले यसलाई सिरुपर नगरेको ज्येष्ठ नागरिकहरूले गुनासो गरिरहेका छन्। त्यसैले लोक संस्कृतिको आफ्नै मौलिकता छ, यसलाई कसैले पनि भुल्नु हुँदैन भन्ने हामी सबैको अनुरोध हो। जगेर्नका लागि सबै नेपाली एकजुट हुनुपर्छ। युवा पुस्ता पाश्चात्य गीत संगीतमा भन्दा पनि आफ्ना मौलिकता बचाउन लाग्न सके मात्रै नेपालको संस्कृति जोगिन्छ। अहिलेको पुस्ता रोजगारी र अध्ययनका लागि शहर तथा विदेशमा बस्ने गरेका छन्। यसकारण अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई राम्रोसँग संस्कृति हस्तान्तरण गर्न पाएन। पछिल्लो पुस्ताले विदेशी संस्कृतिको देखासेखी गर्ने गरेको छ। संस्कृतिको संरक्षण गर्नु सचेत नागरिकको कर्तव्य हो। देखासेखीको नाउँमा पश्चिमी संस्कृतिको अनुसरण गर्दा हाम्रो पहिचान बोकेका मौलिक संस्कृति इतिहासमा मात्रै सीमित हुने होइनन्। अब पहिचान जोगाउन संस्कृतिको संरक्षणमा जुट्नुपर्छ भन्दै कार्यक्रम सुनौलो बिहानीको अन्तिम भागमा आइपुगेका छौं। भोलि बिहान फेरि पनि हामी यी र यस्तै सवाल र प्रसंगका साथ तपाईँ सामु उपस्थित हुने नै छौं। कार्यक्रम सुनौलो बिहानी तपाईँलाई कस्तो लाग्छ? सुझाव सल्लाह र प्रतिक्रिया पठाउन अनुरोध गर्छौं। तपाईँको गाउँटोल बस्तीमा पनि यस्ता अब्बल दृष्टजन हुनुहुन्छ जसको मौलिकता छ, भजन कीर्तनका पारखी हुनुहुन्छ। हामीसम्म सम्पर्क गराएर संरक्षणका लागि हातेमालो गर्न अनुरोध गर्छौं। आजलाई पनि कार्यक्रमको निर्धारित समय सकिएको छ। रेडियो सुनेर साथ दिनुहुने तपाई सम्पूर्ण श्रोता अनि प्रविधि संयोजनका साथी सुजनलाई धन्यवाद दिँदै कार्यक्रम सुनौलो बिहानीको यो सुन्दर बिहानीबाट हामी सम्पूर्ण कार्यक्रम निर्माण टोली बिदा माग्छौ। नमस्कार।

0: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदियुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्यान डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।
1: हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका 4 बन्जारेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ। थप जानकारीको लागि धनबहादुर थामी 9861653518 9861653518। हार्दिक निमन्त्रणा।
2: लासो फ्याफुल्ला टसिदेले नमस्कार। सेवा जोरले जुजुलोप स्याउदाई बौद्ध धर्म मायन त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मावलम्बीहरूलाई यो सूचना गरिएको छ। यही 2083 जेठ 3 गतेदेखि सागधाव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मांसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कटाउनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मावलम्बीहरू यस सागधाव महिनामा न्यूनी व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मावलम्बी मित्रहरू उपस्थित भई न्यूनी व्रत बस्न आउनु सक्नुहुनेछ।
1: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुप्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मावलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओढ्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा संघ दोलखा, गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनुभएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840926।

0: यो रेडियो सैलुङको समय सूचक हो।
1: यति बेला बिहानको 7 बजेको छ।

नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। आगामी आर्थिक वर्ष 2083-84 लागि विनियोजन गरेको 21 अरब 24 अरब 34 करोड़ रूपियाँको बजेटका सन्दर्भमा सकारात्मक प्रतिक्रिया। आयकर ऐन व्यवस्था अनुसार कर योग्य आय गणना गर्दा व्यक्ति वा दम्पति दुवैको आय हेरेर कर निर्धारण गर्ने व्यवस्था। बजेटले निजी क्षेत्रमा जगायो उत्साह। नीतिमा स्वागत, कार्यान्वयनमा आशंका। र बागमती प्रदेश सरकारद्वारा चालू आर्थिक वर्ष 2 लाखका 4 वटा सड़कको लागि स्रोत सुनिश्चितता।

0: Mania Extreme Energy Drink.
1: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज.
2: अब समाचार विस्तारमा. राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सृजनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारको रूपमा स्थापित गरी मुलुकको समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता रहेको बताउनु भएको छ. महिला अधिकार, सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान आदर्श वाक्यका साथ शनिवार बनाउन लागि आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनीमा शुभकामना व्यक्त गर्दछु. राष्ट्रपति पौडेलले भन्नुभएको छ, महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा तथा असमानताको अन्त्य गर्दै सम्मानजनक र सुरक्षित समाज निर्माण गर्नु हामी सबैको साझा दायित्व हो. घर, समाज, कार्यस्थल र निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै लैंगिक समानता प्रवर्धन गर्न राज्य तथा नागरिक समाजबीच सहकार्य हुनु आवश्यकता देखिन्छ, उहाँले भन्नुभयो. सरकारले आगामी आर्थिक वर्ष 2083-84 को लागि विनियोजन गरेको 21 अरब 24 अरब 34 करोड़ रूपियाँको बजेटका सन्दर्भमा सकारात्मक प्रतिक्रिया आएको छ. संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले प्रस्तुत गर्नुभएको बजेटको सन्दर्भमा पूर्व अर्थमन्त्री र अर्थशास्त्रीले सकारात्मक टिप्पणी गर्नुहुँदै नीतिगत सुधार मार्फत कार्यान्वयन अगाडि बढ़ाउनु पर्ने बताउनु भएको छ. अर्थमन्त्री डाक्टर वाग्ले चालू तर्फ 12 खरब 70 अरब 58 करोड़ रूपियाँ, पुँजीतर्फ 4 खरब 31 अरब 10 करोड़ रूपियाँ र वित्तीय व्यवस्थापन तर्फ 4 खरब 22 अरब रूपियाँ बजेट विनियोजन गर्नुभएको छ. पूर्व अर्थमन्त्री समेत रहनुभएका महेश आचार्य, अर्थविद एवं नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर डाक्टर चिरञ्जीवी नेपाल र अर्थशास्त्री डाक्टर कल्पना खनालले सरकारद्वारा बजेट अर्थतन्त्रको समग्र सुधारमा केन्द्रित रहेको बताउनुभयो. पूर्व अर्थमन्त्री आचार्यले बजेटमा समेटिएका नीतिगत तथा कानूनी सुधारका प्रयास सकारात्मक रहेको बताउनु भएको छ. मुलुकमा बहुमतको सरकार रहेको वर्तमान अवस्थामा व्यापक आर्थिक सुधारका कार्यक्रम ल्याइनु सान्दर्भिक भएको उहाँले बताउनु भएको छ. बजेटले प्रशासनिक सरलीकरण, दक्षता अभिवृद्धि र निजी क्षेत्रको मागलाई सम्बोधन गर्ने प्रयास गरेको उहाँले बताउनु भएको छ. अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले संसदको संयुक्त बैठकमा बजेट 21 खरब 24 अरब रूपियाँ आयकर सार्वजनिक गर्नुभयो. बजेटको चालू तर्फ 12 खरब 70 अरब र पुँजीगत 4 खरब 31 अरब विनियोजन भएको छ. वित्तीय व्यवस्थापनमा 4 खरब 22 अरब रूपियाँ भएको छ. सरकारले ल्याएको उक्त बजेटमा निजी क्षेत्रले समग्र सकारात्मक प्रतिक्रिया जनाएका छन्। करिब 2/3 बहुमतको शक्तिशाली सरकारका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले ल्याएको बजेटलाई निजी क्षेत्रले उत्साहजनक भन्दै स्वागत गरेका हुन्. बजेटले करका दरमा हेरफेर, स्वदेशी उत्पादनलाई प्रोत्साहन, ऊर्जा व्यापार, निजी क्षेत्रलाई प्रवेश र अटोमोबाइल क्षेत्रका धेरै माग सम्बोधन गरेको भन्दै उद्योगी व्यवसायहरूले खुशी व्यक्त गर्नु भएको हो. तर निजी क्षेत्रले बजेटको आकर्षक प्रतिशतको आर्थिक वृद्धि दरको लक्ष्य र सधैँ उठ्ने प्रश्नको कार्यान्वयनको पाटो भने उनीहरूले आशंका व्यक्त गरेका छन्. सरकारले आर्थिक विधेयक 2083 मार्फत आयकर ऐनको व्यवस्था अनुसार करयोग्य आय गणना गर्दा व्यक्ति वा दम्पति दुवैको आय हेरेर कर निर्धारण गर्ने व्यवस्था ल्याएको छ. यसअघि आयकरका दरहरू निर्धारण गर्दा प्राकृतिक व्यक्तिको हकमा भनिएकोमा अहिले त्यसलाई संशोधन गरी प्राकृतिक व्यक्ति वा दम्पतिको भन्ने शब्द राखिएको छ. नयाँ व्यवस्था अनुसार कुनै आय वर्षमा प्राकृतिक वा व्यक्ति वा दम्पतिको 10 लाखसम्म कर योग्य आय भएमा 1% कर लाग्नेछ. यसअघि व्यक्तिको वार्षिक 5 लाखसम्मको रोजगारीको कर योग्य आयमा 1% आयकर लाग्ने थियो. तर एकलौटी फर्म दर्ता भएको करदाताको हकमा निवृत्तिभरण बापतको आयकर, निवृत्तिभरण कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्राकृतिक व्यक्तिको आयमा यस बमोजिमको कर लागू नहुने बताइएको छ. दोलखाको भेमेश्वर नगरपालिका वडा नम्बर एक सुस्पाको एकीकृत बस्तीमा निर्माण भएका घरहरू अलपत्र परेका छन्। 2072 साल वैशाखमा गएको भूकम्पले घरबार विहीन बनेपछि बोसिम्पाका भूकम्प पीड़ितलाई वडा नम्बर एकै पानी पोखरीमा स्थानान्तरण गरिएको थियो। सुस्पाको एकीकृत बस्तीमा अधिकांश घरहरू पुनः निर्माण हुन बाँकी रहनुका साथै निर्माण भएका घरहरूमा पनि स्थानीय नबसेका कारण अलपत्र अवस्थामा पुगेको स्थानीयको बनाइरहेको छ। यसै सन्दर्भमा हामीले भेमेश्वर नगरपालिका नम्बर एक सुस्पाका एकीकृत बस्तीमा बस्दै आउनुभएका केही व्यक्तिहरूलाई यो बस्ती अलपत्र पर्नुको कारण के होला भनेर सोधेका छौं।
3: नमस्कार, मेरो चाहिँ कुमार थामी। 39-40 घरधुरी जस्तो चाहिँ अलपत्रमै छन्। के कारण चाहिँ अब अलिकति आर्थिकै अभावले हो भनेपछि हो, अब अलिकति उहाँहरूलाई यहाँ बसेर बेरोजगारी जस्तो भयो, अलिकति जीविकोपार्जन गर्नु पनि अलिक गाह्रो भयो, त्यही भएर उहाँहरू अब चुलोमा भिन्नता भएको थियो। घर अब घरधुरी आयो, घर बनाए, तर उहाँहरू चाहिँ अब काठमाडौँतिर बाहिर अब जीविकोपार्जन गर्नुको लागि, कमाइ खानुको लागि नै अब उहाँहरू बाहिर निस्किनु भयो। त्यो कारणले नै यहाँको घर चाहिँ अलिकति अवस्थित जस्तो देखियो अहिले हामीलाई। यो बस्तीमा अब तपाईँको पहिला जे जस्तो गरी बनेको थियो, यो अब संरचनाहरू हाम्रो घर बाहेक पोखरी भयो, सिँढी भयो, हरेक कुराहरू यी अब ट्याक बाटो भए यी सबै झिर्न अवस्थामा गएको छन्।
4: कसैलाई ऋण परेको छ, कोही पैसा कमाउन गएको छन्, कोही अब यहाँ अलिक अप्पा भइकन उतै नै बसेका छन्, कोही कोही चाहिँ आएर यहाँ बस्छन्। कहिले कहिले बेलुका बेलुका खेरि खेती चाहिँ अर्को ठाउँ छ होइन, खेती लाउनु जानु परेको, कोही बेलुका आउँछन् बिहान जान्छन्।
5: घरेलीमा त पुरै पानी नै पानी थियो, मिस हिलो हिलो थियो। मैले डोजर लगाएर अनि टिप्परलाई भुलिजान भोलिपल्ट माटोहरू ओसारेर पैसा जति उतै खर्च भयो, अनि आर्थिक अभावले गर्दा चाहिँ यो घर आउँछन् फिनिसिङ नभएको। मिस बोसिम्पामा बस्छौँ, यो अब बनाउने अब तिन लाखले त केही जस्तो नि भएन मिस, पुरा खर्च भयो। अनि त्यो पहिलाको यो घर बनाएको तिर्दै ठिक्का छ मिस, अनि त्यही भएर यो
6: होइन के गर्ने होला।
7: टोल तथा बस्ती स्तरमा हुने योजना तथा कार्यक्रम छनौटका लागि सहभागी हुने सम्बन्धी कालिङचो गाउँपालिकाको सूचना। यस कालिङचोक गाउँपालिकाको आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट तथा कार्यक्रम निर्माणको क्रममा रहेकोले उक्त प्रयोजनका लागि सम्बन्धित वडाका बस्ती स्तरमा योजना तथा कार्यक्रम मिति 2083 साल जेठ 7 गतेदेखि 15 गतेसम्म छनौट गर्ने गरी तय गरिएकोले सम्बन्धित वडा कार्यालयको थप सूचना बमोजिम टोल बस्ती स्तरमा योजना तथा कार्यक्रम छनौट भेलामा सरकारवाला सबै नागरिकको सहभागिताका लागि अनुरोध गरिन्छ। सञ्जय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखामा पनि हिजो विभिन्न कार्यक्रमको आयोजना गरी 19 गणतन्त्र दिवस मनाइएको छ। दिवसको अवसरमा जिल्लामा विभिन्न कार्यक्रम गरिएको जिल्ला समन्वय समिति दोलखाले जनाएको छ। दिवसको अवसरमा मूल समारोह समिति एवं जिल्ला समन्वय समिति दोलखाको अगुवाईमा जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, कर्मचारी, स्काउट, शिक्षक, विद्यार्थी, सहकारी, विभिन्न संघ संस्थाका व्यक्तिहरूको उपस्थितिमा बाजा गाजा सहित र्याली निकालिएको थियो। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको बहुवर्षीय योजनामा समावेश गरी बजेट सुनिश्चित गरेपछि दोलखाका चारवटा सड़कको स्तर उन्नति हुने भएको छ। पूर्वाधार विकास कार्यालय दोलखाले चारवटा सड़क आयोजना निर्माणका लागि बोलपत्र टेण्डर आह्वान गरेसँगै जिल्लाका सड़कहरूको स्तर उन्नति प्रक्रिया अघि बढ़ेको हो। मुडे मेलुङ बुद्धचोक सड़क खण्डको लागि बागमती प्रदेश सरकारले 36 करोड़ रूपियाँ सुनिश्चित गरेको पूर्वाधार विकास कार्यालय दोलखाका प्रमुख हरिप्रसाद ओझाले जानकारी दिनुभयो। आयोजनाको लागि प्रदेश सरकारले 9,45,00,000 रूपियाँ बजेट सुनिश्चित गरेको र युवा योजना 18 महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने प्रमुख ओझाले बताउनुभयो। त्यसै गरी सुनखानी स्याङबा बेगु गुम्बा सड़कबारे स्याङबा खण्डका लागि 3,78,00,000 रूपियाँ र मेलगुम्ती काटाकुटी सड़क खण्डको लागि 1 करोड़ 89 लाख रूपियाँ स्रोत सुनिश्चित भएको कार्यालयले जनाएको छ। यी दुवै आयोजनाको निर्माण कार्य 10 महिनाभित्र सक्ने गरी टेण्डर आह्वान गरिएको हो। प्रदेश सरकारले बजेटको स्रोत सुनिश्चित गरिदिएपछि तत्कालै सड़क निर्माणको प्रक्रिया अघि बढ़ाउन टेण्डर आह्वान गरिएको हो। दोलखामा 19 औं गणतन्त्र दिवसको अवसरमा हिजो खोर्थाली सामुदायिक वनमा वृक्षारोपण गरिएको छ। गणतन्त्र दिवसको अवसरमा डिभिजन वन कार्यालय दोलखा र खोर्थाली सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा खोर्थाली सामुदायिक वनमा वृक्षारोपण गरिएको खोर्थाली सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष एवं प्रवक्ता श्याम गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार गत वर्ष रोपिएको बिरूवाहरू मरेको र यस वर्षको हावाहुरीले रूख ढालेको ठाउँमा जापानिज जातको धोपी सल्लाका बिरूवा रोपिएको हो। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर 12 बाहुने पार्टी स्थित इन्द्रध्वज गणको आयोजनामा अभ्यस्त मनसून कार्यक्रम सम्पन्न भएको छ। मनसून जन्य विपदका समयमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै आयोजना गरिएको अभ्यास कार्यक्रममा नदीमा फँसेका व्यक्तिको उद्धार, पहिरोमा परेर घाइते तथा अलपत्र परेकाको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा प्राथमिक उपचार सम्बन्धी अभ्यास प्रदर्शन गरिएको हो। काभ्रेको बनेपा नगरपालिका वडा नम्बर 3 अन्तर्गत नालामा स्वच्छ दूध उत्पादन सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ। नेपाल डेरी एसोसिएशन तथा बनेपा नगरपालिका वडा नम्बर 3 को संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको हो। विश्व दुग्ध दिवस 2083 को अवसरमा आयोजित कार्यक्रममा दिगो क्षेत्रको विकास, पोषण, सुरक्षा र आर्थिक समृद्धिका आधार भन्ने मूल नारासहित दुग्ध क्षेत्रको दिगो विकास र पोषण तथा आर्थिक समृद्धिका विषयमा विशेष छलफल गरिएको थियो। सोलुखुम्बुको खुम्बु पासाङ लम्बु गाउँपालिकाले थामे बस्ती पुनर्स्थापना तथा बाढ़ी पहिरो नियन्त्रणको लागि तीव्र रूपमा काम गरिरहेको छ। 2081 साउन 32 गते गएको हिम पहिरोको कारण खुम्बु पासाङ लम्बु गाउँपालिका 5 थामेमा बाढ़ी गई भौतिक क्षति भएको थियो। सोही बस्ती पुनर्स्थापनाको लागि गाउँपालिकाले विभिन्न योजना तथा कार्यक्रमहरू सञ्चालन गरिरहेको गाउँपालिकाका इन्जिनियर दीप कुमार बस्नेतले जानकारी दिनुभयो। थामेको कुल 56 घर दूरी मध्ये 25 घर पूर्ण रूपमा क्षति र सो बस्तीमा 135 जना कुल जनसंख्या रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदन अनुसार बाढ़ीका कारण थामे आधारभूत विद्यालय, थामे स्वास्थ्य चौकीमा पूर्ण रूपमा क्षति भएको थियो भने खुम्बु बिजुली कम्पनी आंशिक रूपमा क्षति भएको थियो। अब आजको मौसम सम्बन्धी जानकारी। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापी रेखा स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपालसम्म नजिक रहेको न्यूनचापी रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बादल तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी तराईका भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो खबर सँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। आगामी आर्थिक वर्ष 2083-84 को लागि विनियोजन गरेको 21 अरब 24 करोड़ रूपियाँको बजेटका सन्दर्भमा सकारात्मक प्रतिक्रिया। आयकर ऐनको व्यवस्था अनुसार करयोग्य आय गणना गर्दा व्यक्ति वा दम्पति दुवैको आय हेरेर कर निर्धारण गर्ने व्यवस्था। बजेटले निजी क्षेत्रमा जगायो उत्साह। नीतिमा स्वागत, कार्यान्वयनमा आशंका। र बागमती प्रदेश सरकारद्वारा सालो आर्थिक वर्ष दोलखाका 4 वटा सडकको लागि स्रोत सुनिश्चित। अवस्थ सैलुङ समाचार अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आसपास सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा

0: बीज बजार चरीकोट दोलखा संपर्क को लागि 98 41 57 70 69।
1: अलिक मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
2: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
3: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
4: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ।
5: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू
6: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत

0: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: टोल तथा बस्ती स्तरमा हुने योजना तथा कार्यक्रम छनौटका लागि सहभागी हुने सम्बन्धी कालिङचो गाउँपालिकाको सूचना। यस कालिङचोक गाउँपालिकाको आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट तथा कार्यक्रम निर्माणको क्रममा रहेकोले उक्त प्रयोजनका लागि सम्बन्धित वडाका बस्ती स्तरमा योजना तथा कार्यक्रम मिति 2083 साल जेठ 7 गतेदेखि 15 गतेसम्म छनौट गर्ने गरी तय गरिएकोले सम्बन्धित वडा कार्यालयको थप सूचना बमोजिम टोल बस्ती स्तरमा योजना तथा कार्यक्रम छनौट भेलामा सरकारवाला सबै नागरिकको सहभागिताका लागि अनुरोध गरिन्छ। संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा। योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकास र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मिति 2083 साल असार 7 गतेभित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधि भित्र भुक्तानी नलिएमा यस कारणले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा। सामुदायिक कुकुरहरूको वन्याकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: कालिङचोक गाउँपालिका भित्र रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरणको लागि यही मिति 2083 साल जेठ 16, 17 र 18 गते कालिङचोक गाउँपालिका वडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको वन्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको हुँदा सम्पूर्णको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: उक्त कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घर पालुवा कुकुरहरूलाई समेत वन्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई वन्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले वन्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरहरूलाई भोको राख्न साथै वन्याकरण हुने दिन बिहान 8 बजेभित्र वन्याकरण स्थानमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनु हुन अनुरोध गरिन्छ। यस सम्बन्धी जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत जानकारी गराइन्छ। सम्पर्क नम्बर 9840075359 र 9742647740।
1: संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिङचोक गाउँपालिका सुनखानी दुलखा।
0: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआबेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म, भीमेश्वर नगरपालिका 3, चरीकोट, भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
3: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
2: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
3: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
4: सम्पर्क फोन नम्बर 98-510-54-160, 98-44-46-55-70 र 0-49-421-584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका, वडा नम्बर 3, बीच बजार, चरीकोट। सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार। दैनिक प्रभातकालीन समाचार मूलक कार्यक्रममा आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजको राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज मेती 2083 साल जेठ महिनाको 16 गते शनिबार आज प्रकाशित पत्र पत्रिकाले समृद्धि र दिगो विकास आजको आवश्यकता, राष्ट्रपति पौडेल बजेटले निजी क्षेत्रमा जोगायो उत्साह, नीतिमा स्वागत, कार्यान्वयनमा आशंका, बालेन सरकारले ब्योत्यायो 16 वर्षको शैक्षिक कर अभिभावकसँगै यसरी सुलिनेछ, रकम कर्मचारीको तलब वृद्धि, बजेटमा समेटियो रासोपाको बाचापत्र र शासकीय सुधारको मार्गचित्र लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। समृद्धि र दिगो विकास आजको आवश्यकता, राष्ट्रपति रामचन्द्र पौडेल। राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सृजनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारको रूपमा स्थापित गरी मुलुकको समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता रहेको बताउनु भएको छ। महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान आदर्श वाक्यका साथ शनिबार मनाउन लागि आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनीमा शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपति पौडेलले भन्नुभयो, महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा तथा असमानताको अन्त्य गर्दै सम्मानजनक र सुरक्षित समाज निर्माण गर्नु हामी सबैको साझा दायित्व हो। घर, समाज, कार्यस्थल र निर्णायक प्रक्रियामा महिलाको पूर्ण सहभागिता सुनिश्चित गर्दै लैंगिक समानता प्रवर्धन गर्न राज्य तथा नागरिक समाजबीच सहकारी हुनु आवश्यक छ। राष्ट्रपति पौडेलले दिवसको अवसरमा महिलाको हक अधिकार सुनिश्चित गर्न योगदान गर्नुहुने सम्बन्धित सबैलाई स्मरण गर्दै धन्यवाद व्यक्त गर्नुभएको छ। 2063 साल जेठ 16 गते तत्कालीन पूर्णार स्थापित प्रतिनिधि सभाले नेपाली महिलाको अधिकार सम्बन्धी महत्वपूर्ण चार विशेष प्रस्ताव पारित गरेको दिनलाई स्मरण गर्दै वर्षेनी जेठ 16 गते त्यसलाई राष्ट्रिय महिला अधिकार दिवसको रूपमा मनाइने गरिन्छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। बजेट अर्थतन्त्रको सुधारमा केन्द्रित। सरकारले आगामी आर्थिक वर्ष 2083-84 को लागि विनियोजन गरेको 21 अरब 24 अरब 34 करोड़ रूपियाँको बजेटका सन्दर्भमा सकारात्मक प्रतिक्रिया आएको छ। संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको बजेटका सन्दर्भमा पूर्व अर्थमन्त्री र अर्थशास्त्रीले सकारात्मक टिप्पणी गर्दै नीतिगत सुधार मार्फत कार्यान्वयन अगाडि बढ़ाउनुपर्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले चालू आर्थिक वर्षको चालूतर्फ 12 खरब 70 अरब 58 करोड़ रूपियाँ, पूँजीगततर्फ 4 खरब 31 अरब 2 करोड़ रूपियाँ र वित्तीय व्यवस्थापनतर्फ 4 खरब 22 अरब रूपियाँ बजेट विनियोजन गरिएको बताउनुभयो। पूर्व अर्थमन्त्री महेश आचार्य, अर्थविद एवं नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर डाक्टर चिरञ्जीवी नेपाल र अर्थशास्त्री डाक्टर कल्पना खनालले सरकारद्वारा बजेट अर्थतन्त्रको समग्र सुधारमा केन्द्रित रहेको बताउनु भएको छ। पूर्व अर्थमन्त्री डाक्टर आचार्यले बजेटमा समेटेका नीति तथा कानूनी सुधारका प्रयास सकारात्मक रहेको बताउनुभयो। मुलुकमा बहुमतको सरकार रहेको वर्तमान अवस्थामा व्यापक आर्थिक सुधारका कार्यक्रम ल्याइनु सान्दर्भिक भएको उहाँले बताउनु भएको छ। गवर्नर डाक्टर नेपालले मुलुकको डिजिटल रूपान्तरण र निजी क्षेत्रको प्रोत्साहनमा बजेटले जोड़ दिएको बताउनुभयो। उहाँले सूचना प्रविधिको क्षेत्रलाई प्राथमिकतामा राख्नु र मध्यम वर्गलाई ध्यानमा राख्नु बजेटको सकारात्मक पक्ष रहेको बताउनु भएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। कर्मचारीको तलब वृद्धि। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागू हुने गरी कर्मचारीको तलब 10% वृद्धि गरेको छ। कर्मचारीको मर्यादित जीवनयापनको लागि पारिश्रमिक तथा सेवा सुविधाको पुनरावलोकन आवश्यक रहेकाले सरकारले कर्मचारीको तलब वृद्धि गरेको हो। सरकारले
कार्य सम्पादन आधारित पारिश्रमिक प्रणालीको शुरूआत गर्दा नयाँ तलब मानको 10% बराबर वार्षिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छ। वृद्धि भएको 10% तलब जोड्दा हुन आउने कुल तलब र उक्त तलबमा 10% प्रोत्साहन भत्ता जोड्दा हुन आउने कुल तलबको हालको कर्मचारीको तलबभन्दा 21% वृद्धि हुनेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हाल खाइ पाई आएको पारिश्रमिक मा करिब 21% वृद्धि हुने भई ग्रेड सहित न्यूनतम पारिश्रमिक करिब 40,000 रूपियाँदेखि 1,00,000 रूपियाँ माथि कायम हुने बताउनुभयो। यो खबर आज सबै यसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। बजेटमा समेटियो रासोपाको बाचापत्र र शासकीय सुधारका मार्गचित्र। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा सरकारले नीति तथा कार्यक्रम शनिबार शासकीय सुधार कार्य सूची र राष्ट्रिय स्वतन्त्र पार्टीको बाचा पत्रमा उल्लेखित विषयहरू समेटिएका छन्। भूमिहीन सुकुम्बासी अव्यवस्थित र सहकारी पीड़ितको रकम फिर्ता, दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरेर अवश्य नेपाली नागरिकता, सार्वजनिक संस्थान सुधार, स्टार्ट अप लगायतका विषयहरू शुक्रबार प्रस्तुत बजेटमा पनि समावेश गरिएका छन्। सरकारको शासकीय सुधार र रासोपाको बाचापत्रमा देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लागत संकलन गर्ने उल्लेख गरिएको थियो। भूमिहीन र सुकुम्बासीको लागत संकलन तथा प्रमाणीकरण गर्न 2 महिनाभित्र सम्पन्न गर्ने सरकारको कार्यसूची रहेको थियो। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। बालेन सरकारले बिउत्याए 16 वर्ष अघिको शैक्षिक कर, अभिभावकसँग यसरी असुलिन्छ रकम। 16 वर्ष अघि असफल भएको करलाई बालेन सरकार नेतृत्वको नयाँ सरकारले फेरि बिउत्याएको छ। आर्थिक वर्ष 2083/84 बजेटमा शिक्षा समानता शुल्कमा नयाँ कर लागू गर्दै त्यसअघिको इतिहास बिउत्याएको हो। यसले निजी तथा आवासीय विद्यालयमा बच्चालाई पठन पाठन गराउने अभिभावक मार्नुपर्ने देखिएको छ। सरकारले ल्याएको आर्थिक विधेयकको अनुसूची 7 यस सम्बन्धी व्यवस्था गरिएको छ। विधेयकको दफा 1 व्यवस्था गरिए अनुसार निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल्ने सबै प्रकारका शुल्कमा 3% दरले शिक्षा समानता शुल्क लगाई असुल उपर गरिनेछ। निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थालेको परिभाषा समेत तोकिएको छ। यसले तालिम तथा पूर्णताजकीय तालिम प्रदान गर्ने संस्था बाहेक निजी क्षेत्रबाट सञ्चालित विश्वविद्यालय, महाविद्यालय, विद्यालय तथा प्राविधिक शिक्षा लगायत जुनसुकै शिक्षा प्रदान गर्ने निकाय सम्झाउनु पर्ने उल्लेख गरिएको छ। यद्यपि गैर नाफा नभई सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित शिक्षण संस्थालाई भने यो शिक्षा समानता शुल्क लाग्ने छैन। यो खबर आज रातो पार्टीले लेखेको छ। करिब 2/3 बहुमतको शक्तिशाली सरकारका अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले ल्याएको बजेटलाई निजी क्षेत्रले उत्साहजनक भन्दै स्वागत गरेको छ। बजेटले करका दरमा हेरफेर, स्वदेशी उत्पादनलाई प्रोत्साहन, ऊर्जा व्यापार, निजी क्षेत्रलाई प्रवेश र अटोमोबाइल क्षेत्रका धेरै माग सम्बोधन गरेको भन्दै उद्योगी व्यवसायीहरू खुशी हुन भएको हो। तर निजी क्षेत्रले बजेटका आकार 7% आर्थिक वृद्धि दर लक्ष्य र सधैँ उठ्ने गरेको कार्यान्वयनको पाटोमा भने उनीहरूले आशंका व्यक्त गर्नुभएको छ। नेपाल उद्योग महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले समग्र बजेटले निजी क्षेत्रले उठाएका विषयलाई सम्बोधन गरेको प्रतिक्रिया दिनुभयो। उहाँले भन्नुभयो, बजेट भाषण सुन्दा राम्रो भएकाले अब सरकारले प्रतिबद्धता कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले समग्र बजेट हेर्दा आफू उत्साहित भएको बताउनु भएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। अब दोलखा राजपासका गतिविधिहरू। दोलखामा पनि विभिन्न कार्यक्रमको आयोजना गरी 19 गणतन्त्र दिवस मनाइएको छ। दिवसको अवसरमा जिल्लामा विभिन्न कार्यक्रम गरिएको जिल्ला समन्वय समिति दोलखाले जनाएको छ। दिवसको अवसरमा मूल समारोह समिति एवं जिल्ला समन्वय समिति दोलखाको अगुवाईमा जनप्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, कर्मचारी, स्काउट, शिक्षक, विद्यार्थी, सहकारी, विभिन्न संघ संस्थाका व्यक्तिहरूको उपस्थितिमा बाजागाजा सहित र्याली निकालिएको थियो।
दोलखामा 19 औं गणतन्त्र दिवसको अवसरमा हिजो खोर्थली सामुदायिक वनमा वृक्षारोपण गरिएको छ। गणतन्त्र दिवसको अवसरमा डिभिजन वन कार्यालय खोर्थली र सामुदायिक वन उपभोक्त समूहको संयुक्त आयोजनामा खोर्थली सामुदायिक वनमा वृक्षारोपण गरिएको खोर्थली सामुदायिक वन उपभोक्त समितिका अध्यक्ष एवं प्रवक्ता श्याम गौतमले जानकारी दिनुभयो। सिन्धुपाल्चोक जिल्लाको मेलम श्रीनगरपालिकोडा नम्बर 12 बाहुनेपाटी स्थित इन्द्रध्वज गणको आयोजनामा अभ्यास मनसून कार्यक्रम सम्पन्न भएको छ। मनसून जन्य विपदको समयमा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै आयोजना गरिएको अभ्यास कार्यक्रममा नदीमा फँसेका व्यक्तिहरूको उद्धार, पहिरोमा परेर घाइते तथा अलपत्र परेका व्यक्तिहरूको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा प्राथमिक उपचारको बारेमा अभ्यास गराइएको थियो। सोलुखुम्बुको खुम्बु पासाङ लम्बु गाउँपालिकाले थामी बस्ती पुनर्स्थापना तथा बाढ़ी पहिरो नियन्त्रणको लागि तीव्र रूपमा काम गरिरहेको छ। 2081 साल साउन 32 गते गएको हिम पहिरोको कारण खुम्बु पासाङ लम्बु गाउँपालिका पाँच थामेमा बाढ़ीकै भौतिक क्षति पुगेको थियो। सोही बस्ती पुनर्स्थापनाको लागि गाउँपालिकाले विभिन्न योजना तथा कार्यक्रमहरू सञ्चालन गरिरहेको गाउँपालिकाले जनाएको छ। यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: हार्दिक निमन्त्रणा।
1: लास्तो फ्याफोल्ला टासिदेले नमस्कार सेवा जोरले जजलोपा स्याउदाई बौद्ध धर्म महायान त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मावलम्बीहरूलाई यो सूचना गरिएको छ। यही 2083 जेठ 3 गतेदेखि सागधव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मांसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कटा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मावलम्बीहरू यस सागधव महिनामा न्यूनी व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मावलम्बी मित्रहरू उपस्थित भई न्यूनी व्रत बस्न आउनु सक्नुहुनेछ।
0: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथान महादेव खोला सिद्धे छोइलिङ गुम्बा ढुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मावलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओर्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा सङ्घ दोलाखा, गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840 9267161।

0: हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्जरेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ। थप जानकारीको लागि धनबहादुर थामी 9861653518 9861653518। ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलाखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यवसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्राउन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11+2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869001916। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जेहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
3: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
5: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9840597924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
6: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमि बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ पुजारी मीन बहादुर तामाङ थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692 सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा
1: मुसाले पनि कति दुःख दिएको अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर दुजा दुजा पारेछ कागज पत्र पनि उस्तै पारेछ
0: अरे यति सानो कुरामा कति बरबराएको दिदी आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन
1: हो र बाबु चरीकोटमा कहाँनिर पाउँछ नि
0: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ
1: हजुर आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस् यहाँ घरैसी स्टिल दराज अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ
0: प्रोप्राइटर भीम बहादुर थामी सम्पर्क नम्बर 9864000825 र 9814842142 भीमेश्वर स्टिल फर्निचर सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलाखा
7: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त
8: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि न दाँत मिलेको छ न सफा छ दाँत किराले खाएर यस्तो भइरहेछ अनि के गरी हाँस्नु त
7: लौ न यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि किन चिन्ता लिन्छौ क्या तिमी लहिन जाउँ त्यतै
9: हाम्रा सेवा तथा सुविधाहरू शल्य क्रियाद्वारा दाँत निकाल्ने दाँत सफा गर्ने नमिलेको दाँत मिलाउने झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने नयाँ दाँत राख्ने बाल दन्त उपचार किराले खाएको दाँतको जरैदेखिको उपचार दाँत कलरको सिमेन्ट भर्ने दाँतको एक्सरे गर्ने पहेँलो दाँतलाई चम्काउने दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने दाँतमा हिरा राख्ने सुनको खोल राख्ने र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिने पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली साडो बाटो चोकमा वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा
10: थप जानकारीका लागि विराज डेन्टल प्राली चरीकोट दोलखा सम्पर्क नम्बर 9844301172 र 9851120607
1: हार्दिक समवेदना दोलाखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फस्कु साँगुते निवासी 2054 सालको तत्कालीन फस्कु गाविस वडा नम्बर 1 वडा अध्यक्ष समाजसेवी व्यवसायी नेकपा एमालेका संगठित सदस्य एवं फस्कुका अभिभावक बलराम बुढाथोकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहित भएका छौं यस दुःखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ यो शोकको समयमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौ अध्यक्ष सकुन बुढाथोकी नेकपा एमाले सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कमिटी परिवार फस्कु दोलखा हार्दिक श्रद्धांजलि दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फस्कु सागुते निवासी हाम्रा पूजनीय पिता बलराम बुढाथोकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजली अर्पण गर्दछौं। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल फोन एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित समवेदना अर्पण गर्नुहुने सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्दछौं। साथै यही मिति 2083 साल जेठ 19 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास फसको सागुतेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनुहुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौं। श्रीमती कृष्ण कुमारी बुढाथोकी छोराहरू उद्धव कुमार बुढाथोकी दलबहादुर बुढाथोकी बुहारीहरू सावित्री बुढाथोकी गोपिनी बुढाथोकी नाति नातिनाहरू गंगा बुढाथोकी समीक्षा बुढाथोकी गरिमा बुढाथोकी बद्री बुढाथोकी केदार बुढाथोकी र गौरव बुढाथोकी लगायत सम्पूर्ण बुढाथोकी परिवार सैलुङ गाउँपालिका वडा नम्बर 7 फसको सागुती दुलखा।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
1: दुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
3: होइन, के एकले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरजातको चल्ला पालौ भनेर सोचेको।
3: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
3: ए, दुर्गायन राजस्थाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
3: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार, भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
3: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। 2 जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
1: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
0: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: पनि? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने।
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
3: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: कस्तो दाँत दुखेको, गिरा पनि शून्य छ। ए बुढी, मलाई धामीकोमा लैजा भने।
7: अब के को धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्रदेवल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
0: त्यहाँ चाहिँ के हुन्छ नि?
7: त्यहाँ के हुँदैन नपत्या सुन त।
3: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
8: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577069।
0: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
3: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
4: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा।
9: साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
3: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुका साथै पिसाबको कल्चर पनि गरिन्छ।
9: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
3: इन्द्रणी फार्मेसी एन्ड थायराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: टोल तथा बस्ती स्तरमा हुने योजना तथा कार्यक्रम छनौटका लागि सहभागी हुने सम्बन्धी कालिङचो गाउँपालिकाको सूचना। यस कालिङचो गाउँपालिकाको आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट तथा कार्यक्रम निर्माणको क्रममा रहेकोले उक्त प्रयोजनका लागि सम्बन्धित वडाका बस्ती स्तरमा योजना तथा कार्यक्रम मिति 2083 साल जेठ 7 गतेदेखि 15 गतेसम्म छनौट गर्ने गरी तय गरिएकोले सम्बन्धित वडा कार्यालयको थप सूचना बमोजिम टोल बस्ती स्तरमा योजना तथा कार्यक्रम छनौट भेलामा सरकारवाला सबै नागरिकको सहभागिताका लागि अनुरोध गरिन्छ। संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा। योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकास र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकाय प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू शाखाहरू सम्पूर्ण व्यक्ति फर्म सप्लायर्स निर्माण व्यवसायी उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मिति 2083 साल असार 7 गतेभित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधिभित्र भुक्तानी नलिएमा यस कार्यालय जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा। सामुदायिक कुकुरहरूको वन्याकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: कालिङचोक गाउँपालिका भित्र रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरणको लागि यही मिति 2083 साल जेठ 16, 17 र 18 गते कालिङचोक गाउँपालिका वडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको वन्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको हुँदा सम्पूर्णको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: उक्त कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घर पालुवा कुकुरहरूलाई समेत वन्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई वन्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले वन्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरहरूलाई भोको राख्न साथै वन्याकरण हुने दिन बिहान 8 बजेभित्र वन्याकरण स्थानमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनु हुन अनुरोध गरिन्छ। यस सम्बन्धी स्थित जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत जानकारी गराइन्छ। सम्पर्क नम्बर 9840075359 र 9742647740।
1: संजय छिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिङचोक गाउँपालिका सुनखानी दुलखा।
0: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृ कार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
2: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 98-510-54-160, 98-44-56-55-70 र 0-49-421-584। खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: अरे यही थियो त, कहाँ सरे छ आजकल?
0: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
6: के हुनु नि अबि, मा प्लानचोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
0: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लानचोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
6: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।

0: सब काम का लागि तो पूर्व प्रधानमंत्री लोकेन्द्र बहादुर चन्द बाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनु भएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
1: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ?
2: यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्।
1: यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब।
3: हाउ नानीको आज जन्मदिन पो हो, हौ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860598988, पलाञ्चोक बेकारी साध्यो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ,
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851397806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
6: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
2: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
5: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
7: अविनाश, तिमी किन निराश छौ त?
8: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
7: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
1: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9848373107 र 9855100019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: सार्वजनिक सुनवाई कार्यक्रम सम्बन्धी सूचना। बागमती प्रदेश दोलाखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर 6 पाठी खोलामा छोरल्पा अस्पताल प्रालीद्वारा सञ्चालित 100 सयको छोरल्पा जनरल अस्पतालको प्रारम्भिक वातावरणीय परीक्षणको मस्यौदा प्रतिवेदनमाथि निम्न मिति समय र स्थानमा सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा यस आयोजना क्षेत्रका स्थानीय बुद्धिजीवी भद्र भलाद्मी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थितिको लागि सादर अनुरोध गर्दछौ। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति 2083 साल जेठ 16 गते शनिबार, समय बिहान 11 बजे, स्थान छोरल्पा जनरल अस्पतालको प्राङ्गण, आयोजक छोरल्पा जनरल अस्पताल प्राली।
4: हजुर बुबा नमस्कार।
5: नमस्कार नानी, नमस्कार।
4: के छ खबर, सन्चै हुनुहुन्छ?
5: सन्चै छु नानी।
4: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
5: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
4: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
5: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
4: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: सान्दर्भ वनमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।

र गुम्बामा रहनु भएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840 9267161।

0: हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्जरेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौं। थप जानकारीको लागि धनबहादुर थामी 9861635318 9861635318। ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलाखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्राउन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस 2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0494213664। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
3: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
4: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9840597924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
5: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका उडान

0: नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्डुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
1: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
2: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दरात बाकस लिएर आउनु छैन?
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
2: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
3: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त,
4: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
3: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साड्डो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै।
5: हाम्रा सेवा तथा सुविधाहरू: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहिलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने, दाँतमा हिरा राख्ने, सुनको खोल राख्ने र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिने पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साड्डो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
6: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हार्दिक समवेदना। दुलाखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फस्कु सांगुती निवासी 2054 सालको तत्कालीन फस्कु गाविस वडा नम्बर 1 वडा अध्यक्ष समाजसेवी व्यवसायी नेकपा एमालेका संगठित सदस्य एवं फस्कुका अभिभावक बलराम बुढाथोकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहित भएका छौं। यस दुःखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। यो शोकको समयमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं। अध्यक्ष सकुन बुढाथोकी नेकपा एमाले सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कमिटी परिवार फस्कु दोलखा। हार्दिक श्रद्धांजलि। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फस्कु सागुते निवासी हाम्रा पूजनीय पिता बलराम बुढाथोकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौं। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल फोन एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित समवेदना अर्पण गर्नुहुने सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्दछौं। साथै यही मिति 2083 साल जेठ 19 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास फस्कु सांगुतेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनुहुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौं। श्रीमती कृष्ण कुमारी बुढाथोकी छोराहरू उद्धव कुमार बुढाथोकी बेलबहादुर बुढाथोकी बुहारीहरू सावित्री बुढाथोकी गोपिनी बुढाथोकी नाति नातिनाहरू गंगा बुढाथोकी समीक्षा बुढाथोकी गरिमा बुढाथोकी बद्री बुढाथोकी केदार बुढाथोकी र गौरव बुढाथोकी लगायत सम्पूर्ण बुढाथोकी परिवार सैलुङ गाउँपालिका वडा नम्बर 7 फस्कु सागुती दुलखा।
1: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
2: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
4: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो। होइन, के एकले गुनगुन गरिरहेको?
5: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भो त, लगेर पाले भइगयो नि?
5: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू। यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
5: राँगाको मासु पाइने पसल भएको घर सँगै।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
1: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पंजा, शिवलिंग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका दुई, ग्याङसुका ठोकर, दोलाखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
4: हो पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के लाग्यो भने
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकुटमै छँदैछ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र पनि?
4: हो त, त्यही पुरानो विश्वासिलो थापा बजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू, तामा पितल, चरेस स्टील, फलाम प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9510685595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9510685590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोपाइटर गोविन्द कार्की 9844322513 र 9804027066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु चाहिँ एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: कस्तो दाँत दुखेको, जिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
11: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
10: त्यहाँ चाहिँ के हुन्छ नि?
11: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ।
0: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
12: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9141577079।
10: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
2: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। हाम्रा सेवा तथा सुविधाहरू:
13: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
13: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक।

0: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकास र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरोकारवालाहरूले मिति 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समयावधि भित्र भुक्तानी नलिएमा यस कारणले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा। सामुदायिक कुकुरहरूको वन्यकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: कालिङचोक गाउँपालिका भित्र रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरणको लागि यही मिति 2083 साल जेठ 16, 17 र 18 गते कालिङचोक गाउँपालिका वडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको वन्यकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको हुँदा सम्पूर्णको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: उक्त कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घर पालुवा कुकुरहरूलाई समेत वन्यकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई वन्यकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले वन्यकरण हुने अघिल्लो दिन साँझबाट कुकुरहरूलाई भोको राख्न साथै वन्यकरण हुने दिन बिहान 8 बजेभित्र वन्यकरण स्थानमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाया नछोडिदिनु हुन अनुरोध गरिन्छ। यस सम्बन्धी विस्तृत जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत जानकारी गराइन्छ। सम्पर्क नम्बर 9840075359 र 9742464740।
1: सञ्जय छिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत, कालिङचोक गाउँपालिका सुनखानी दुलखा।
0: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआबेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761-13-2144 र 9761-13-2145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आरम

0: सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा न्वारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 98510-54160 98446-5570 र 0949-421-584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
5: नेपाल सरकार विज्ञापन बोर्ड सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: अरे यही थियो त, कहाँ सरेछ आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
0: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
1: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
0: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
0: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
3: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकि गयो नि।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि, होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि
0: प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
6: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
7: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
1: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98 44 46 88 62, 98 44 46 88 62।
8: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
9: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब।
2: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि, हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
10: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189780, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी साध्य बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ।
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा,
2: रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला।
0: आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
3: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
4: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा एन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851065046।

0: अनुरोधक जीव जनवन कार्यालय दोलखा।
1: अविनाश तिमी किन निराश छौ त?
2: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
1: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ। कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुंगेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनाऊ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हटेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ।
1: ओहो हो त रहेछ त गाँठी। होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो कसैले थाहा छ त? ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844 9848-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पार्टीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 35 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सा दोलखा।

0: सांदक बनमा नाचने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
2: सार्वजनिक सुनवाई कार्यक्रम सम्बन्धी सूचना। बागमती प्रदेश दोलाखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर 6 पाठी खोलामा छोरोल्पा अस्पताल प्रालीद्वारा संचालित 100 सयको छोरोल्पा जनरल अस्पतालको प्रारम्भिक वातावरणीय परीक्षणको मस्यौदा प्रतिवेदनमाथि निम्न मिति समय र स्थानमा सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा यस आयोजना क्षेत्रका स्थानीय बुद्धिजीवी भद्र भलाद्मी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थितिको लागि सादर अनुरोध गर्दछौ। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति 2083 साल जेठ 16 गते शनिबार, समय बिहान 11 बजे, स्थान छोरोल्पा जनरल अस्पतालको प्राङ्गण, आयोजक छोरोल्पा जनरल अस्पताल प्राली।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगासागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: हार्दिक निमन्त्रणा।
1: लास्तो फ्याफोल्ला टासिदेले नमस्कार सेवा जोरले जजलोपा स्याउदाई बौद्ध धर्म मायन त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मावलम्बीहरूलाई यो सूचना गरिएको छ। यही 2083 जेठ 3 गतेदेखि सागधाव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मांसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मावलम्बीहरू यस सागधाव महिनामा न्यूनी व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मावलम्बी मित्रहरू उपस्थित भई न्यूनी व्रत बस्न आउनु सक्नुहुनेछ।
0: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मावलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओढ्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा सन्तोलाखा गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840927761।

0: हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्जरेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ। थप जानकारीको लागि धनबहादुर थामी 98 61 16 53 18 98 61 16 53 18।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रामन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस 2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0494213664। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
3: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुहोस् न।
4: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9840597924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
5: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदियोगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।
1: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
0: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
0: ल दिदी पनि त्यही भालुखोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टील फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टीलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टील दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टील फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टील दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टील दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टील फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: लो तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
1: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि। न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त।
0: लौ न यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त। चरीकोट साड्डो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? ल हिँड जाउँ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
2: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने,
3: पहेँलो दाँतलाई चम्काउने,
2: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
3: दाँतमा हिरा राख्ने,
2: सुनको खोल राख्ने
3: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साड्डो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
2: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
4: हार्दिक समवेदना। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फस्कु सागुती निवासी 2054 सालको तत्कालीन फस्कु गाविस वडा नम्बर 1 वडा अध्यक्ष, समाजसेवी, व्यावसायी, नेकपा एमालेका संगठित सदस्य एवं फस्कुका अभिभावक बलराम बुढाथोकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहित भएका छौं। यस दुःखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। यो शोकको समयमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं। अध्यक्ष सकुन बुढाथोकी, नेकपा एमाले सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कमिटी परिवार, फस्कु, दोलखा। हार्दिक श्रद्धांजलि। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फस्कु सागुते निवासी हाम्रा पूजनीय पिता बलराम बुढाथोकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौं। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल, फोन, एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित समवेदना अर्पण गर्नुहुने सम्पूर्ण प्रति हार्दिक आभार प्रकट गर्दछौं। साथै यही मिति 2083 साल जेठ 19 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास फस्कु सागुतेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनुहुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौं। श्रीमती कृष्ण कुमारी बुढाथोकी, छोराहरू उद्धव कुमार बुढाथोकी, बेलबहादुर बुढाथोकी, बुहारीहरू सावित्री बुढाथोकी, गोपिनी बुढाथोकी, नाति नातिनाहरू गंगा बुढाथोकी, समीक्षा बुढाथोकी, गरिमा बुढाथोकी, बद्री बुढाथोकी, केदार बुढाथोकी र गौरव बुढाथोकी लगायत सम्पूर्ण बुढाथोकी परिवार सैलुङ गाउँपालिका वडा नम्बर 7 फस्कु सागुती दुलखा।
5: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
0: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
6: हाम्रा सेवाहरू:
5: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
6: चौबिसै घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, चौबिसै घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
5: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
6: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु सुधार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
5: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949412020। धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
7: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
8: होइन, के एकले गुनगुन गरिरहेको?
7: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
8: अनि के भयो त, लगेर पाले भइगयो नि?
7: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
8: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
5: हजुर, हाम्रा सेवाहरू
7: यहाँ बोइलर, गिरराज, लेर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
8: सम्पर्कको लागि 9844669908, 9844669908।
5: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
7: राँगाको मासु पाइने पसल भएको घर सँगै।
5: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व

0: तपाईहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठोकर दोलाखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510 66165, 98510 66165।
2: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
3: पारे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
2: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरी सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
3: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी

0: रेकर्डका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0494142542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068590 सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
0: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
1: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
0: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
1: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
0: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
1: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066
0: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ
2: नमस्ते डाक्टर सर
3: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
2: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
3: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
2: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
3: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
2: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
2: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
3: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: कस्तो दाँत दुखेको गिया पनि सुन्या छ ए बुढी मलाई धामीकोमा लैजा भने
7: अब के छ धामीकोमा नि धामीकोमा होइन अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई
6: त्यहाँ चाहिँ के हुन्छ नि
7: त्यहाँ के हुँदैन म पत्या सुन त
8: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
9: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 98 41 57 70 69।
6: अलिक कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
10: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
11: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ।
0: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
12: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकास र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकाय प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरोकारवालाहरूले मिति 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधि भित्र भुक्तानी नलिएमा यस कार्यालय जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।

0: सामुदायिक कुकुरहरूको वन्याकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: कालिम्चोक गाउँपालिका भित्र रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरणको लागि यही मिति 2083 साल जेठ 16, 17 र 18 गते कालिम्चोक गाउँपालिका वडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको वन्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको हुँदा सम्पूर्णको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: उक्त कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घर पालुवा कुकुरहरूलाई समेत वन्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई वन्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले वन्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरहरूलाई भोको राख्न साथै वन्याकरण हुने दिन बिहान 8 बजेभित्र वन्याकरण स्थानमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनु हुन अनुरोध गरिन्छ। जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत जानकारी गराइन्छ। सम्पर्क नम्बर 9840075359 र 9742647740।
1: सञ्जय शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत, कालिम्चोक गाउँपालिका, सुनखानी, दुलखा।
0: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जडीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जडीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म, भीमेश्वर नगरपालिका 3, चरीकोट, भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रोज्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313244 र 9761313245। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली, चरीकोट, दोलखा।
2: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
3: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, न्वारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
2: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
3: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता। हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
4: सम्पर्क फोन नम्बर 98510-54160, 98446-5570 र 0949-421-584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट। सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: अरे यही थियो त, कहाँ सरे छ आजकल?
8: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छौ?
7: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरे छ कि क्या
8: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
7: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
8: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
7: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
9: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
10: सर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
9: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि।
10: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटर साइकल, स्कुटर सिक्ने नि, होइन त?
3: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
11: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
3: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98-65-46-19-26 र गेलसाङ शेर्पा 98-16-8-30-10-7।
11: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
12: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ,
13: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
14: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
0: टोल तथा बस्ती स्तरमा हुने योजना तथा कार्यक्रम छनौटका लागि सहभागी हुने सम्बन्धी कालिङ्चो गाउँपालिकाको सूचना। यस कालिङचोक गाउँपालिकाको आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट तथा कार्यक्रम निर्माणको क्रममा रहेकोले उक्त प्रयोजनका लागि सम्बन्धित वडाका बस्ती स्तरमा योजना तथा कार्यक्रम मिति 2083 साल जेठ 7 गतेदेखि 15 गतेसम्म छनौट गर्ने गरी तय गरिएकोले सम्बन्धित वडा कार्यालयको थप सूचना बमोजिम टोल बस्ती स्तरमा योजना तथा कार्यक्रम छनौट भेलामा सरकारवाला सबै नागरिकको सहभागिताका लागि अनुरोध गरिन्छ। संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
15: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
16: एही आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
13: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि हो। पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हाउ 15 मिनटमा केक बन्छ ल्याउने।
14: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
17: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-89-87, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-89-88। पलाञ्चोक बेकारी सातो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।

नमस्ते, म गायक प्रमोद खरेल। मेरो गीतमा जादू चलाए जस्तै सधैं जादू चलाउने रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ।
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
3: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
4: अविनाश, तिमी किन निराश छौ त?
5: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
4: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुंगेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनोस् सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: हजुर बुबा नमस्कार।
1: नमस्कार नानी। नमस्कार।
0: के छ खबर, सन्चै हुनुहुन्छ?
1: सन्चै छु नानी।
0: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
1: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
1: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस, ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: ब्रुम ब्रुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरिकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरिकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरिकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरिकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर रा, अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9848373107 र 9855005019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पाटीखोला चरिकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङसा, दोलखा।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला दिउँसोको 3 बजेको छ।

0: अहिले दिउँसोको 3 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। महिला अधिकार र मानव अधिकार एक अर्काका परिपूरक, कार्यान्वयन र पहुँच मुख्य चुनौती रहेका महिला आयोगका अध्यक्ष पराजुलीको भनाई। पालिका चुनावलाई लक्षित गरी एमालेका केन्द्रीय सदस्यहरूको कार्य विभाजन, पार्टी पुनर्गठन हुने भएकाले निराश नहुन अध्यक्ष ओलीको अपील। काठमाण्डुमा भएको सम्मेलनबाट दिगो चरण भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तय, परम्परागत ज्ञानको मान्यता र जलवायु न्याय साझा प्राथमिकतामा। अफगानिस्तानमा ट्रक दुर्घटना हुँदा 18 जनाको ज्यान गयो, 29 जना घाइते। र एसियाली खेलकुद महिला T20 छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिला अधिकार र मानवाधिकार एक अर्काका परिपूरक भएको बताउनु भएको छ। महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले महिला अधिकारको सम्मान र सफल कार्यान्वयन बिना समग्र मानवाधिकारको अवस्था सबल बन्न नसक्ने बताउनुभयो। बाल विवाहको कानूनी उमेर हद 20 वर्ष बारे भइरहेको बहसप्रति संकेत गर्दै अध्यक्ष मगरले आयोगले यस विषयमा राष्ट्रिय स्तरको जाँचबुझ गरिरहेको जानकारी दिनुभयो। कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले संविधानले महिला अधिकारको सुनिश्चितता गरे पनि प्रभावकारी कार्यान्वयन र पहुँचमा अझै चुनौती रहेको बताउनुभयो। संविधान संशोधनको बहसमा लैंगिक पक्ष सुदृढ गर्न सुझाव प्राप्त भइरहेको उल्लेख गर्दै वहाँले इतिहासमै पहिलो पटक मन्त्री परिषदमा 40% महिला उपस्थित र महिला मन्त्रालयका लागि पर्याप्त बजेट विनियोजनलाई सकारात्मक उपलब्धिका रूपमा चित्रण गर्नुभयो। यसै गरी महिला बाल बालिका तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले महिलाहरूको सार्वभूत सशक्तिकरण र सहभागिता बिना समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुन नसक्ने बताउँदै सरकारले महिलाको आर्थिक, सामाजिक र राजनीतिक सशक्तिकरणलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो। नेकपा एमालेले आउने पालिका चुनावलाई लक्षित गरी केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरेको छ। चुनाव लक्षित पार्टी जागरण अभियानका लागि पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रित जिम्मेवारी तोकिएको हो। जेठ 11 गते सम्पन्न सचिवालय बैठकले कार्य विभाजनको प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई अधिकार दिएको थियो। अध्यक्ष ओलीले हिजो अन्तर पार्टी निर्देशन अपानी जारी गर्दै यो अभियान घोषणा गर्नुका साथै पार्टीको 11 राष्ट्रिय महाधिवेशन पछिको पहिलो कार्य विभाजन पठाउनु भएको हो। कार्य विभाजनमा जिल्ला इन्चार्ज र जनसंगठनका इन्चार्ज पनि तोकिएको छ। अध्यक्ष ओलीले समग्र कामको नेतृत्व र महासचिव पोखरेलले संगठनात्मक कामको संयोजन तथा केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन्। उपाध्यक्ष र उपमहासचिवहरूलाई पार्टीका विभाग तथा फाँटहरूको संयोजन र 9 मध्ये 6 सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ। अन्तर पार्टी निर्देशनमा ओलीले पार्टी पुनर्गठन तथा पुनर्जागरणको कार्ययोजना अघि बढ़ाइने बताउनुभयो। चुनावमा बेहोर्नु परेको गम्भीर पराजयका कारण पार्टीको एक हिस्सा निराश र पलायन हुन खोजेको उल्लेख गर्दै पार्टी पंक्तिमा आशा र उत्साह जगाउन आवश्यक रहेको बताउनुभयो। आगामी केन्द्रीय कमिटी बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढ़ाइने वहाँले जानकारी दिनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना हुनुभएको छ। स्वास्थ्यमा समस्या देखिएपछि वहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगेको प्रचण्डको सचिवालयले जनाएको छ। निमोनिया भएको आशंकामा चिकित्सकहरूले अस्पतालमै भर्ना हुन सल्लाह दिएका मुख्य प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो। काठमाण्डमा सम्पन्न पशुपालक महिलाको अन्तर्राष्ट्रिय सम्मेलनले दिगो चरण भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तय गरेको छ। जेठ 12 देखि हिजोसम्म आयोजित सम्मेलनमा 40 देशका 100 भन्दा बढ़ी पशुपालक महिलाको सहभागिता रहेको थियो। सम्मेलनले अधिकार संरक्षण, जलवायु परिवर्तनसँग जोड्ने क्षमता अभिवृद्धि र विश्वव्यापी पशुपालक महिला संजाल गठनको निर्णय गर्दै काठमाण्डु घोषणा पत्रको मस्यौदा तयार पारेको हो। यस घोषणा पत्रमा भूमि तथा प्राकृतिक स्रोतमा अधिकार, राजनीतिक सहभागिता, परम्परागत ज्ञानको मान्यता र जलवायु न्यायलाई साझा प्राथमिकताका रूपमा समेटिएको छ। इसिमोडको समन्वयमा भएको यो सम्मेलन अन्तर्राष्ट्रिय चरण भूमि तथा पशुपालक वर्ष 2026 महत्वपूर्ण उपलब्धि मानिएको छ। सम्मेलनले तय गरेको एजेण्डालाई संयुक्त राष्ट्र संघ लगायत अन्तर्राष्ट्रिय मंचहरूमा प्रस्तुत गर्ने इसिमोडले जनाएको छ। चरण भूमिले पृथ्वीको झण्डै आधा भूभाग ओगटेको छ र नेपालमा पनि झण्डै 22% चरण भूमि छ। विश्वभरका पशुपालक जनसंख्याको आधा हिस्सा महिला तथा किशोरीको रहेको छ, जो भूमि संरक्षण, खाद्य सुरक्षा र परम्परागत ज्ञान हस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। तर असुरक्षित भूमि अधिकार, सीमित राजनीतिक प्रतिनिधित्व र जलवायु परिवर्तनको असमान असर अझै उनीहरूका प्रमुख चुनौती बनिरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङ भित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: जिल्ला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रष्ट विचारी हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। सप्तरीमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। हनुमान नगर कंकालिनी नगरपालिका वड़ा नम्बर 1 भारदहमा धानको बिउ छर्न विद्युतीय मोटर मार्फत पानी तान्ने क्रममा करेन्ट लागेर 48 वर्षीय सहदेव लौगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिनुभयो। खेतीको समयमा सप्तरीसहित मध्य प्रदेशमा विद्युतीय मोटरबाट खेतमा पानी हाल्ने र मोटर जडान गर्ने क्रममा धेरैजसो किसानको ज्यान जाने गरेको छ। यस्ता जोखिमबाट ज्यान जाने किसानप्रति सरकारले ध्यान दिएर न्यूनीकरण गर्नुपर्ने किसानले माग गरेका छन्। उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले आउँदो आर्थिक वर्षको बजेटमा मासिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% मूल्य अभिवृद्धि कर लगाउने सरकारको निर्णयको कड़ा विरोध गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले यो निर्णय आम उपभोक्ताको हित विपरीत मात्र नभई स्वदेशमा उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढ़ाउने राष्ट्रिय अभियानको विरूद्ध पनि रहेको बताउनु भएको छ। खाना पकाउने र पानी तताउने व्यवस्था घराइसी कामका लागि विद्युत प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेलामा यस्तो करले लाखौं परिवारको मासिक खर्च बढ़ाउने र मानिसहरू फेरि एलपी ग्यासतर्फ फर्किन बाध्य हुने उहाँको भनाई छ। अब विदेशको खबर। अफगानिस्तानमा एउटा ट्रक पल्टिएर दुर्घटना हुँदा 10 जना बालबालिका सहित 18 जनाको ज्यान गएको छ। अरू 29 जना घाइते भएका छन्। पाकिस्तानबाट फर्किएका अफगान परिवारहरू चढ़ेको ट्रक पल्टिएको प्रान्तीय अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। लगमान प्रान्तका गवर्नरका प्रवक्ता अब्दुल मलिक नियाजयका अनुसार 10 जना बालबालिका, 5 जना महिला र 3 जना पुरूष सहित 18 जनाको ज्यान गएको हो। पाकिस्तानले आफ्नो देशमा अफगान आप्रवासी र शरणार्थीहरूमाथि कड़ा नियम लागू गरेसँगै धेरै अफगानहरू आफ्नो सामान लिएर ट्रकमा स्वदेश फर्किने क्रम बढ़ेको छ। संयुक्त राष्ट्र संघीय शरणार्थी उच्चायुक्त र आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनको तथ्याङ्क अनुसार यस वर्षको शुरूदेखि 4,47,400 अफगानीहरू पाकिस्तानबाट स्वदेश फर्किएका छन्। यसअघि अगस्तमा पश्चिमी अफगानिस्तानमा इरानबाट फर्किएका अफगान आप्रवासीहरू बोकेको बस र अन्य 2 सवारी गाड़ी ठोक्किँदा 19 बाल बालिका सहित 78 जनाको ज्यान गएको थियो। अब खेल खबर। एसियाली खेलकुद महिला टी ट्वेन्टी छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित भएको छ। आज भएको सेमी फाइनल खेलमा नेपाल मलेसियासँग 2 विकेटले पराजित भएको हो। नेपालले दिएको 127 रनको लक्ष्य पछ्याएको मलेसियाले 8 विकेट गुमाएर भेटायो। मलेसियाकी एल्सा हन्टरले 48 रन बनाइन्। नेपालकी रिया शर्माले 3 तथा मनिषा उपाध्याय र रूबिना छेत्रीले समान 2 विकेट लिए। त्यसअघि क्वालालम्पुरमा टस जितेर ब्याटिङ गरेको नेपालले 6 विकेट गुमाएर 127 रन बनायो। नेपालकी कप्तान इन्दु वर्माले अभिजित 46 रन बनाइन्। मलेसियाकी विनिफ्रेड डुराईसिंघमले 2 विकेट लिइन्। अब मलेसियाले उपाधिका लागि थाइल्याण्डसँग खेल्नेछ भने नेपालले तेस्रो स्थानका लागि चीनसँग खेल्नेछ। आज भएको अर्को सेमी फाइनलमा थाइल्याण्डले चीनलाई 83 रनले हराउँदै फाइनलमा पुगेको छ। यो प्रतियोगिताबाट शीर्ष 3 देश एसियाली खेलकुदमा छनौट हुनेछन्। एसियाली खेलकुदमा आयोजक जापानसँगै आईसीसीको पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका छनौट भएका छन्। एसियाली खेलकुदको महिला क्रिकेट प्रतियोगितामा कुल 8 देश सहभागी हुनेछ। चार भञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। महिला अधिकार र मानव अधिकार एक अर्काका परिपूरक, कार्यान्वयन र पहुँच मुख्य चुनौती रहेका महिला आयोगका अध्यक्ष पराजुलीको भनाई। पालिका चुनावलाई लक्षित गरी एमालेका केन्द्रीय सदस्यहरूको कार्य विभाजन, पार्टी पुनर्गठन हुने भएकोले निराश नहुन अध्यक्ष ओलीको अपील। काठमाण्डुमा भएको सम्मेलनबाट दिगो चरण भूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तय, परम्परागत ज्ञानको मान्यता र जलवायु न्याय साझा प्राथमिकतामा। अफगानिस्तानमा ट्रक दुर्घटना हुँदा 18 जनाको ज्यान गयो, 29 जना घाइते। र एसियाली खेलकुद महिला टी ट्वेन्टी छनौटको सेमी फाइनलमा नेपाल मलेसियासँग पराजित।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
6: आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफेकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाए तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिन न अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो। तर म माथि कुनै वज्र खसे झैं भयो, चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।
7: रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz को रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्न 4 बजेको समाचार पछि कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा। सार्वजनिक सुनवाई कार्यक्रम सम्बन्धी सूचना। बागमती प्रदेश दोलाखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर 6 पाटी खोलामा छोरल्पा अस्पताल प्रालीद्वारा संचालित 100 सयको छोरल्पा जनरल अस्पतालको प्रारम्भिक वातावरणीय परीक्षणको मस्यौदा प्रतिवेदनमाथि निम्न मिति समय र स्थानमा सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा यस आयोजना क्षेत्रका स्थानीय बुद्धिजीवी भद्र भलाद्मी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थितिको लागि सादर अनुरोध गर्दछौ। सार्वजनिक सुनवाई कार्यक्रम हुने मिति 2083 साल जेठ 16 गते शनिबार, समय बिहान 11 बजे, स्थान छोरल्पा जनरल अस्पतालको प्रांगण, आयोजक छोरल्पा जनरल अस्पताल प्राली। हार्दिक निमन्त्रणा।
1: लासो फ्याफोल्ला टासिदेले नमस्कार। सेवा जोरले जुजुलोपा स्याउदाई बौद्ध धर्म मायन त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मावलम्बीहरूलाई यो सूचना गरिएको छ। यही 2083 जेठ 3 गतेदेखि सागधव महिना शुरू भएकोले 1 महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मंसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो 1 महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मावलम्बीहरू यस सागधव महिनामा न्यूनि व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मावलम्बी मित्रहरू उपस्थित भई न्यूनि व्रत बस्न आउनु सक्नुहुनेछ।
0: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने, स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला, सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मावलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओढ्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा संघ दोलाखा, गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840927761।

0: हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्जारेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौं। थप जानकारीको लागि धनबहादुर थामी 9861653518 9861653518। ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलाखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघाङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0494213664। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
3: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट सादो बाटोमा अकुप्रेसर थेरापी सेन्टर

0: ब्लकमा वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
1: थप जानकारीका लागि विराज डेन्टल प्राली चरीकोट दोलखा सम्पर्क नम्बर 9844301172 र 9851120607।
2: हार्दिक समवेदना। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फस्कु सागुती निवासी 2054 सालको तत्कालीन फस्कु गाविस वडा नम्बर 1 वडा अध्यक्ष समाजसेवी व्यवसायी नेकपा एमालेका संगठित सदस्य एवं फस्कुका अभिभावक बलराम बुढाथुकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहित भएका छौं। यस दुःखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। यो शोकको समयमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं। अध्यक्ष सकुन बुढाथोकी नेकपा एमाले सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कमिटी परिवार फस्कु दोलखा।
1: यो रेडियो सैलुङको समय सूचक हो।
3: अहिले अपराह्नको 4 बजेको छ।

सार्वजिक दोलखा र दोलखा आसपासका स्थानीय खबरहरूको संगालु सैलुङ सेरफेरोमा म तारा देवी बस्नेतको नमस्कार। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। रविन्द्र स्मृति पत्रकारिता पुरस्कार पत्रकार केदार शिवकोटीलाई प्रदान। दोलखामा फौजी किराको प्रकोपले मकै बालीमा क्षति पुगेको कृषकको भनाई लगायतका स्थानीय प्रसंग सहित मुलुकलाई समृद्धि सुशासन र भ्रष्टाचार मुक्त बनाउन सबै क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको सभामुख डोल प्रसाद अरियालको भनाई जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौ। शुरूमा राष्ट्रिय समाचार। नेकपा एमाले आउने पालिका चुनावलाई लक्षित गरी केन्द्रीय सदस्यहरूको कार्य विभाजन गरेको छ। चुनाव लक्षित पार्टी जागरण अभियानको लागि पदाधिकारी बाहेकका नेताहरूलाई पालिका केन्द्र जिम्मेवारी तोकेको हो। जेठ 11 गते सम्पन्न सचिवालयको बैठकले कार्य विभाजनको प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई अधिकार दिएको थियो। अध्यक्ष ओलीले हिजो अन्तर पार्टी निर्देशन जारी गर्दै यो अभियान घोषणा गर्नुको साथै पार्टीको 11 राष्ट्रिय महाधिवेशनपछि पहिलो कार्य विभाजन पठाउनु भएको हो। कार्य विभाजनमा जिल्ला इन्चार्ज र जनसंगठनका इन्चार्ज पनि तोकिएको छ। अध्यक्ष ओलीले समग्र कामको नेतृत्व

0: र महासचिव पोखरेलले संगठनात्मक कामको संयोजन तथा केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी पाउनु भएको छ। उपाध्यक्ष र उपमहासचिवहरूलाई पार्टीका विभाग फाँट तथा फाँटहरूको संयोजन र 9 मध्ये 6 वटा सचिवहरूलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ। सभामुख डोलप्रसाद आर्यले मुलुकलाई समृद्ध सुशासित र भ्रष्टाचार मुक्त बनाउन सबै क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताउनु भएको छ। शनिबार काठमाण्डुमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सरकार गलत दिशामा गएमा वा कार्य सम्पादनमा ढिलाइ भएमा घण्टी बजाएर सचेत गराउन सरकारवालालाई आग्रह गर्नुभएको छ। सभामुख आर्यले कानून निर्माण प्रक्रियामा रचनात्मक सुझाव बिना र सरकारका काम कमजोरीप्रति समयमै सजग गराउन पनि उहाँले जोड़ दिनुभएको छ। मुलुकमा सुशासन स्थापना भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य वर्तमान पुस्ताले नै पूरा गर्नुपर्ने उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, हामीले हाम्रै पालामा मुलुकलाई समृद्ध बनाउनुपर्छ, भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्नुपर्छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल अस्पताल भर्ना हुनु भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई बिहान मेडिसिटी अस्पताल लगिएको प्रचण्डको सचिवालयले जनाएको छ। निमोनिया भएको आशंकामा चिकित्सकहरूले अस्पतालमै भर्ना हुन सल्लाह दिनुभएको उहाँका मुख्य सुर्खीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो। उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले आउँदो आर्थिक वर्षको बजेटमा वार्षिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% मूल्य अभिवृद्धि कर लगाउने सरकारको निर्णयको कड़ा विरोध गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै घिसिङले यो निर्णय आम उपभोक्ताको हित विपरीत मात्र नभई स्वदेशमा उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढ़ाउने राष्ट्रिय अभियानको विरूद्ध पनि रहेको बताउनु भएको हो। खाना पकाउने र पानी तताउने जस्ता घरैसी कामका लागि विद्युत प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेलामा यस्तो करले लाखौं परिवारको वार्षिक खर्च बढ़ाउने र मानिसहरू फेरि एलपी ग्यासतर्फ खाना बाध्य हुने उहाँको भनाइ छ। घिसिङले विद्युत महसुललाई उपभोक्ता मैत्री बनाउँदै लैजान र लगाइएको कर तत्काल फिर्ता लिन सरकारसँग माग गर्नु भएको छ। यस पटक पनि रासायनिक मलको चराम अभाव झेल्नुपर्ने कृषकहरूले गुनासो गर्नु भएको छ। जिल्लामा हाल रासायनिक मलको अभाव भएको कृषकहरूको भनाइरहेको छ। यसै सन्दर्भमा हामीले अनुदानमा कृषकलाई रासायनिक मल उपलब्ध गराउँदै आएको भीमेश्वर नगरपालिकोडा नम्बर 4 रहेको जिलु साना किसान कृषक सहकारी संस्थाका सचिव दिलबहादुर श्रेष्ठसँग कुराकानी गरेका छौं। यो प्रतियोगितामा चाहिँ तपाईँ कसरी सहभागी हुनुभयो?
1: यो काठमाडौँमा अडिसन भइरहेको थियो, म चाहिँ काठमाडौँ
2: कान्छो गाउँपालिकाको 1-4 बिउ गाउँपालिकाको 4-8 वडामा यो कार्यक्रमहरू सञ्चालन भएको छ।
3: रासायनिक मलको चाहिँ एकदमै अभाव छ हामीसँग। हामीले 2 ठाउँबाट मल ल्याएर वितरण कृषकहरूलाई वितरण गर्ने गरेको थियो, त्यो चाहिँ कृषि सामग्री कम्पनी र साल ट्रेनिङबाट। साल ट्रेनिङले पनि अहिले पर्याप्त मल नदिइरहेको अवस्था र कृषि सामग्री संस्थानले मलै दिन नसकेको अवस्था छ। अब हामीले हिउँद महिनामा चाहिँ 200 बोरा ल्याएर कृषकहरूलाई वितरण गरेको थियौँ। अहिले बर्खाको टाइममा आयो, मकैमा हाल्नलाई एकदम सर्टेज भइसकेको छ। हाम्रो यो जिल्लुको 4 को अलिक माथिल्लो भाग चाहिँ नि लेफ्ट साइड पर्छ र त्यतातिर चाहिँ मकै हुर्किसकेको छ। मकैमा मल हाल्न नपाएर चाहिँ एकदमै कृषकहरू आत्तिरहेको अवस्था छ। र अहिले सहकारीमा हामीसँग केही मात्रामा मल त छ, तर हामीले त्यो वितरण गर्नलाई सबैलाई नपुग्ने भएको हुनाले वितरण गर्न सकिएको छैन।
4: यो जिल्लुमा कति मल आवश्यक पर्छ, कति मल चाहिँ प्राप्त भयो त?
3: हामीलाई वर्षमा केही नभए तपाईँ 700-800 बोराको आवश्यक पर्छ। यो चाहिँ हामीले एउटा सिजन 1 वर्षभरिलाई त्यति मल आवश्यक पर्छ, किनभने हाम्रो रासायनिक मल धेरै युज गर्छन् यहाँ चाहिँ। अब उत्पादन पनि त्यही अनुसार अनुसारकै छ। 800 बोराको आवश्यक पर्छ। कृषि सामग्री कम्पनीले वर्षमा 300-400 बोरा मल दिन्छ। हामीले मल पुर्याउन सकिरहेका छैनौँ।
4: तपाईँहरूकोमा चाहिँ कुन मल बढी प्रयोग हुन्छ? युरिया, पोटस, कम्पोस्ट, कुन मल?
3: हामीसँग चाहिँ धेरै जसो युरिया प्रयोग हुन्छ, त्यस पछाडि गएर कम्पोस्ट, त्यसरी गएर चाहिँ अरू मलहरू।
4: माग असाध्यै छ, कम्पनीहरूले मल पठाएनन् भन्नु। कृषि सहकारीले मल अनुदानमा ल्याएर कृषकहरूलाई दिँदा कसरी दिने गर्नु भएको छ?
3: कृषि दिल्लीबाट ल्याइरहेका छौँ मल, गाडी भाडा कति पर्छ किलोको त्यो प्लस गरेर, र सहकारी संस्थाले नै लगानी गरेको हुनाले आफ्नै सहकारी सदस्यहरूलाई दिने दिएको हुनाले हामीले धेरै मुनाफा जोडेका छैनौँ। एक बुरा बराबर 50 किलोको बुरालाई हामीले 1250 चाहिँ कृषकलाई दिइरहेको।
4: अहिले चरीकोटमा चाहिँ 2000 पनि एक बुरा मलको पर्छ भन्ने कुरा गर्नुभयो, भनेपछि कालो बजारीमा अथवा बढी मूल्य तिरेपछि मल पाइरहेको अवस्था छ कि छैन हजुरको विचारमा?
3: एकदम, त्यो चाहिँ एकदम पाइरहेको छ। अब यो कसको गल्ती हो? स्थानीय सरकारको हो अथवा कृषि सामग्री संस्थान साल ट्रेनिङको के हो? अब दुई नम्बरीमा चाहिँ मल पाइरहेको छ। हामीले यहाँ सहकारीबाट वितरण गर्नलाई चाहिँ 1250 वितरण गर्नुपर्ने मल चाहिँ पाइरहेका छैनौँ। हामीलाई लिन आइज भन्नुपर्छ, लिन हाम्रो स्थानीय निकायबाट सिफारिस लिएर जानुपर्ने हुन्छ।
4: अहिले मल तपाईँहरूलाई केको लागि आवश्यक हो? यो अहिलेको तत्काल चाहिँ
3: तत्काल मकैमा हाल्नलाई, त्यस पछाडि गएर अब आजभन्दा भोलिभन्दा बर्खा पनि लागिहाल्यो, असारमा धान खेतीमा हाल्न।
4: गत वर्ष पनि मल अभाव भयो, यसपालि पनि हुन्छ जस्तो लागिरहेछ?
3: अब अहिलेसम्मको स्थिति हेर्दाखेरि हुन्छ नै भन्ने जस्तो लागिरहेको छ।
0: अब स्थानीय प्रसंगहरू। नेकपा एमाले स्थानीय तह र प्रदेशको आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टी जागरण अभियान शुरू गर्ने घोषणा गरेसँगै दोलखामा पनि पार्टी जागरण अभियान संचालन हुने भएको छ। पार्टीले यो अभियान सफल बनाउनको लागि केन्द्रीय पदाधिकारी बाहेका सबै केन्द्रीय स्तरका नेताहरूलाई जिल्लाको पालिका केन्द्रित गरेर जिम्मेवारी तोकेको छ। पार्टीको सचिवालयको बैठकले जिल्लाको व्यवस्थापन नगर पालिकामा लाल कुमार केसी, जिरे नगरपालिकामा शान्ति माया पाखरिन, मेलुङ गाउँपालिकामा सेवा प्रसाद भण्डारी, सैलुङमा भरत केसी, गौरीशंकरमा सरस्वती बस्नेत, कालिङचोकमा डबल पाण्डे, बिगुमा कृष्ण भुजेल, बैतेश्वरमा रचना खड्का र तामुकोशी गाउँपालिकामा उर्मिला केसीलाई जिम्मेवारी प्रदान गरिएको नेकपा एमाले दोलखाले जनाएको छ। दोलखाका स्वर्गीय पत्रकार रविन्द्र गौतमको स्मृतिमा स्थापना गरिएको रविन्द्र स्मृति पत्रकारिता पुरस्कार 2083 पत्रकार केदार शिवकोटीलाई प्रदान गरिएको छ। कान्तिपुर दैनिकमा कार्यरत पत्रकार शिवकोटीलाई नगद 10,000 र सम्मान पत्र प्रदान गरिएको हो। त्यस्तै कालिङचोक माध्यमिक विद्यालय चरीकोटमा अध्ययनरत विपना नेपालीलाई 10,000 रूपियाँ सहित रविन्द्र स्मृति छात्रवृत्ति प्रदान गरिएको हो। जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख अधिकारी औलख बहादुर आले पुरस्कार तथा सम्मान प्रदान गर्नु भएको थियो। प्रतिष्ठानका अध्यक्ष कृष्ण बहादुर गौतमको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार दिल बहादुर केसी, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल, स्वर्गीय गौतमकी श्रीमती एवं प्रतिष्ठानका संरक्षक भवानी खड्का लगायतले स्वर्गीय पत्रकार गौतमले पत्रकारिता क्षेत्रमा पुर्याउनु भएको योगदानको चर्चा गर्नुभएको थियो। कोरोना संक्रमणका कारण 2078 जेठ 16 गते निधन हुनुभएका स्वर्गीय पत्रकार रविन्द्र गौतमको नाममा उहाँको धर्मपत्नी भवानी खड्काको पहलमा स्थापना भएको प्रतिष्ठानले हरेक वर्ष एकजना सक्रिय पत्रकारलाई पत्रकारिता पुरस्कार र एकजना जेहेन्डर विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। दोलखामा फौजी किराको प्रकोपले मकै बाली नष्ट गरेको कृषकहरूको बनाइरहेको छ। मकैको सबै बोट किराले खाएर नष्ट गरेपछि दर्जनौं किसानहरू समस्यामा परेको जिल्लाका कृषकहरूको बनाइरहेको छ। जिल्लामा मकै बालीमा फौजी किराको प्रकोप देखिएपछि किसानहरू चिन्तित हुनुभएको हो। अमेरिकन फौजी किराको प्रकोपका कारण मकैका बोटहरू सखाप हुन थालेपछि किसानहरू समस्यामा परेको कृषक रीता विश्वकर्माले बताउनु भयो। उहाँले भन्नुभयो, भर्खरै हुर्कँदै गरेको मकै बाली नै नष्ट भएको छ। खेतमा लगाइएको मकैमा फौजी किराको प्रकोपका कारण बाली नष्ट हुन थालेपछि आफू चिन्तित भएको छु। यस वर्ष मकै उत्पादनमा उल्लेखनीय गिरावट आउने देखिएको छ। जिल्लाको बैतेश्वर गाउँपालिका, भेमेश्वर नगरपालिका लगायतमा फौजी किराको प्रकोपले मकै बाली नष्ट गरेको कृषकहरूको भनाइरहेको छ। सिन्धुलीको दुधौली नगरपालिका नम्बर 7 सिमराहीमा आगोमा डुको सुकाउने क्रममा आगोले पोलेर एकजना घाइते पुरूष घाइते हुनु भएको छ। घाइते हुनेमा स्थानीय 54 वर्षीय भक्त बहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। प्रहरीका अनुसार श्रेष्ठले नयाँ बुनेको डुको आगोको तापमा सुकाउने क्रममा अचानक डुकोमा आग लागि भएको थियो। आगो नियन्त्रणमा लिने प्रयास गर्दा उहाँ स्वयं आगोको चपेटामा पर्नु भएको थियो। घटनापछि परिवारका सदस्य तथा स्थानीयवासीको सहयोग उहाँलाई तत्काल उपचारको लागि प्रादेशिक अस्पताल पुर्याइएको थियो। काभ्रे जिल्लाको पहिलो बालमैत्री नगरपालिका धुलिखेल नगरपालिकाले नगरपालिकाभित्रका कक्षा 5 भन्दा माथि पढ़ाई हुने 18 सामुदायिक विद्यालयहरूमा बालबालिका दुर्व्यसन विरोधको वृहत सप्ताहव्यापी अभियान सञ्चालन गरेको छ। उक्त अभियानमा विभिन्न विद्यालयका 1,100 बालबालिकाको सहभागिता भएको बताइएको छ। हवस् त, यो खबरसँगै अपरान्ह 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्ने गर्नुहोला। नमस्ते।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: हार्दिक श्रद्धांजलि। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फर्स्टको सागुते निवासी हाम्रा पूजनीय पिता बलराम बुढाथोकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहत भएका छौं। यस दुःखद घड़ीमा देहमुक्त आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौं। यो शोकको घड़ीमा हामीलाई भेटेर सामाजिक सञ्जाल फोन एसएमएस लगायत मार्फत मृत आत्माको चिर शान्तिको कामना सहित समवेदना अर्पण गर्नुहुने सम्पूर्णप्रति हार्दिक आभार प्रकट गर्दछौं। साथै यही मिति 2083 साल जेठ 19 गतेका दिन हुने 13 पुण्यतिथिको अवसरमा निजी निवास फर्स्टको सागुतेमा उपस्थित भई पितृ प्रसाद ग्रहण गरिदिनुहुन मलामा सहभागी लगायत सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछौं। श्रीमती कृष्ण कुमारी बुढाथोकी, छोराहरू उद्धव कुमार बुढाथोकी, बेलबहादुर बुढाथोकी, बुहारीहरू सावित्री बुढाथोकी, गोपिनी बुढाथोकी, नाति नातिनाहरू गंगा बुढाथोकी, समीक्षा बुढाथोकी, गरिमा बुढाथोकी, बद्री बुढाथोकी, केदार बुढाथोकी र गौरव बुढाथोकी लगायत सम्पूर्ण बुढाथोकी परिवार सैलुङ गाउँपालिका वडा नम्बर 7 फर्स्टको सागुती दुलखा।
6: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
7: धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
8: हाम्रा सेवाहरू
6: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
8: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
7: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
8: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
6: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
8: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
6: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा।
9: यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020 दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
10: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
11: होइन, के एक्लै गुनगुन गरिरहेको?
10: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालो भनेर सोचेको।
11: अनि के भयो त, लगेर पाले भइगयो नि?
10: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
11: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
9: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
11: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
9: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
12: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
13: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
14: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
12: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ सामान लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
1: पारे पनि किन दुखेको पक्ष हो तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
0: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: हो त? त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने,
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने,
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने,
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने,
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने,
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने,
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804024086।
3: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्ते डाक्टर सर।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजाऊ भने।
5: अब के गर्नु धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन म त्यहाँ सुन त
6: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577069।
4: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
12: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
9: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
9: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बिच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: भएकोले आर्थिक वर्ष 2082-83 कालिम्चोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू शाखाहरू सम्पूर्ण व्यक्ति फर्म सप्लायर्स निर्माण व्यवसायी उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मिति 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधि भित्र भुक्तानी नलिएमा यस कार्यालय जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिम्चो गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला साँझको 5 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: नानु हजुरबालाई टाढा लान लागेको। किन र नानु?
2: वृद्ध अवस्थामा रहेका मान्यजनहरूले हामीबाट सम्मानपूर्ण व्यवहारको अपेक्षा गरेका हुन्छन्। हामीले आदर सम्मानपूर्ण व्यवहार देखाउन सके मात्र भोलि हामीले पनि सम्मान पाउन सक्छ। त्यसैले समाजका अमूल्य निधिप्रति सम्मानपूर्ण व्यवहार गर्नु।
3: ज्येष्ठ नागरिक सम्मानका लागि रेडियो सैलुङको हातेमालो।
4: सामुदायिक कुकुरहरूको वन्यकरण तथा रेबिज रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
5: कालिम्चो गाउँपालिका भित्र रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरणको लागि यही मिति 2083 साल जेठ 16, 17 र 18 गते कालिम्चो गाउँपालिका वडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको वन्यकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको हुँदा सम्पूर्णको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
4: उक्त कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घर पालुवा कुकुरहरूलाई समेत वन्यकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई वन्यकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले वन्यकरण हुने अघिल्लो दिन साँझबाट कुकुरहरूलाई भोको राख्न साथै वन्यकरण हुने दिन बिहान 8 बजेभित्र वन्यकरण स्थानमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनु हुन अनुरोध गरिन्छ। जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत जानकारी गराइन्छ। सम्पर्क नम्बर 9840075359 र 9742647940।
5: सञ्जय छिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत, कालिम्चो गाउँपालिका, सुनखानी, दुलखा।
4: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जडीबुटी र विभिन्न बिरुवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानिज हलुवा बेद, जापानिज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जडीबुटी जन्य बिरुवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरुवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरुवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म, भीमेश्वर नगरपालिका 3, चरीकोट, भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाईँ चरीकोट काठमाडौँ यात्रा

0: आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
1: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, 84 पूजा, नुहारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 98-510-54-160, 98-44-56-55-70 र 0-49-421-584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट। सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: अरे यही थियो त, कहाँ सरे छ आजकल?
0: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
6: के हुनु नि अभि, मा प्लान्चो बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
0: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
6: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
0: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
6: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14, मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
7: आफै नै जागिर खाने मौका त आको थियो नि, तर
8: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
7: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकि गर्ने।
8: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
2: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
0: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 107।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
9: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
10: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
0: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844648862 9844648862।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्कार नानी, नमस्कार।
1: के छ खबर? सन्चै हुनुहुन्छ?
0: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
0: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
0: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर, हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस, ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीको दोलाखा।

0: हार्दिक समवेदना। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 7 फस्कु सागुती निवासी 2054 सालको तत्कालीन फस्कु गाविस वडा नम्बर 1 का वडा अध्यक्ष समाजसेवी व्यवसायी नेकपा एमालेका संगठित सदस्य एवं फस्कुका अभिभावक बलराम बुढाथोकीको यही मिति 2083 साल जेठ महिनाको 7 गतेका दिन 74 वर्षको उमेरमा भएको असामयिक निधनले हामी अत्यन्त मर्माहित भएका छौं। यस दुःखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौं। यो शोकको समयमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं। अध्यक्ष सकुन बुढाथोकी नेकपा एमाले सैलुङ गाउँपालिका वडा नम्बर 7 वडा कमिटी परिवार फस्कु दोलखा।
1: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला साँझको 6 बजेको छ।

0: नमस्कार, साँझ 6 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। नयाँ र पुरानाको नाममा लोकतन्त्रको लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र भइरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आरोप। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रापाका महामन्त्री धवल शमशेर राणा नयाँ पार्टी गठनको तयारीमा सबैलाई राप्रापामै एकताबद्ध हुन नेता कमल थापाको अपील। र दक्षिण लेबनानका 7 वटा गाउँका बासिन्दालाई इजरायली सेनाको नयाँ निकासी आदेश। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले महिला अधिकार, लैंगिक समानता र महिला सशक्तिकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। 8 राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा उहाँले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति गरेको उल्लेख गर्नु भएको छ। प्रधानमन्त्री शाहले बाल विवाह, बोक्सी प्रथा, छाउपडी दाइजो तथा तिलक लगायतका कुप्रथा तथा लैंगिक, घरेलु र डिजिटल हिंसाको अन्त्यको लागि कानूनी व्यवस्थासँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको बताउनु भएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ र पुरानाको नाममा लोकतन्त्रको लागि लामो संघर्ष गरेका राजनैतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी रहेको बताउनु भएको छ। कार्यविभाजन सहित जारी अपनीमा बहुराजनैतिक द्वन्द्वमा नेपालीको भूमिलाई दुरूपयोग गर्न चाहने स्वार्थी तत्वहरूको चलखेल बढ़ेको उल्लेख गर्नुभयो। निर्वाचनको अस्वाभाविक परिणामबाट पार्टीका सामु उत्पन्न चुनौती र संकटलाई सामना गरेर अघि बढ़नुपर्ने उहाँको भनाई छ। प्रतिगमनतर्फ अग्रसर भएको मुलुकलाई संविधान र लोकतन्त्रको बाटोमा फर्काउनको लागि प्रतिनिधि सभाको पुनर्स्थापना अपरिहार्य छ भन्ने विश्लेषणलाई नेपालका अन्य लोकतान्त्रिक दलहरूले साथ नदिएका कारण पार्टी निर्वाचनमा जानु परेको ओलीले उल्लेख गर्नुभएको छ। ओलीले भन्नुभएको छ, निर्वाचनमा बेहोर्नु परेको गम्भीर पराजयका कारणले पार्टी एउटा हिस्सा निराशा र पलायन हुन खोजेको अवस्था छ। नेकपाका संयोजक माधव नेपालले पार्टी पंक्तिलाई टाउको लुकाएर नहिड्न आग्रह गर्नुभएको छ। पार्टी निकट अखिल नेपाल महिला संगठनको भेलालाई आज सम्बोधन गर्नुहुँदै सह संयोजक उहाँले आफू 21 को चुनावमा एउटा सुनामी आएपछि रक्षात्मक भएर हिँड्न आवश्यक नभएको बताउनु भएको छ। उहाँले भन्नुभयो, हाम्रा साथीहरू कता कता डिफेन्सिभ भएको म देख्छु, विरोधहरू आक्रामक, हामीहरू चाहिँ टाउको लुकाएर भाग्नुपर्ने स्थिति छ। केही आवश्यकता छैन भाग्नको लागि, यो एउटा सुनामी आयो, यो एउटा सुनामी हो, यसका पछाडि पनि कारणहरू खोजी भइरहेका छन्। बेला बेलामा सुन्ने गर्छौं, पोल खोलिदिन्छु भन्दैछन् यही भित्रका मान्छेहरू। उहाँले रासुपाको पक्षमा सुनामी आउनुमा सेना, सरकार, निर्वाचन आयोगको भूमिका बारे पनि विस्तारै खुल्दै जाने बताउनु भएको छ। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको बजेटको सैद्धान्तिक दिशा र प्रस्तुति आकर्षक भए पनि त्यसले नेपाली अर्थतन्त्रको आवश्यक संरचनात्मक रूपान्तरणको स्पष्ट मार्गचित्र दिन नसकेको टिप्पणी गर्नुभएको छ। नेपाल अझै पनि परम्परागत निर्वाहमुखी कृषि र श्रम निर्यातमा आधारित अर्थतन्त्रबाट आधुनिक औद्योगिक तथा सेवामुखी अर्थतन्त्र रूपान्तरण हुने चरणमा रहेको उहाँको भनाई छ। उहाँले भन्नुभएको छ, यस्तो रूपान्तरणको लागि कृषि क्षेत्रमा आमूल सुधार तथा राज्य र निजी क्षेत्रको संयुक्त पहलमा उद्योग र सेवा क्षेत्रको व्यापक विस्तार आवश्यक छ। बजेटको भाषा, शब्द चयन र प्रस्तुति नयाँ तथा आकर्षक रहेको भन्नुहुँदै नयाँ प्रविधि मैत्री युवा पुस्ता, निजी क्षेत्र, गैरावासी नेपाली तथा कर्मचारी वर्गलाई आकर्षित गर्ने प्रयास देखिएको उहाँले बताउनु भएको हो।
1: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुआ बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फर्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: सभामुख डीपी आर्यले सरकारलाई घण्टी बजाएर खबरदारी गर्न आग्रह गर्नुभएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उहाँले भ्रष्टाचार अन्त्य गरेर देश विकास गरेरै छाड्नुपर्ने भएकाले खबरदारी गरिराख्न आग्रह गर्नुभएको हो। उहाँले भन्नुभयो, यो देशको कानून संविधान आइसके पछाडि यहाँहरूले महसुस गरिरहनु भएको छ, कस्तो बनाउनु पर्ने हो, के बनाउनु पर्ने हो, यहाँ संशोधन गर्नुपर्ने हो, कहाँ सुधार गर्नुपर्ने हो, यहाँहरू सबै जनालाई थाहा त्यसकारणले अब चुप लागेर बसेर कस्तो बनाउँदो रहेछ हेरौंला भनेर बस्ने होइन। म यहीबाट अपील गर्दछु, यहाँ उपस्थित भएका व्यक्तिहरूबाट 77 जिल्लामा प्रतिनिधित्व हुन्छ, त्यसकारणले अब कार्यपालिकामा प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारलाई सघाउने पनि तपाईहरूको जिम्मेवार छ, तपाईहरूको कर्तव्य छ, उहाँले भन्नुभयो। नेकपाका नेता वर्षमान फुनले प्रतिनिधि सभाको निर्वाचन 182 सीट जितेको रासोपाको आयु लामो नभएको टिप्पणी गर्नुभएको छ। पार्टी निकट अखिल नेपाल महिला संगठनको भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले चाँडै पुराना स्थापित पार्टीले नै देश सम्हाल्नुपर्ने स्थिति आउने चिकिर गर्नुभएको हो। उहाँले भन्नुभएको छ, नेता कहीँ देखिँदैनन्, अस्ति भोट हाल्दा पनि मान्छे कोही छैनन्, बुथमा मान्छे नै छैनन्, खसेको भोट गन्ध त हजार को हजार छ, मान्छे सबै भर्चुअल दुनियाँमा छ, अनलाइनमा छ, सामाजिक सञ्जालमा छ, त्यसरी भर्चुअल दुनियाँबाट छिटो उठेको आन्दोलन तीव्र रूपमा उठ्यो, तीव्र रूपले तल जान सक्छ, उहाँले भन्नुभयो। उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले वार्षिक 50 युनिट भन्दा बढ़ी विद्युत खपत गर्ने उपभोक्तामाथि 5% मूल्य अभिवृद्धि कर लगाउने निर्णय फिर्ता लिन माग गर्नुभएको छ। सरकारले हिजो प्रस्तुत गरेको बजेटमा 50 युनिट भन्दा धेरै विद्युत खपत गर्ने उपभोक्तालाई 5% कर लगाउने उल्लेख गरिएको थियो। घिसिङले सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै उक्त निर्णय आम उपभोक्ताको हित, ऊर्जा रूपान्तरणको लक्ष्य तथा स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढ़ाउने राष्ट्रिय अभियान विपरीत रहेकाले फिर्ता लिन माग गर्नुभएको हो। राप्रापाका महामन्त्री धवल शमशेर राणा नयाँ पार्टी गठनको होमवर्कमा जुट्नु भएको छ। उहाँले राप्रापा महामन्त्री पद परित्याग गरेको घोषणा गरेर पार्टी गठन गर्ने तयारी गर्नुभएको हो। विगत लामो समयदेखि राप्रापाका अध्यक्ष राजेन्द्र लिङदेनको कार्यशैलीप्रति असन्तुष्टि पुग्दै आउनुभएको उहाँले नयाँ पार्टी निर्माणको प्रयोजनका लागि सोमबार राजधानीको येल्लो प्यागोडामा निकट स्थित भेला बोलाउनु भएको थियो। उक्त भेलाबाट औपचारिक रूपमा आफूहरूको बाटो तय हुने उहाँ निकटका नेताहरू नेता दमन बस्नेतले बताउनुभयो। बस्नेतका अनुसार सोमबारको भेलापछि सामूहिक राजीनामाको घोषणा गर्ने तयारी छ। उहाँले सोमबारको घोषणामा महामन्त्री सहित करिब 100 नेताहरूले सामूहिक रूपमा पार्टी छोड्ने दावी समेत गर्नुभएको छ। दोलखाका कृषकले यसपटक पनि रासायनिक मलको चरम अभाव झेल्नुपर्ने देखिएको छ। मकै, धान, कोदोको बिउ राख्नको लागि रासायनिक मल आवश्यक भए पनि बजारमा मल नपाएको दोलखाका कृषकहरूले गुनासो गर्नुभएको छ। यसै सन्दर्भमा हामीले अनुदानमा कृषकलाई रासायनिक मल उपलब्ध गराउँदै आएको जिलो साना किसान कृषि सहकारी संस्थाका सचिव दिलबहादुर श्रेष्ठसँग कुराकानी गरेका छौं।
3: रासायनिक मलको चाहिँ एकदमै अभाव छ हामीसँग. हामीले दुई ठाउँबाट मल ल्याएर वितरण कृषकहरूलाई वितरण गर्ने गरेको थियो. त्यो चाहिँ कृषि सामग्री कम्पनी र साल ट्रेनिङबाट. साल ट्रेनिङले पनि अहिले पर्याप्त मल नदिइरहेको अवस्था र कृषि सामग्री संस्थानले मलै दिन नसकेको अवस्था छ. अब हामीले हिउँद महिनामा चाहिँ 200 बोरा ल्याएर कृषकहरूलाई वितरण गरेको थियौँ. अहिले बर्खाको टाइममा आयो, मकैमा हाल्नलाई एकदम सर्टेज भइसकेको छ. हाम्रो यो जिल्लुको 4 नम्बरको अलि माथि लो भाग चाहिँ नि लेफ्ट साइड पर्छ र त्यसतातिर चाहिँ मकै हुर्किसकेका छन्. मकैमा मल हाल्न नपाएर चाहिँ एकदमै कृषकहरू आत्तिरहेको अवस्था छ. र अहिले सहकारीमा हामीसँग केही मात्रामा मल त छ, तर हामीले त्यो वितरण गर्नलाई सबैलाई नपुग्ने भएको हुनाले वितरण गर्न सकिएको छैन.
4: यो जिल्लुमा कति मल आवश्यक पर्छ, कति मल चाहिँ प्राप्त भयो त?
3: हामीलाई वर्षमा केही नभए तपाईँ 700-800 बोराको आवश्यक पर्छ. यो चाहिँ हामी एउटा सिजन एक वर्षभरिलाई त्यति मल आवश्यक पर्छ, किनभने हाम्रो रासायनिक मल धेरै युज गर्छन् यहाँ चाहिँ. अब उत्पादन पनि त्यही अनुसारकै छ. 800 बोराको आवश्यक पर्छ. कृषि सामग्री कम्पनीले वर्षमा 300-400 बोरा मल दिन्छ. हामीले मल पुर्याउन सकिरहेका छैन.
4: तपाईँहरूकोमा चाहिँ कुन मल बढी प्रयोग हुन्छ? युरिया, पोटस, कम्पोस्ट, कुन मल?
3: हामीसँग चाहिँ धेरै जसो युरिया प्रयोग हुन्छ, त्यस पछाडि गएर कम्पोस्ट, पछाडि गएर चाहिँ अरू मलहरू.
4: माग असाध्यै छ, कम्पनीहरूले मल पठाएनन् भन्नु. कृषि सहकारीले मल अनुदानमा ल्याएर कृषकहरूलाई दिँदा कसरी दिने गर्नुभएको छ?
3: कृषि दिल्लीबाट ल्याइरहेका छौँ मल. गाडी भाडा कति पर्छ किलोको त्यो प्लस गरेर र सहकारी संस्थाले नै लगानी गरेको हुनाले आफ्नै सहकारी सदस्यहरूलाई दिने दिएको हुनाले हामीले धेरै मुनाफा जोडेका छैनौँ. एक बुरा बराबर 50 किलोको बुरालाई हामीले 1250 चाहिँ कृषकलाई दिइरहेको.
4: अहिले चरीगोठमा चाहिँ 2000 पनि एक बुरा मलको पर्छ भन्ने कुरा गर्नुभयो. भनेपछि कालो बजारीमा अथवा बढी मूल्य तिरेपछि मल पाइरहेको अवस्था छ कि छैन हजुरको विचारमा?
3: एकदम, त्यो चाहिँ एकदम पाइरहेछ. अब यो कसको गल्ती हो, स्थानीय सरकारको हो अथवा कृषि सामग्री संस्थान साल ट्रेनिङको के हो? अब दुई नम्बरीमा चाहिँ मल पाइरहेछ. हामीले यहाँ सहकारीबाट वितरण गर्नलाई चाहिँ 1250 वितरण गर्नुपर्ने मल चाहिँ पाइरहेका छैनौँ. हामीलाई लिन आइज भन्नुपर्छ, लिन हाम्रो स्थानीय निकायबाट सिफारिस लिएर जानुपर्ने हुन्छ.
4: अहिले मल तपाईँहरूलाई के को लागि आवश्यक हो यो अहिलेको तत्काल चाहिँ?
3: तत्काल मकैमा हाल्नलाई, त्यस पछाडि गएर अब आजभन्दा भोलिभन्दा बर्खा पनि लागिहाल्यो, असारमा धान खेतीमा हाल्न.
4: गत वर्ष पनि मल अभाव भयो, यसपालि पनि हुन्छ जस्तो लागिरहेछ?
3: अब अहिलेसम्मको स्थिति हेर्दाखेरि हुन्छ नै भन्ने जस्तो लागिरहेको छ.
1: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना.
0: हिमालयन क्रामन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11+2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ. एसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ.
1: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा. सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869001916. सम्पर्क फोन नम्बर 0949421364. पुनश्च गरीब तथा जेहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ. प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा.
5: जागिर खाने मौका त आएको थियो नि, तर
6: तर सर केही सोचेर बस्ने होइन. मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है.
5: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि.
6: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त. मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि, होइन त?
7: हो त नि. दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ.
8: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला. दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर.
7: विस्तृत जानकारीका लागि
0: प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
8: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
1: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761313144 र 9761313145। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
0: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
4: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। नेकपा एमाले स्थानीय तह र प्रदेशको आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टी जागरण अभियान शुरू गर्ने घोषणा गरेसँगै दोलखामा पनि पार्टी जागरण अभियान सञ्चालन हुने भएको छ। पार्टीले यो अभियान सफल बनाउनको लागि केन्द्रीय पदाधिकारी बाहेका सबै केन्द्रीय स्तरका नेताहरूलाई जिल्लाको पालिका केन्द्रित गरेर जिम्मेवारी तोकेको छ। पार्टीको सचिवालयको बैठकले जिल्लाको भ्रमेश्वर नगरपालिकामा लालकुमार केसी, जिरे नगरपालिकामा शान्ति माया पाक्रिन, मेलुङ गाउँपालिकामा शिवप्रसाद भण्डारी, सैलुङमा भरत केसी, गौरीशंकरमा सरस्वती बस्नेत, कालिम्पोङमा डबल पाण्डे, बेगुमा कृष्ण भुजेल, बैतेश्वरमा रचना खड्का र तामाकोशी गाउँपालिकामा उर्मिला केसीलाई जिम्मेवारी प्रदान गरिएको नेकपा एमाले दोलखाले जनाएको छ। दोलखाका स्वर्गीय पत्रकार रविन्द्र गौतमको स्मृतिमा स्थापना गरिएको रविन्द्र स्मृति पत्रकारिता पुरस्कार 2083 पत्रकार केदार शिवकोटीलाई प्रदान गरिएको छ। कान्तिपुर दैनिकमा कार्यरत पत्रकार शिवकोटीलाई नगद 10,000 र सम्मान पत्र प्रदान गरिएको हो। त्यसै गरी कालिङचोक माध्यमिक विद्यालयमा चरीकोटमा अध्ययनरत विपना नेपालीलाई 10,000 रूपियाँ सहित रविन्द्र स्मृति छात्रवृत्ति प्रदान गरिएको छ। जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी अवलाख बहादुर आले पुरस्कार तथा सम्मान पत्र प्रदान गर्नु भएको थियो। प्रतिष्ठानका अध्यक्ष कृष्ण बहादुर गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखा का अध्यक्ष प्रभु जिरेल, स्वर्गीय गौतम की श्रीमती एवं प्रतिष्ठानका संरक्षक भवानी खड्का, पत्रकार दिलबहादुर केसी लगायतले स्वर्गीय पत्रकार गौतमले पत्रकारिता क्षेत्रमा पुर्याउनु भएको योगदानको चर्चा गर्नु भएको थियो। कोरोना संक्रमणका कारण 2078 जेठ 16 गते निधन हुनुभएको स्वर्गीय पत्रकार रविन्द्र गौतमको नाममा उहाँको धर्मपत्नी भगवानी खड्काको पहलमा स्थापना भएको प्रतिष्ठानले हरेक वर्ष एकजना सक्रिय पत्रकारलाई पत्रकारिता पुरस्कार र एकजना जेहेन्दरलाई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ। नेपाली सेनाको गडुर दल गणले आज दोलखाको उत्तरी सिंगटी बजार क्षेत्रमा रहेको तामाकोशी नदीमा एकीकृत विपद प्रतिकारी अभ्यास मनसून 6 को डेमो प्रदर्शन गरेको छ। मनसून जन्य विपद व्यवस्थापन तथा उद्धार क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले अभ्यास मनसून 6 सञ्चालन गरिएको गडुड दलगणका गणपति कर्णेल लोकसागर कोटुवाले बताउनुभयो। गरूड दलगणले आयोजना तथा नेतृत्व गरेको एकीकृत विपद प्रतिकारी अभ्यास मनसून 6 को डेमो प्रदर्शनमा नेपाली सेनाको 30 जना सशस्त्र प्रहरी बल विपद प्रतिकारी बेस सिंगटीबाट सशस्त्र प्रहरी नायब निरीक्षक शेखर कार्कीको नेतृत्वमा 15 जना र इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक विष्णुहरि फुयालको नेतृत्वमा करिब 5 जना नेपाल प्रहरीको टोली सहभागी रहेको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, कालिङचोक गाउँपालिकाका अध्यक्ष अर्जुन शिवाकोटे, गरूड दलगणका गणपति कर्णेल लोकसागर कटुवाल, प्रहरी नायब उपरीक्षक मनोज कुमार लामा, सशस्त्र प्रहरी नायब उपरीक्षक संजय अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका डीएसपी धीरज बानिया, बेगु गाउँपालिकाका पूर्व अध्यक्ष युधिष्ठिर खड्का, स्वास्थ्यकर्मी, पत्रकार, स्थानीय संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। दोलखामा फौजी किराको प्रकोपले मकै बाली नष्ट गरेको कृषकहरूको भनाइरहेको छ। मकैको सबै बोट किराले खाएर नष्ट गरेपछि दर्जनौं किसानहरू समस्यामा परेको जिल्लाका कृषकहरूको भनाइरहेको छ। जिल्लामा मकै बालीमा फौजी किराको प्रकोप देखिएपछि किसानहरू चिन्तित हुनु भएको हो। अमेरिकन फौजी किराको प्रकोपका कारण मकैका बोटहरू सखाप हुन थालेको कृषक रीता विश्वकर्माले बताउनु भयो। उहाँले भन्नुभयो, भर्खरै हुर्कदै गरेको मकै बाली नष्ट भएको छ। यस वर्ष मकै उत्पादनमा उल्लेखनीय गिरावट आउने देखिएको छ। जिल्लाको बैतेश्वर गाउँपालिका र बेमेश्वर नगरपालिकामा फौजी किराको प्रकोपले मकै बाली नष्ट गरेको कृषकहरूले बताउनु भएको छ। सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर 7 सीमा राहीमा आगोमा डोको सुकाउने क्रममा आगोले पोलेर एकजना पुरूष घाइते हुनु भएको छ। घाइते हुनेमा स्थानीय 54 वर्षीय भक्त बहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। प्रहरीका अनुसार श्रेष्ठले नयाँ बुनेको डोको आगोमा ताप्ने तापमा सुकाउने क्रममा अचानक डोकोमा आग लागि भएको थियो। आगो नियन्त्रणमा लिने प्रयासका क्रममा उहाँ स्वयं आगोको चपेटामा पर्नु भएको थियो। काभ्रे जिल्लाको पहिलो बालमैत्री नगरपालिका धुलीखेल नगरपालिकाले नगरपालिका भित्रका कक्षा 5 भन्दा माथि पढ़ाई हुने 18 वटा सामुदायिक विद्यालयमा बालबालिका दुर्व्यसनी विरूद्धको वृहत सप्ताहव्यापी अभियान सञ्चालन गरेको छ। उक्त अभियानमा विभिन्न विद्यालयका 1,100 बालबालिकाको सहभागिता रहेको बताइएको छ।

0: देश मेरो जगदम्बा सिमेन्ट।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: अब बाँकी प्रसंगहरू। नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल अस्पतालबाट हुनु भएको छ। दाहालको सचिवालयको अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल पुर्याएको थियो। अस्पतालमा जाँच गरेपछि चिकित्सकहरूले निमोनियाको शंका गर्नुभएको छ। निमोनिया भएको चिकित्सकहरूको सल्लाहमा उहाँलाई मेडिसिटीमै भर्ना गरिएको मुख्य सुर्खीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो। दाहाल अस्वस्थ भएका कारण हिजो गणतन्त्र दिवसको समारोहमा पनि सहभागी हुनुभएको थिएन। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको बजेट आर्थिक रूपमा बोझिलो भएको टिप्पणी गर्नुभएको छ। प्रवक्ता देवराज चालिसेले बजेटले जहाँ भोट त्यही बजेटको नीति लिएको टिप्पणी गर्नुभएको छ। उहाँले भन्नुभएको छ, डिजिटल प्लेटफर्मबाट उदाएको सरकारले डिजिटल प्लेटफर्मलाई नै खुशी पार्ने गरी बजेट ल्याएको छ। वितरणमुखी बजेटको लागि राजसोपालाई बधाई छ। अब अन्तर्राष्ट्रिय समाचार। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले त्यहाँको सेनाले आज दक्षिण लेबनानका सातवटा गाउँका बासिन्दाको लागि नयाँ निकासी आदेश जारी गरेको बताउनु भएको छ। पछिल्लो चेतावनी दुई देशका सैन्य प्रतिनिधि मण्डलहरूले वाशिङटनमा ऐतिहासिक सुरक्षा वार्ता गरेको एक दिनपछि आएको हो। इजरायलले दक्षिण लेबनानमा निरन्तर आक्रमण जारी राखेको छ भने राष्ट्रपति जोसेफ आउनले अमेरिकी विदेश मन्त्री मार्को रुबियोसँगको फोनवार्तामा युद्ध विरामको लागि सबै प्रयासहरू गर्न आवश्यक रहेको कुरामा जोड़ दिनुभएको थियो। इजरायल र तेहरान समर्थित हेजबुल्लाह बीचको लड़ाई रोक्नको लागि आधिकारिक रूपमा अप्रेल 17 लागू भएको युद्ध विरामको बावजूद आक्रमण जारी रहेको छ। साँझ 6 सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। पुराना नयाँ र पुरानोको नाममा लोकतन्त्रको लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र भइरहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आरोप। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रापाका महामन्त्री धवल शमशेर राणा नयाँ पार्टी गठनको तयारीमा सबैलाई राप्रापामा एकताबद्ध हुन नेता कमल थापाको अपील। र दक्षिण लेबनानका सातवटा गाउँका बासिन्दालाई इजरायली सेनाको नयाँ निकासी आदेश। हवस्त, सैलुङ समाचारबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
3: हजुर बुबा, नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर? सन्चै हुनुहुन्छ?
4: सन्चै छु नानी।
3: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
4: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
3: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
4: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
3: हजुर, हुन्छ बा, सुन्नुहोस् है त।
5: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: हार्दिक निमन्त्रणा।
1: लासो फ्याबोल्ला टासिदेले नमस्कार सेवा जोरले जजलोपा स्याउदाई बौद्ध धर्म मायन त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मावलम्बीहरूलाई यो सूचना गरिएको छ। यही 2083 जेठ 3 गतेदेखि सागधव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मांसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मावलम्बीहरू यस सागधव महिनामा न्यून व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मावलम्बी मित्रहरू उपस्थित भई न्यून व्रत बस्न आउनु सक्नुहुनेछ।
0: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मावलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओर्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा संघ दोलाखा गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840927761।

भलाई गर्ने काममा हामी नथाकौ, किनभने यदि हिम्मत हारेनौ भने ठिक समयमा हामी कटनी गर्नेछौ। पवित्र धर्मशास्त्र बाइबलमा गलातीको पुस्तक 9 अध्यायको 6 पदमा उल्लेख गरिएको यो समय सान्दर्भिक नीति वचनसँगै कार्यक्रम इसाई डबलीमा हार्दिक स्वागत तथा अभिवादन जय मसीह व्यक्त गर्दछु। कार्यक्रम सुनेर बस्नुभएका तपाईँ सम्पूर्ण इसाई तथा गैर इसाई मित्रहरूमा हाम्रो परमेश्वरको अनुग्रह, कृपा र आशिष सदैव सबैमा रहिरहोस् भन्ने कामना तथा हृदयदेखिको हाम्रो प्रार्थना छ। पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तुको बारेमा चर्चा गर्न कार्यक्रम इसाई डबलीको यो 93 श्रृंखलाको साथमा हामी उपस्थित भइसकेका छौं। कार्यक्रम इसाई डबली दोलखा सदरमुकाम स्थित चरीकोट कोयुनिया मण्डलीको साझेदारीमा र देश तथा विदेशमा छरिएर रहनुभएका इसाई मित्रहरूको आर्थिक सहायतामा सञ्चालन गरिँदै आइएको छ। तपाईले यो कार्यक्रम रेडियो सेलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज मार्फत दोलखा र आसपासको जिल्लामा अनि हाम्रो वेबसाइट www.radiosalem.org लगइन गरी संसारको जुनसुकै कुनामा नेपाली समय अनुसार प्रत्येक शनिबार साँझ 36 देखि 37 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, यस कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तु तथा प्रभु येशु ख्रिष्टको सन्देशलाई केन्द्रबिन्दु बनाएर विभिन्न अतिथिसँगको कुराकानी, ख्रिष्टीय भजन, आजको वचन मार्फत आत्मिक ज्ञान, विविध बाइबलीय विषयवस्तु, जीवन रूपान्तरणका घटनाहरू र समय सान्दर्भिक प्रसंगहरूमाथि छलफल गर्दै आइरहेका छौं। यो एक आध्यात्मिक कार्यक्रम हो र यस कार्यक्रम मार्फत प्रसारण गरिने सामग्री वा विचारले कुनै पनि निश्चित धार्मिक समुदाय वा व्यक्तिको अवमूल्यन, अपमान, घृणा, दोष तथा धार्मिक सम्प्रदायलाई निरुत्साहित गराई सामाजिक र धार्मिक सहिष्णुता खलबल्याउनु हाम्रो चाहना होइन। यस कार्यक्रमलाई कसैको समर्थन, धर्म परिवर्तन वा वर्तमानमा भएको वैज्ञानिक खोज अनुसन्धान तथा नेपालको संविधानको विरोध पनि गर्दैन। हामी सबै धार्मिक समुदायको सम्मान गर्छौं, सबै व्यक्तिको आस्थाको उच्च कदर गर्छौं, नेपालको संविधानको पालना गर्छौं र आदरणीय तथा धार्मिक जीवनयापनका लागि प्रोत्साहन गर्छौं। यस कार्यक्रमद्वारा व्यक्त गरिने हरेक अभिव्यक्ति, विचार र धारणा पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएको विषयवस्तुमाथि प्रकाश पार्न र प्रभु येशु ख्रिष्टले प्रचार गर्नुभएको सन्देशहरूलाई उजागर तथा चर्चा गर्न समर्पित छ। परमेश्वरको महिमा र मानिसको हित सहित आत्मिक उत्थान तथा धार्मिकताले राष्ट्रलाई उचाल्छ भन्ने अभिप्रायका साथ सुखी र समुन्नत राष्ट्र निर्माणमा टेवा पुर्याउनु नै यस कार्यक्रमको मुख्य उद्देश्य हो। श्रोता साथी, कार्यक्रमको आजको अंकमा हामी एक इसाई सेवक तथा पास्टरको तितो मिठो अनुभव सहितको जीवन गवाही प्रस्तुत गर्न गइरहेका छौं। भारतको दार्जीलिङमा विगत लामो समयदेखि सेवकायमा जीवन व्यतीत गर्नुभएका पास्टर माइकल गुरूङ आजको कार्यक्रमको अतिथि हुनुहुन्छ। एक गैर इसाई वातावरणमा हुर्केर किशोर अवस्थादेखि नै इसाई क्षेत्रमा सेवारत रहनुभएका पास्टर गुरूङज्यू विगत 4 दशक भन्दा बढ़ी समय अवधिदेखि निरन्तर यस यात्रामा हुनुहुन्छ। बाल्यकालदेखि नै जीवनका अनेकौं रंगहरूसँग खेल्दै आउनुभएका गुरूङज्यूको सेवकायको 4 दशक लामो फलदायी समय अवधिको अनुभव समेटिएको गवाही आज हामी प्रस्तुत गर्न गइरहेका छौं। आजको अतिथि एक पास्टर मात्र नभएर एक शिक्षक पनि हुनुहुन्छ। श्रोता साथी, यो एक ईश्वर प्रेमी व्यक्तिको जीवनमा परमेश्वरले गर्नुभएको आश्चर्य कार्यहरूको संगालो सहितको सत्य गवाही हो। सेवकाईको 4 दशक लामो यात्रामा परमेश्वरले हाम्रा सबै खाँचोहरू पूरा गरिदिनुहुन्छ भन्ने सिद्धान्तलाई पास्टर गुरूङले आफ्नै जीवनमा भोगेर महसुस गर्नुभयो। यस गवाहीद्वारा येशूले तपाईँलाई गर्ने अद्भुत प्रेमको बारेमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ। त्यति मात्रै होइन, आज प्रस्तुत गरिन लागेको यो प्रस्तुतिमा एक साधारण मानिस कुन हदसम्म झर्दा पनि परमेश्वरले त्याग्नुहुन्न र कुनै टुटेको व्यक्तिलाई उहाँले कसरी रूपान्तरण गर्न सक्नुहुन्छ भन्ने जीवित उदाहरण आजको अतिथि हुनुहुन्छ। ख्रिष्टलाई पछ्याउनु, फरक धर्म अप्नाउनु भन्दा पनि सत्यतालाई चिनेर त्यससँग सम्बन्ध गाँच्नु हो भन्ने उहाँको बुझाइ छ।
अतः एक साधारण मानिसलाई परमेश्वरले असाधारण रूपमा प्रयोग गरेर हजारौं मानिसहरूमा कसरी सेवा गर्न सकिन्छ भन्ने विषयवस्तुमा गरिएको कुराकानी पक्कै पनि तपाईँको लागि आशिषित हुनेछ भन्ने मेरो विश्वास छ। साथमा जीवनको रहस्यलाई बुझ्दै गर्दाको रोमाञ्च घटनाहरू मननयोग्य विषयवस्तुहरू रहने रहेछन्। कार्यक्रमको यो अंश हामीले मेरो जीवन गवाही नामक युट्युब च्यानलबाट उद्धृत गरेका हौं। झट्ट सुन्दा अपत्यारिलो र अवास्तविक लाग्ने यस गवाहीद्वारा ईश्वरीय कार्यशैली र व्यवस्थित जीवन यात्रा कसरी सम्भव हुन्छ भन्ने बारेमा बुझ्न चाहनुहुन्छ भने अबको करिब 45 मिनट हामी सँगसँगै यात्रा गर्नुहोला। तर कार्यक्रमको प्रारम्भमा यो एउटा ईसाई भजन राख्ने अनुमति चाहन्छु।

0: स्थायी स्रष्टहरूको मिठो आवाजमा गाइएको यो भजन सँगै आउनु श्रोता अब हामी कार्यक्रमको अर्को प्रस्तुतिको बारेमा छलफल गरौं। अब प्रसारण गर्न लागि आजको वचन नामक प्रस्तुति आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट उद्धृत गरिएको हो। आजको वचन नामक पुस्तिका नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका हो। आउनु श्रोता अबको प्रस्तुतिमा हामी पनि यो सन्देश सुनौं र मनन गरौं।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश
2: काममा अति व्यस्त हुने लतमाथि विजय पाउनु। जयमसी आजको बाइबल लेखण्ड मर्कुसको पुस्तक 6 अध्यायको 31 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, तिमीहरू केही थकाई मार। शैतानको एउटा युक्ति भनेको हामीलाई एउटा अतिवादबाट अर्को अतिवादमा लैजानु हो। आलस्यबाट कामको लतमा, कडा परिश्रम गर्ने व्यक्ति बन्नु र कामको लतमा फसेको व्यक्ति बन्नु बीचको भिन्नता बुझ्नु महत्वपूर्ण छ। कडा परिश्रम गर्नेहरूसँग दिनभरिको समयमा उनीहरूले कति काम गर्नेछन् भन्ने कुराको सीमा तोक्ने बुद्धि हुन्छ। अझै बलियो अझै साहसी बन्ने 30 दिन नामक आफ्नो पुस्तकमा डेबोरा स्मिथ पेगसले लेखेकी छिन्, मलाई काममा अति व्यस्त हुने लत लागेको छ भन्ने कुरा म तबसम्म इन्कार गर्थे जबसम्म मैले महसुस गरिन कि मसँग त्यसका धेरै लक्षणहरू देखा परेका छन्। धेरैजसो म अबेरसम्म काम गर्थे। मेरो धेरैजसो कुराकानीहरू कार्यालयका समस्याहरूकै बारेमा हुन्थे। म बिरलै खाजा खाने विश्राम लिन्थे। म सधैँ धेरै काम गर्थे। बिरलै कुनै पनि काम एकल मनले गर्थे। फोनमा कुरा गरिरहँदा समेत म घर सफा गर्नका लागि पनि त्यो समय प्रयोग गर्थे। यदि म टेलिभिजन हेर्थे भने म कागजातहरू पनि व्यवस्थित गर्थे वा यस्तै अरू केही न केही गरिरहन्थे। जब म आराम गर्ने प्रयास गर्थे मैले गर्नुपर्ने सबै कुराहरूको बारेमा म सोच्थे। मेरो गर्नुपर्ने कामको सूचीमा एक दिनमा मैले पूरा गर्न सक्ने भन्दा बढी कुरा हुन्थे। विश्रामको लागि मैले अलिकति पनि समय छुट्याइन। अरू सबैजना धेरै ढिलो चलेको देखिन्थ्यो। म सधैँ अर्को काम वा बैठकमा पुग्न हतार गर्थे। राम्ररी कार्य सम्पादन गरेकोमा मैले प्राप्त गर्ने प्रशंसाको लागि म तत्पर थिए। मैले मेरा मित्रताहरूलाई सम्हाल्न समय पाइन। आज म त्यस्ता गतिविधिहरूमा संलग्न हुने प्रयास गर्छु जुन मेरो जीवनको लागि परमेश्वरको योजनाका एक भाग हुन् भन्ने मलाई लाग्छ। कस्तो महान सल्लाह! कडा परिश्रम गर्ने आफ्नो चेलाहरूलाई येशूले भन्नुभयो, तिमीहरू आफै पनि मसँग एकान्त ठाउँमा आओ र केही थकाइ मार। प्रभुले तपाईँलाई पनि त्यसै भनिरहनु भएको छ भन्ने विचार गर्नुहोस् र व्यस्त हुने लतमाथि विजय प्राप्त गर्नुहोस्। आमेन। परमेश्वर यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।

युथियो आजको सन्देश अब भनी कार्यक्रमको मुख्य भागतर्फ जान चाहन्छौ। मैले अगाडि नै भने अनुरूप आजको श्रृंखलामा हामी एक पास्टर माइकल गुरुङज्यूको जीवनमा परमेश्वरले गर्नुभएको आश्चर्य कार्यहरूको यो अपत्यारिलो तर सत्य गवाही प्रस्तुत गर्न गइरहेका छौं। विभिन्न समस्या र सतावटहरूको बावजुदमा पनि यसुलाई रोज्नु भएको उहाँको जीवन अनुभव तथा चुनौतीहरूको सम्मिश्रण सहित कार्यक्रमको यो अंश हामीले तयार पारेका छौं। यस खण्डमा प्रस्तुत गवाहीद्वारा यसलाई जीवनमा देखा पर्ने अनेकौं किसिमका समस्या तथा यो यात्रामा देखिएको थकानलाई मेटाउनको लागि गरिएको संघर्षको बारेमा जान्न सक्नुहुनेछ। पाउनु श्रोता कार्यक्रमको यो खण्डलाई हामी निरन्तरता दिउँ।

सबसे पहिला म परमेश्वर बाबुलाई धन्यवाद दिन्छु। म पास्टर माइकल गुरुङ दार्जिलिङ इन्डियाबाट सप्ता जय मसीह। प्रभुको नाउँको धन्यवाद होस् यस सुन्दर समयको निम्ति। बाइबल अनुसार प्रभुको चरणमा आउनु पाउनु जस्तो अर्को ठूलो अनुग्रह मलाई लाग्छ अरू कुनै पनि हुँदैन। बाइबल धर्मशास्त्रभरि हामी देख्छौँ परमेश्वरलाई प्रेम गर्ने मानिसहरू परमेश्वरको चरणमा आएका कुराहरू हामी देख्छौँ। चाहे पुरानो नियममा किन नहोस्, चाहे नयाँ नियममा किन नहोस्, तर मानिसहरू जोहरू तिर्खाएको छ उनीहरू परमेश्वरको चरणमा आएका कुराहरू हामी देख्छौँ।

राजा दाऊदले पनि भन्ने गर्थ्यो, म परमेश्वरको चरणमा आउनको लागि तिर्खाउँदछु। अनि नयाँ नियममा पनि हामी धेरै परमेश्वरलाई प्रेम गर्ने परमेश्वरका छोराछोरी दास दासीहरू प्रभुको चरणमा आएको कुराहरू हामी बाइबलमा देख्दछौ। अनि अहिले यहाँ इन्डियामा हाम्रो इन्डियाको प्राय 9 बज्दै छ। आज हामी गवाही विषयमा हामी हेर्नेछौ। दिस इज अ भेरी वन्डरफुल टपिक है, भेरी वन्डरफुल, सो ब्युटिफुल प्रोग्राम्स नेम। सो प्रोग्रामको नाम इट्सेल्फ इज अ भेरी हार्ट टचिङ। तपाईँलाई थाहा छ कि छैन, तब यीशु मसीहले प्रेरितको किताब 1:8 के भन्नुभयो? उहाँले यसो भन्नुभएको छ, जब पवित्र आत्मा तिमीहरूमा आउनुहुन्छ तिमीहरू मेरो नाममा गवाही हुनेछ। द्याट्स अ ब्युटिफुल स्टेटमेन्ट, द्याट्स अ भेरी ब्युटिफुल, भेरी पावरफुल सेइङ अफ जिसस। प्रभु यीशु मसीहले आफ्नो चेलाहरूलाई भन्नुभएको कुराहरू धेरैजना क्रिस्चियनहरूले भन्ने गर्छ, मैले प्रभु पाइहाले भइगयो, प्रभु बा भइहाल्यो, तर प्रभु यीशु मसीहले मका तिमीहरू आइहाल्यौ त्यति बा भइहाल्यो कहिले पनि भन्नुभएको छैन। उहाँले भन्नुभएको छ, मका आऊ, म तिमीहरूलाई विश्राम दिन्छु। प्रभुले त्यति मात्र होइन, मका आऊ, परमेश्वरको राज्य र यु नो परमेश्वरको धार्मिकताको खोजी गर भन्ने कुराहरू छ। प्रभुमा आएर परमेश्वरको राज्य र धार्मिकताको खोजी गर्दै जब हामी जान्छौँ, प्रभुले भन्नुभएको छ, म तिमीहरूलाई धेरै धेरै कुराहरू दिनेछु। सो प्रभुको नामको धन्यवाद होस्, प्रभुलाई म महिमा दिन्छु, प्रभुको नामको धन्यवाद होस् र प्रभुलाई म धन्यवाद दिन्छु। सो प्रभु कहाँ जब हामी आउँदछौँ, प्रभुको चरणमा आउँदाउँदै गडले हामीलाई पापसँग मात्रै दिनुहुन्न, उहाँले हाम्रो रोग बिमार मात्रै निको पारिदिनुहुन्न। द्याट्स अ ब्युटिफुल थिङ, प्रभु कहाँ आउँदाखेरि एक नम्बरमा त हाम्रो पाप क्षमा हुन्छ, द्याट्स अ गुड थिङ, देन हामीले एउटा नयाँ जीवन पाउँछौँ होइन र अनि रोग बिमारहरू जाती हुन्छ, द्याट्स अ भेरी ब्युटिफुल थिङ। तर त्यतिमै मात्रै कुरा अन्तिँदैन, प्रभु यीशु मसीहले प्रेरितको किताब 1:8 भन्नुभएको छ, अनि तिमीहरूले पवित्र आत्मा पाउनेछौ, द्याट्स अ ब्युटिफुल स्टेटमेन्ट, तिमीले पवित्र आत्मा पाउनेछौ। प्रभुको चरणमा आउँदाखेरि पाप क्षमा पाउनु एउटा कुरा हो, चङ्गाइहरू पाउनु पनि राम्रो कुराहरू, कुनै के धन सम्पत्ति पाउनु पनि नराम्रो होइन, तर कुरा त्यतिमा मात्र सिद्धिँदैन रहेछ। बाइबल अनुसार प्रभुले भन्नुभएको छ, तिमीहरूले जब पवित्र आत्मा पाउँछौ तब तिमीले मेरो शक्ति पाउनेछौ, अनि अन्तमा तिमी मेरो गवाही हुनेछौ। हामीले प्रभुमा आउँदा क्षमा पाउनु, चङ्गाई पाउनु, आशिष पाउनु के को निम्ति भन्ने हाम्रो मनमा प्रश्न उठ्छ भनेदेखि त्यो चाहिँ गवाही भन्नुको लागि हो। अनि गवाही चाहिँ कसरी हामी बन्न सक्छौँ भन्दाखेरि चाहिँ गवाही चाहिँ तब हामी बन्न सक्छौँ जब हामीले परमेश्वरको पुत्र नासरत यीशु ख्रीष्टको नाममा पवित्र आत्माको अभिषेक पाउँदछौँ। म परमेश्वरलाई धन्यवाद दिँदछु यो परमेश्वरको अचम्मको आशिषमय वचनको निम्ति। तपाईँहरूलाई पूर्णतामा परमेश्वरको वचन भन्दै जीवनका गवाईहरू भन्दै लानुभन्दा पहिला मेरो जीवनको यु नो छोटो गवाई चिरिक्क म भन्न चाहन्छु होइन। मैले प्राय बोल्दाखेरि आजको हाम्रो मेरो जीवन गवाईको यो प्रोग्राममा आउँदाउँदै मेरो आफ्नै शीर्षक छ अतीतलाई फर्केर हेर्दा। हामी क्रिस्चियनहरूले अतीतलाई फर्केर हेर्नु बडा राम्रो कुराहरू हो। बाइबलमा कति ठाउँमा पुरानो कुरालाई नसम्झ भन्नुभएको छ, त्यसको कन्ट्याक्ट अर्कै हुन्छ। तर कहिले कहिले बाइबलमा यस्तो कुराहरू पनि छ, पुरानो बाटोहरूलाई हेर खोज अनि तिमीहरू त्यसमा हिँड, यदि पुरानो कुराहरू राम्रो छ भनेदेखि त्यसलाई हामीले चाम्रो सम्झेर फाल्नु हुँदैन। पुरानो पनि कयौं कुराहरू यस्तो हुन्छ जो चाहिँ एकदमै काम लाग्ने कुराहरू हुन्छ, नयाँ कुरा कतिवटा काम लाग्ने हुँदैन। नयाँ कुरालाई कहिले कहिले हामीले फ्याँक्नुपर्छ किनभने पुरानै कुरा हाम्रो निम्ति सोचेको भन्दा धेरै सुन्दर हुन्छ। ओके, म गडलाई थ्याङ्क दिन्छु र मेरो नाम माइकल हो। ओके, म हिन्दू परिवारमा जन्मिएको, तर जन्मिने बित्तिकै नवरनमा आमा बाबाले मेरो नाम माइकल राखिदिनु भयो, त्यो एउटा कुरा हो। देन 16 उमेरमा मैले प्रभुको कुराहरू सुने मात्र होइन, मैले पानीको बप्तिस्मा लिएँ। सो म गडलाई थ्याङ्क दिन्छु अनि मैले बप्तिस्मा लिएँ 16 उमेरमा। अनि 19 उमेरमा अहिले फर्केर हेर्दाखेरि, मेरो अतीतलाई फर्केर हेर्दाखेरि 19 उमेरमा चाहिँ मैले परमेश्वरको प्रेमको पवित्र आत्माको बत्तिसमा पाएको थिएछु। अनि म यति बिघ्न परमेश्वरको प्रेमको आत्माको बत्तिसमा पाउँदा यति बिघ्न म बिहल हुन्थेँ। मेरो प्रत्येक दिन प्रभुको चरणमा आँसुमा बोक्थ्यो, अनि त्यो प्रत्येक आँसु पश्चातापको मात्र हुँदैन, त्यो आँसु आनन्दको, छुटकाराको, शान्ति आनन्द मुक्तिको आनन्दको त्यो आँसुहरू मेरो आँखाबाट बगेको हुन्थ्यो। द्याट वाज अ इयर लङ इयर्स ब्याक अघि, त्यतिबेला म प्रायः 19 थिएँ। एन्ड देन त्यसरी परमेश्वरले मलाई उहाँको प्रेमको आत्माको अभिषेक दिनुभयो, द स्पिरिट अफ गड्स लभ भन्छ। परमेश्वरको आत्माको, परमेश्वरको आत्माको यु नो प्रेमको आत्माको मैले बप्तिस्मा पाएको थिएँ। द्याट वाज अ लङ इयर्स ब्याक, त्यति बेला मेरो उमेर 19 मात्रै थियो।
तर मैले पवित्र आत्माको बपतिस्मा पाएर पनि म प्रशस्त दान वदनहरू थिएन अनि पछिबाट मात्र मैले अन्य भाषाको वदनहरू पाएँ, सपना दर्शनहरू पाएँ, चङ्गाईको वदनहरू पाएँ, कहिले कहिले अगमबानी बोल्दाखेरि भन्दाखेरि पुरा हुने वरदानहरू पाएँ, त्यति मात्र होइन सपना दर्शनको गिफ्टहरू पाएँ, सो मेनी ब्लेसिङ बिस्तारै पाउँदै गएँ। तर पहिला चाहिँ मैले पवित्र आत्माको बपतिस्मा पाएँ, त्यसपछि चाहिँ दान वरदानहरू आउँदै आउँदै गयो। सो त्यसलाई चिरिक चिरिक भन्दाखेरि चाहिँ एक नम्बरमा प्रभुलाई मैले विश्वास गरेँ, दुई नम्बरमा प्रभुलाई ग्रहण गरेँ, तीन नम्बरमा पानीको बपतिस्मा लिएँ, चार नम्बरमा परमेश्वरको प्रेम पवित्र आत्माको अभिषेक पाएँ, त्यहाँ पाँच छ नम्बर हुँदै दान वरदानहरू हुँदै गयो। अनि यसरी लामो यात्रामा अहिलेसम्ममा क्रिस्चियन जीवन बिताएको मोर देन 40 इयर्स भएछ। प्रभुको नामको धन्यवाद होस् होइन, 40, 45, 46 इयर्स भएछ क्रिस्चियन जीवन बिताएको। अनि यो लामो यात्रामा कयौं कुराहरूको मैले अनुभव गर्न पाएँ जो चाहिँ मेरो जीवनको गवाही हो। अनि जब मैले प्रभुलाई यसरी आफ्नो जीवन प्रभुलाई दिएँ एन्ड इन 1981-82 समयहरूमा धेरै जीवनमा उताउ चढाउहरू आएन होइन आयो, तर प्रभुले यति विघ्न आशीर्वाद दिनुभयो। अहिले मैले हजुरहरूसँग बात मारिरहेको छु, सङ्गति गरिरहेको छु, तर मलाई यस्तो लाग्छ यति विघ्न प्रभुले आशीर्वाद दिनुभयो एन्ड मैले मेरो जीवन प्रभुलाई अर्पण गरिदिएँ। एन्ड इट वाज अ इयर ब्याक 1981-82 परमेश्वरले मलाई थियोलोजीको कलेज लानुभयो साउथमा। प्रायः 4 वर्षभन्दा बेसी त्यहाँ पढेर म फर्केर दार्जिलिङ आएँ। दार्जिलिङमा पास्टर्सहरूलाई सेवा कार्यमा हेल्प गर्ने गर्थेँ। त्यसपछि म नागाल्यान्ड बाइबल कलेजमा गएर पढाउने मौका पाएँ, मोर देन 4 इयर्स त्यहाँ पनि बाइबल कलेजमा पढाउने मौका पाएँ। त्यसपछि परमेश्वरको अनुग्रह भयो, म दार्जिलिङमा नागाल्यान्डमा नै थिएँ। देन 1990 त्यहाँनिर मेरो विवाह भयो, 1991 म दार्जिलिङ फर्केर आएँ। 1992 मैले मेरो आफ्नै नयाँ मिनिस्ट्री सुरु गरेँ, जुन मिनिस्ट्रीको नाम चाहिँ हिमालयन न्यू लाइफ मिनिस्ट्रिज। त्यो चाहिँ कम्प्लिटली प्रभुमा भरोसा गरेर थालेको। मैले सुन्थेँ मान्छेहरूले सेवा गर्छ यस्तो यस्तो भनेर सुन्थेँ, अनि मैले प्रभुलाई भने प्रभु म पनि तपाईँको सेवा गर्न चाहन्छु, म प्रभुलाई धन्यवाद दिन्छु। अहिले विश्वासमा प्रभुको सेवालाई सुरु गरेँ 1991 हिमालयन न्यू लाइफ मिनिस्ट्री नाम दिएर। एन्ड यो चाहिँ कस्तो हो भनेको चाहिँ हिमालयन न्यू लाइफ नाम दिएर जब सेवाकाई सुरु गरेँ, यसबाट चाहिँ एक नम्बरमा चाहिँ बाइबल ट्रेनिङ सेन्टर मैले खोलेँ विश्वासमा होइन। 10-15 स्टुडेन्टलाई इन ब्याक 1992 मैले स्टुडेन्टहरूलाई पढाउँथेँ यहाँ दार्जिलिङमा। एन्ड यसरी पढाउँदै लाँदाउँदै त्यो स्टुडेन्टहरूले पढ्दै पढ्दै गयो होइन, अहिलेसम्ममा बाइबल स्टुडेन्टहरूलाई पढाएको मोर देन 28 इयर्स भएछ, 28 वर्ष भएछ मैले बाइबल ट्रेनिङ सेन्टर आफै विश्वासमा खोलेर नानीहरूलाई पढाएको। 28 वर्ष भनेको निकै धेरै हो ओके, म गडलाई थ्याङ्क्स दिन्छु। अनि योपालि मात्र COVID-19 प्रकोपले गर्दाखेरि मैले स्टुडेन्टहरूलाई यहाँ बोलाएर पढाउनु पाइनँ, मैले अनलाइनबाट उनीहरूलाई पढाएँ। मोर देन 100 थियो स्टुडेन्टहरू, अनि उनीहरूले पढे। अनि अहिले चाहिँ हाम्रो दार्जिलिङ बाइबल इन्स्टिच्युटलाई चाहिँ हामीले गड्स डिभाइन युनिभर्सिटी भन्छौँ। इट्स मान्छेले सोच्छ यो दार्जिलिङ बाइबल इन्स्टिच्युट चाहिँ के हो भनेर मानिसले सोध्ने गर्छ, अनि म सधैँ उनीहरूलाई भन्ने गर्छु, अनि स्टुडेन्टलाई पनि थाहा छ यो चाहिँ गड्स डिभाइन युनिभर्सिटी हो। र अहिले यो सालको पहिलो सेसनको पढाइहरू सिद्धियो, अब दोस्रो सेसन फेरि पनि सुरु हुन गइरहेको छ। हाम्रो स्टुडेन्टहरूबाट वन्डरफुलको छ, त्योभन्दा पहिला जतिजनालाई मैले यहाँनिर पढाउँथेँ उनीहरूले विभिन्न ठाउँमा विभिन्न देशमा विभिन्न रूपमा परमेश्वरको काम गरिरहेको छ। म गर्व गर्छु प्रभुमा, यति विघ्न प्रभुले अनुग्रह गर्नुभयो, धेरै जवान भाइ बहिनीलाई त्यसको प्रेमको पाठहरू सिकाउने, परमेश्वरको पवित्र आत्माको अभिषेक के हो, दान वरदान के हो भन्ने मात्र होइन प्र्याक्टिकली उनीहरूको जीवनमा अभिषेक आएको मैले देखेको छु। आफ्नो जीवनमा मैले जति आशिष पाएँ, कति मेरो स्टुडेन्टहरूले मैले भन्दा ज्यादा आशिष पाएको पनि मैले महसुस गरेको छु। होइन, गड इज युजिङ देम इन डिफरेन्ट पार्ट्स अफ आवर कन्ट्री, इभन इन एब्रड। म गडलाई थ्याङ्क्स दिन्छु उनीहरू प्रत्येकको नाम लिएर, अनि मेरोमा टाइम छैन, तर म गर्व गर्छु मेरो स्टुडेन्टहरू जतिले परमप्रभु परमेश्वर

सत्य कुराहरू हो र म परमेश्वर बाबुलाई धन्यवाद दिन्छु। हामी विजय जीवन बिताउन चाहन्छौँ भनेदेखि प्रभुको चरणमा हामी आउनु पर्दछ अनि पवित्र आत्माको अभिषेक पाउनुको लागि हामी तिर्खाउनु पर्छ। इभन तपाईँ र म ठुलो ठुलो रेस्टुरेन्टमा किन नजाउँ, एउटा ब्याङ्कुट हलमा हामी गएर खानापिना बाँडिँदैछ भने हामी त्यहाँ किन नजाउँ, तर हामीलाई त्यो खानापिना खाने र त्यहाँ राखिएको कुरा पदार्थहरू पिउने चाहना भएन भनेदेखि त्यो प्रोग्राममा भएको कयौं राम्रो कुराहरू नै किन नहोस्, त्यो हामी खान सक्दैनौँ, पिउन सक्दैनौँ, त्यसको मिठास पाउँदैनौँ, त्यस्तै हामीलाई जुन एनर्जी हामीलाई दिन्छ त्यो हामी पाउन सक्दैनौँ। त्यस्तै प्रभुको चरणमा प्रभुको राज्यमा आएर पवित्र आत्माको अभिषेकलाई हामीले पहिलो स्थान दिउन भनेदेखि पवित्र आत्माभित्र भएको ती अनमोल कुराहरू हामी पाउन सक्दैनौँ। यसकारणले गर्दा हामी विश्वासीहरूको जीवनमा पवित्र आत्माको अभिषेक भन्ने कुरो चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा हो। सो परमेश्वरको अनुग्रहको अभिषेकको आत्मा जब हाम्रो जीवनमा आउँदछ, अभिषेकको आत्माले हामीलाई हाम्रो जीवनमा सबै प्रकारको आशीर्वादहरू ल्याउँदछ। त्यसै कारणले पनि हुनसक्छ राजा दाउदले भजन संग्रह 42:1-2 यसो भनेको छ, म त त्यो मुरली मृग जस्तो परमेश्वरको लागि म तिर्खाउँदछु। इजरायलीहरूको ऊ चाहिँ एउटा आशिषमय ऊ चाहिँ एउटा राजा थियो, अफकोर्स हि वाज नट द पर्फेक्ट किङ बट हि वाज अ भेरी ब्लेसेड किङ। अनि किङ डेभिडले के भन्दछ, किङ डेभिडले के भन्दछ भजन संग्रह 42 यसो भन्दछ, यहाँ यसो भन्दछ 42:1, जसरी मुरली मृग खोलाको पानीको निम्ति तृष्णा गर्दछ त्यसरी नै हे परमेश्वर मेरो आत्माले तपाईँको निम्ति तृष्णा गर्दछ। वा किङ डेभिडले के भन्छ, हि वाज अ किङ यु नो, वा उसको चाहिँ के चाहिँ थिएन र हि ह्याड एभ्रिथिङ, उसको प्यालेस थियो, इभन पत्नीहरू थियो, उसको सेना दलहरू थियो, सेनापतिहरू थियो, हि वाज अ एनोइन्टेड थियो नो, स्टिल देन उसले पहिल्यै अभिषेक पाएको थियो, स्टिल देन उसले के भन्छ यहाँनिर भन्छ, जसरी मुरली मृग खोलाको पानीको निम्ति तृष्णा गर्छ त्यसरी नै हे परमेश्वर मेरो आत्माले तपाईँको निम्ति तृष्णा गर्दछ। राजा दाउद यति बिघ्न तिर्खाउँदथ्यो परमेश्वरको निम्ति, आत्मी परमेश्वरको निम्ति तिर्खाउँछु, परमेश्वरको आत्माको निम्ति ऊ चाहिँ तिर्खाउँथ्यो। तपाईँलाई थाहा छ कि छैन, मैले जहिले पनि यो वचन खोट गर्ने गर्छु, यो नगरी सुसमाचार 7:37 प्रभु यीशुले के भन्नुभएको छ, त्यहाँ उहाँले यसो भन्नुभएको छ, तिर्खाउनेहरू म कहाँ आओ, त्यसको मतलब चाहिँ नतिर्खाउनेहरूलाई उहाँले बोलाउनुहुन्न। तपाईँहरू साँच्ची नै तिर्खाउनु भएको हुनुहुन्छ भनेदेखि तपाईँहरू प्रिभिलेज पिपल हुनुहुन्छ, तपाईँको मनभित्र तृष्णा छ भनेदेखि म तिर्खाएको छु परमेश्वरको आशिष पाउनको निम्ति। बाबु जीवनमा तृष्णा लाग्नु ठूलो कुरा हो, तीर्खा भन्ने कुरो चाहिँ यस्तो इम्पोर्टेन्ट हो। संसारमा कयौं कुराको लागि जब हामी तृष्णा गर्छौं हामीले चाहेको कुरा पाउँदैनन् ढिलो छिटो हामी पाउँछौ, त्यस्तै हामी परमेश्वरको आशीर्वाद प्रभु यीशुमा पाउनको लागि हामी तिर्खाउँछौ भनेदेखि म तपाईँलाई ग्यारेन्टी दिएर भन्छु, यो पल तपाईँको निम्ति तपाईँले चाहेको कुरो पाउने समय हो। तृष्णा भन्ने पवित्र आत्माको अभिषेकको तृष्णा हो, तर पवित्र आत्माको तृष्णाको अगाडि अलिकति अगाडि तपाईँले अझै केही कुरा बुझ्न चाहनुहुन्छ भने कहिले कहिले प्रभु मेरो भूलहरू क्षमा पाउन भनेर हामी भूल क्षमा पाउनको लागि तिर्खायौँ भने हामीलाई परमेश्वरले क्षमा दिनुहुन्छ। जब हामी क्षमाको लागि तिर्खाउँछौँ गडले हामीलाई आफ्नो पुत्र नासरत येशु ख्रीष्टको नाममा प्रभुको रगतले हाम्रो सबै पापहरू मेटाइदिनुहुन्छ। जब हामी चङ्गाईको लागि तिर्खाउँछौँ चङ्गाई पनि उहाँले हामीलाई दिनुहुन्छ। हामीलाई कहिले कहिले यो र त्यो कुराको खाँचोहरू पर्छ, हामीलाई त्यो कुरोको लागि त्यो पनि गडले दिनुहुन्छ। यदि हामीलाई क्षमादान चङ्गाईदान अनि संसारमा चाहिने संसारिक कुराहरूको यो हामीलाई चाहिएको कुराहरू त गडले पुरा गरिदिन उहाँ मन पराउनुहुन्छ भनेदेखि कति व्रत गरी उहाँले हाम्रो मनभित्रको तृष्णा पवित्र आत्माको निम्ति तिर्खाएको तृष्णालाई उहाँले कति बढ्दा गरी हाम्रो तृष्णालाई पूरा गरिदिन सक्नुहुन्छ। सो राजा दाउद यहाँ त्यही भन्दछ, राजा दाउदले हामीलाई त्यही भन्दछ कि राजा दाउदको जीवनबाट हामी यो कुरो सिक्दछौँ तृष्णाको विषयमा। राजा दाउदले भन्दछ भजन संग्रह 42:1, जसरी चाहिँ मुरली मृग पानीको लागि तिर्खाउँछ हे परमेश्वर म तपाईँको निम्ति तिर्खाउँदछु। मैले सुनेको यस्तो रे मुरली मृग चाहिँ यस्तो हुन्छ रे, त्यो मरुभूमिमा त्यो बलुवाई बलुवा हुन्छ कि बिचरा बलुवाई बलुवा हुन्छ, ऊ पर बलुवा टल्केको देख्छ अरे कि, अन्त मुरली मृगले सोच्छ अरे, मुरली मृगले यस्तो सोच्छ त्यहाँनिर चाहिँ पानी छ भनेर सोच्छ अरे बिचरा, अनि ऊ कुद्छ अरे क्या त, कुद्दै कुद्दै कुद्दै कुद्दै जान्छ तर त्यहाँ पुग्दाखेरि पानी हुँदैन क्या त, स्टिल ऊ कुदिरहन्छ। आज तपाईँहरू कतिजना परमेश्वरको प्रेमको पवित्र आत्माको अभिषेक

नाला खुदी रंग बाक्सा राजा दाऊद त्यसरी तिर्खाउँदथ्यो अनि राजा दाऊदले भन्दछ म तिर्खाउँदछु त्यसरी जसरी चाहिँ मुलुले बेलुका पानीको लागि तिर्खाउनु व्याकुल हुँदछ त्यस्तो खालको पवित्र आत्माको परमेश्वरको पवित्र आत्माको अभिषेक पाउने मानिसको निम्ति हुनु जो चाहिँ त्यसरी तिर्खाएको हुन्छ अनि उनीहरूलाई चाहिँ प्रभु येशु मसीहले यौन रचित सुसमाचार हेर्नु सातको सैतिस यसो भन्नुहुन्छ त्यसरी तिर्खाउनेहरू चाहिँ म कहाँ त्यसरी तिर्खाउनेहरू म कहाँ अनि म यस्तो खालको पानी दिन्छु त्यो चाहिँ उसको अन्तस्थकरणमा पुगेपछि त्यो सुक्दैन भनेको छ त्यो चाहिँ त्यहाँबाट उम्रिरहनेछ एकचोटि जब तपाईँ र मैले प्रभु येशूको नाममा पवित्र आत्माको अभिषेकको पानी पाउँछौ बाबु त्यो जब एकचोटि परमेश्वरले हामीलाई पवित्र आत्माको अभिषेकको पानी दिनुहुन्छ त्यो कहिले पनि सकिँदैन त्यो त्यो अन्तस्थकरणबाट बगेर निस्किने खोलाहरू बन्छ भन्ने लेख्छ परमेश्वरले एकचोटि दिनुहुन्छ तर परमेश्वरले त्यो चाहिँ यति बिघ्न भरेर पोखिने गरी बनाइदिनुहुन्छ अनि त्यहाँनिर सोच्छ त्यो चाहिँ तिमीहरूको अन्तस्थकरणबाट पखेर निस्किनेछ बगेर निस्किनेछ त्यस कारण बाबु तपाईँ र म जब पवित्र आत्माको लागि तिर्खाएको हुन्छौ परमेश्वरले यसरी तिर्खाएको व्यक्तिहरूलाई कहिले पनि अनसुनी गर्नुहुन्न तिमीलाई म पवित्र आत्माको अभिषेक दिन्न उहाँले कहिले पनि भन्नुहुन्न उहाँले दिनुहुन्छ उहाँले पवित्र आत्माको अभिषेक दिनुहुन्छ राजा दाऊद त परमेश्वरले पवित्र आत्माको अभिषेक दिनुभयो तपाईँलाई थाहा छ कि छैन राजा दाऊद अभिषेक पाएर पनि ऊ लडेको कथाहरू छ लडेको कथाहरू छ उसले भनेको जस्तो जीवन नबिताएको पनि छ तर अर्को च्याप्टर पनि छ ऊ उठेर कुदेको कुराहरू पनि छ म मेरो परमेश्वरलाई धन्यवाद दिन्छु राजा दाऊदले परमेश्वरको प्रेमको आत्माको अभिषेक पाएपछि पछिबाट ऊ जीवनमा उत्पटाङ भएको छ तलमाथि भएको छ उसको व्यक्तिगत परिस्थिति पारिवारिक परिस्थितिहरू उसले सोचेको जस्तो राम्रो थिएन राजा दाऊदको व्यक्तिगत जिन्दगी पारिवारिक जीवनहरू आमदाम कामहरूमा भनेको जस्तो थिएन भनेको जस्तो कहिले कहिले हुन्थेन ऊ लडेको छ उसलाई जीवनमा चोटपटकहरू परेको छ तर उसको जीवनमा यो पनि कुराहरू छ यस्तो खालको अध्यय छ ऊ उठेको छ क्या त लडेको ठाउँबाट ऊ उठेको छ उठेको समय त ऊ कुदेको छ अनि अन्तमा उसले जितेको छ म तपाईँलाई आशीर्वाद बोल्दछु तपाईँ जीवनमा जित पाउन चाहनुहुन्छ भनेदेखि पवित्र आत्माको अभिषेकमा तपाईँले जीवनमा पहिलो स्थान दिनुहोस् त्यही कारण जकरियाको किताबमा लेख्छ न त तिम्रो बलले न त तिम्रो शक्तिले तर परमप्रभुको पवित्र आत्माले त्यस कारण प्रभु येशू ख्रीष्टले भन्नुभयो प्रेरितको किताब एकको आठमा जब पवित्र आत्मा आउनुहुन्छ तिमीहरू शक्ति पाउनेछौ अनि तिमीहरू यस्तो शक्ति पाउनेछौ तिमीहरू मेरो नाममा गवाही हुनेछौ तपाईँ र म प्रभुमा गवाईको जीवन बिताउन चाहन्छौ भनेदेखि पवित्र आत्माको अभिषेकलाई हाम्रो जीवनमा पहिलो स्थान दिनु हाम्रो जिन्दगीको हार होइन त्यो जितको शुरूआत हुँदछ मैले जब यसरी प्रभुको सेवाकाय शुरू गरेँ बाबु जिन्दगी सोचेको जस्तो रमाइलो थिएन तर स्टिल सोचेको जस्तो रमाइलो नभएको जीवनभित्र पनि पवित्र आत्माको अभिषेक जो थियो त्यो पवित्र आत्माको अभिषेकले जहिले पनि मलाई प्रेरणा दिन्थ्यो मलाई उत्साह दिन्थ्यो मलाई थाहा छ बाबु जब मैले मेरो प्रभुको सेवाकाय सुरु गरेँ मैले पनि यस्तो सोचेको थिएँ प्रभुको सेवाकाय गर्दा चाहिँ सबै कुरो ठिकठाक भइहाल्छ होला भनेर सोचेको थिएँ तर सुरुको दिनहरू अहिले जब म फर्केर हेर्छु जब म मेरो अतीतलाई फर्केर हेर्छु मलाई अचम्म लाग्छ बाबु कहिले कहिले घरमा पाहुना आउँथ्यो पाहुनालाई खाना दिने चामलै हुँदैन थियो भनेको जस्तो सरसामान हुँदैन थियो जुन चाहिँ दिन घरमा पाहुना लाग्थ्यो नि त्यही दिन भनेको जस्तो कुराहरू हुँदैन थियो कस्तो अप्ठ्यारो सिचुएसन हुन्थ्यो बाइबलमा हामी देख्छौँ नि है बाइबलमा हामी देख्छौँ त पहिलो राजा सत्रदेखि सर पढ्दै गयौँ भने इभन हामी दोस्रो राजासम्म पुग्यौँ भने कस्तो कस्तो कथाहरू हामी पाउँछौँ एउटा विधिको घरमा अनिकालको बेलामा एलिया भन्ने परमेश्वरको दास पुग्यो अरे एलियालाई पुरा भोक लागेको थियो मलाई पनि खानु केही दिनुहोस् न भन्दा विधुले के भन्यो मेरोमा त अलिकति पिठो र अलिकति तेल मात्रै छ केही पनि छैन म र मेरो छोराको लागि पनि पुग्दैन भनेको छ त्यति नै बेला एलिया त्यो घरमा पाहुना पुग्यो त्यस्तै मेरो जीवनमा जब केही केही नभएको बेलामा धेरैचोटि पाहुना पतेरहरू लागेको छ ओ माई गड त्यो दिनहरू जब म अतीतलाई फर्केर हेर्छु त्यो रातहरू मैले कसरी बिताए होला त्यो दिनहरू कसरी बिताए होला पाहुना लागेको बेला खाना नभएको अवस्थामा पाहुना थुप्रै आउँदा ओर्ने ओछ्याउने नभएको बेला बाबु प्रभुले मलाई त्यो ट्रेनिङहरूमा बिचाइदिनु भयो प्रभुले कहिले पनि मलाई लाजमा पार्नु भएन मेरो घरमा आउने प्रत्येक पाहुनालाई हामीले खाना दिएर सुताउँथ्यौँ कसरी कसरी हामीले मिलाउँथ्यौँ हामी बरु चिसम्म सुत्थ्यौँ कम्ती लुगा ओढेर हामीले पाहुनाहरूलाई प्रशस्त लुगा ओढाएर सुताउँथ्यौँ त्यो दिनहरू जब म फर्केर हेर्छु प्रभु धन्यको हुनुहुन्छ प्रभुमा भरोसा पर्नेहरूलाई प्रभुले यति दुःखको बेलामा पनि लाजबाट बचाउनुहुन्छ
ओ हालेलुया म तपाईलाई आशिष बोल्छु। जब तपाईले परमेश्वरको पवित्र आत्माको अभिषेक पाएको हुनुहुन्छ तपाईलाई जीवनमा चाहिने कैयौं भौतिक कुराहरू छैन भने पनि परमेश्वरले पवित्र आत्माको अनुग्रह पवित्र आत्माको अभिषेकद्वारा तपाईँको खाँचीहरू उहाँले आफ्नै प्रकारले पूरा गरिदिनुहुन्छ। तपाईँले सोचेको भन्दा सुन्दर प्रकारले प्रभुले तपाईँको खाँची पूरा गरिदिनुहुन्छ। यस्तो मेरो जीवनमा धेरै अनुभवहरू छ बाबु। एक दिनको कुरा अहिले मैले भने त कति धेरै टाइम जान्छ, एक दिनको गवाई यस्तो छ, बिहान भयो ओके बिहान भयो आई थिङ्क यो बुधबारको दिन थियो या त शुक्रबारको दिन थियो, मेरो नानीहरू सानो थियो, मेरो छोरा जोनसन मेरो छोरी ज्यास्मिन, बिहान भयो नानीहरू खेलिरहेको थियो घरमा, बाहिर खेलिरहेको थियो कि के खेलिरहेको थियो मेरो छोरा र छोरी, 9:30 भएको थियो। मैले मेरो वाइफलाई सोधेँ, मुस्कान, मेरो वाइफको नाम चाहिँ मुस्कान हो, मैले भने मुस्कान नानीहरूलाई ब्रेकफास्ट किन नदिएको हो भनेर मैले सोधेँ। अनि उसले भन्यो पापा ब्रेकफास्ट छैन, हिजोको भात अलिकति उफ्रेको छ, त्यो चाहिँ अब यिनीहरूलाई अहिले दियो भनेदेखि त भरे भोक लाग्यो त दिने हुँदैन, त्यस कारण अहिले त उनीहरू खेल्दैछ त्यो खाना चाहिँ भरे 1-2 बजी उनीहरूलाई भोक लाग्यो भने म त्यो दिइहाल्छु नि, उसले मलाई भन्यो। साँच्ची नै केही पनि छैन, केही पनि छैन, अलिकति हिजो रातको खाना उफ्रेको छ त्यो अहिले म नदिनु पर्यो, अहिले त खेलिरहेको छ उनीहरू खेलिरहेको छ, त्यही नै उनीहरूको ब्रेकफास्ट हो, अनि भरै जब उनीहरूलाई भोक लाग्छ त्यति बेला चाहिँ दिन्छु नि भन्यो। मलाई कति धेरै दुख्यो कि हाम्रो घरमा ब्रेकफास्ट थिएन। एन्ड डु यु नो देन मैले भने ओके देन आज त म सेवामा जानुपर्छ, अझ म जान्छु, म त्यति बेला टाइडी हुन्थेँ, आई वाज भेरी टाइडी, मेरो सुख दुःख जेसुकै किन अलवेज टाइडी यु नो 30-40 इयर्स पहिलाको कुरा गर्दैछु, नो 30-40 इयर्स होइन, यो चाहिँ 25 इयर्स पहिलाको कुरा छ ओके देन यो घटना चाहिँ। एन्ड म तयारी भएँ अनि म सेवामा हिँडेँ, एउटा घरमा सेवाकाइ थियो, दिउँसो 1 बजीतिर सेवाकाइ सक्यो अनि त्यो घरमा मलाई एकदम राम्रो खानेकुराहरू थियो क्या त, त्यही भेरी गुड फुड आई मिन लन्च है, तर त्यो मैले जब खाना आधा खाइसकेको थिएँ टक्कै मलाई घरको याद आयो, वा घरमा त बिहान खानेकुरो थिएन, अलिकति मात्र खानेकुरा थियो, त्यो त नानीहरूलाई अघि 11-12 बजी दियो होला, अहिले त उनीहरूलाई भोक लागिरहेको छ होला, त्यो नानीले त खायो होला, मेरो वाइफले चाहिँ के खायो होला। मलाई मेरो दुई नानी र वाइफको याद आयो अनि त्यति बेला त्यो याद आउँदाखेरि त्यहाँदेखिको मिठो खाना चाहिँ मलाई तितो हुन थाल्यो, मैले चाहिँ मिठो खाइरहेछु, उनीहरूको घरमा खानेकुरो छैन, उनीहरूलाई कति धेरै भोक लागेको छ होला, उनीहरू भोकले तडपिरहेको छ होला, म चाहिँ मिठो खाना खानु, उनीहरू चाहिँ खाना बिना घरमा तडपिरहनु, अनि मलाई त्यो मिठो खाना पनि कता कता तितो भयो, अनि मैले निल्नु नै सकिनँ, आधा त खाइसकेको थिएँ आधा मैले खाइनँ, कति मेरो लाइफमा मैले दिएको खाना नखाएको छ त्यही दिन होला, मैले आधा मात्रै खाएँ, I could not eat all. उनीहरूले भने पास भयो खानुहोस् न, नो इट्स इनफ फर मी भन्यो। अब म चाहिँ के गर्ने, घरमा खानापिना छैन, वाइफ भोकै, नानीहरू बिहान अलिकति त्यो उफ्रेको रातिको खायो होला 10 बजीतिर 11 बजीतिर, अब तिनीहरूको खानेकुरो छैन, देन त्यो घरबाट निस्केर आउने बेलामा त्यो घरको आमाले पास्ट भाइ यहाँनिर एउटा चिठी छ तपाईँको लागि भन्यो, यो चिठी कहाँबाट आएको, तपाईँको स्टुडेन्ट ले पठाएको, नेपाल काठमाडौँबाट पठाएको छ, त्यो स्टुडेन्ट चाहिँ उहाँको छोरी हुनुहुन्थ्यो, अन्तखेरि त्यो एउटा चिठी पठाएको छ भने हुन्छ भने थ्याङ्क यू भने त्यो चिठी झोलामा लगाएर म घर आएँ। त्यो उकालो बाटो थियो अनि त्यो बाटो काटेर चाहिँ माथि चाहिँ सहर बजार निस्किन्छ, त्यहाँबाट चाहिँ गाडीमा आउनुपर्छ। माई सिचुएसन इज द्याट, अनि म जब आउँदै थिएँ एन्ड आधा बिचमा मलाई जङ्गलमा यस्तो त्यो चिठी चाहिँ पढ्न भन्ने भयो, अनि मैले प्रार्थना गरेँ, जब चलेर चिठी चाहिँ जब खोलेको थिएँ अरे त्यहाँनिर 500 रुपिस रहेछ, 500 रुपियाँ रहेछ, यस्तो एक्साइटेड भएँ, घरमा खानापिना केही पनि छैन, वा दिस चिठी अनि यहाँ छ 500, त्यति बेलाको टाइम अहिलेभन्दा 25 वर्ष पहिला 500 रुपिस धेरै हो कि, सिधे हाम्रो घरमा केही पनि थिएन खानेकुरो त्यो दिन, नो याद नो फुड टु इट याद नथिङ यु नो, केही पनि नहुँदाखेरि पनि म घरमा बसिनँ, म चाहिँ सेवातिर हिँड्ने, परमेश्वर प्रोभाइडर हुनुहुन्छ, भजनसँग 23 राजा दाऊदले भनेको छ परम प्रभु मेरो गोठालो हुनुहुन्छ मलाई केही कुरोको घाटी हुँदैन। म तपाईँलाई आशिष गर्छु, आज पनि तपाईँहरू कतिजना खाँचोमा हुनुहुन्छ, तपाईँ जस्तै खाँचोमा किन नहुनुहोस्, तपाईँले जीवनमा परमेश्वरको पवित्र आत्माको अभिषेकलाई पहिलो स्थान दिनुहोस्, परमेश्वरको पवित्र आत्माको अभिषेकले तपाईँको खाँचोहरू पूरा गरिदिनुहोस्। एन्ड हामी बाइबलमा देख्दछौँ परमेश्वरले यसरी धेरै खाँचोहरू कुरा, एन्ड आई क्यानट फर्गेट हाउ द लर्ड विल प्रोभाइड अल आवर निड्स यु नो, परमेश्वरले कसरी चाहिँ हाम्रो खाँचोहरू पूरा गरिदिनुहुन्छ, परमेश्वरले हाम्रो सबै खाँचो तब पूरा गरिदिनुहुन्छ जब हामीले हाम्रो जीवनमा परमेश्वरको पवित्र आत्मालाई पहिलो स्थान दिएको हुन्छौँ। आई विल नेभर फर्गेट द्याट डे यु नो,
यस्तो मेरो जिन्दगीमा धेरै धेरै अनुभवहरू भएको छ। तपाईँलाई अर्को पनि कुरा गर्छु ल, तपाईँहरू यो अल्छी नमान्नुहोस् है, अल्छी नमानिकन सुन्नुहोस् त, म अब एकछिनमा चर्च जानुपर्छ। एक दिन त झन् के भएको छ, मेरो छोराको जन्म हुनुभन्दा यो मेरो जेठा छोराको जन्म हुनुभन्दा हेर्नु 4-5 महिना पहिलाको कुरा होला, आई थिङ्क 3-4 महिना पहिलाको कुरा होला। देन के भएको छ त्यहाँ हामी देख्छौँ बिरुवाको है, बिहान भयो, त्यो थियो बिहिबारको दिन थियो, त्यो चाहिँ मेरो आमा बाउको घरमा, त्यति बेला मेरो यो घरमा थिएन, आमा बाउको घरमा बस्थेँ। त्यति बेला के भएको छ भनेदेखि मेरो वाइफ गर्भवती थियो होइन, पहिलो नानी जन्माउनेवाला थियो। मेरो वाइफले मलाई भन्यो एउटा बिहान, मलाई त आज पुरा माछा खानु मन लाग्यो नि, माछा खानु मन लाग्यो अरे। मैले सुनेको थिएँ स्त्रीहरू विवाहपछि गर्भवती हुँदाखेरि चाहिँ के खानु मन लाग्छ भन्ने कुरो चाहिँ सुनेको थिएँ। अनि जब उसले फर्स्ट टाइम मलाई भनेको मलाई माछा खानु मन लाग्यो नि भन्दाखेरि नि तरङ्ग तासे, वा गर्भवती हुँदाखेरि चाहिँ केही यस्तो के खानु मन लाग्छ भन्ने कुरो चाहिँ रियल लाग्छ। तर डु यु नो के भयो त्यो दिन, त्यति बेला त्यस्तै मेरो अवस्था, आमा बाउको घरमा बस्थेँ, आमा बाउलाई चाहिँ कति चाहिँ दुःख दिनु हो कि, म नागरिकबाट आइसकेको थिएँ एन्ड कति चाहिँ के मागेर चाहिँ दुःख दिनु, एन्ड मैले सोचेँ वा उसलाई माछा खानु मन लागेको छ तर मेरोमा पैसा छैन, एन्ड आई स्टार्टेड टु थिङ्क न, मलाई चाहिँ भित्र हेर्दा चाहिँ यस्तो भयो, उसलाई माछा चाहिँ मैले आज दिनु पाएको भए कस्तो खुसी हुन्थ्यो होइन, पैसै छैन, अब बजारमा गएर किन्नुको लागि पनि पैसा चाहिन्छ, घर गाउँमा खोलाहरू ठुलो ठुलो छ भने चाहिँ त्यहाँ गएर दुःखै गरेर माछा मारेर ल्याउँथ्यो होला, अब हाम्रोतिर त्यस्तो खोलै छैन, जहाँ चाहिँ घरेला पनि हुँदैन हो। पुरा सोचाइमा पारेँ जब उसले मलाई भन्यो माछा खानु मन लाग्यो, यो न त्यहाँनिर त्यो हाम्रो ठाउँ त बजारै होइन, त्यो हाम्रो त कमान बस्तीको ठाउँ हो, अहिले पो हामी सहर बजारमा छ, न त पैसा छ बजार आउनुको लागि, अनि अर्को कुरो चाहिँ बजारै आयो भने पनि त्यो बिहिबारको दिन चाहिँ बजारहरू चाहिँ बन्द हुन्छ, एन्ड द्याट सिचुएसन वाज देयर, पैसा पनि छैन, त्यहाँ माछा केही छैन, उसले माछा खान्छु भन्दैछ, मलाई मन दुख्यो क्या त, उसले मलाई माछा माग्दा मैले माछा प्रोभाइड गर्नु रहेछ त मलाई पुरा मन दुख्यो, प्रभु आई एम रियली सरी, मेरो वाइफले फर्स्ट टाइम लाइफमा माछा खानु मन लाग्यो भन्दैछ, तर माछा किन्ने न त पैसा छ न त पैसै छ भने पनि आज बिहिबारको दिन बजारतिर गएर माछा किन्न सकिन्छ, यो न मन दुख्यो होइन, घरमा कामहरू गरिरहेको थियो। एकछिनमा एउटा भैया बिहारी भैया माछा माछा भन्दै आयो के, ढाकीमा माछा बोकेर माछा माछा भन्दै, अनि मेरै घरको आँगनमा आएर त्यो ढाकी राख्यो, सर लु माछा राख्नुहोस् भने, मैले भने भैया माछा त खानु इच्छा छ तर पैसै छैन नि, त्यो कारणले गर्दा म राख्नु सक्दिनँ, फेरि मलाई बाँकीमा किन्नु मलाई पटकै मन पर्दैन कि, म राख्दिनँ भनेको थिएँ, होइन सर तपाईँले तलब आएर तपाईँको सेलेरी आएर तपाईँले दिनु सक्नुहुन्छ भने, त्यो भाइले मलाई भन्यो, मैले सोचेँ भाइ म त त्यस्तो काम गर्ने कुनै गभर्मेन्ट जब कम्पनीको जब गर्ने मान्छे नै होइन, मेरो तलब तनका केही छैन, कहिले चाहिँ तलब आएर सेलेरी आएर तपाईँलाई चाहिँ मैले दिनुपर्ने हो, त्यो हुन सक्दैन, होइन सर त्यस्तो कुरा नगर्नुहोस् न, तपाईँको जहिले सेलेरी आउँछ तलब पाउँछ त्यति बेला तपाईँले मेरो पैसा दिनुहोस्। आफै त्यो भाइले छिटो छिटो माछा तौलियो उसको तराजुमा, यति ठुलो माछा यति लामो माछा उसले यसरी तौलियो, तौलेर आफैले घरभित्र गएर टेबलमा टङ्गै राखिकन, सर भोलि पछि आउँदाखेरि पैसा भएको बेलामा दिनुहोस् भनेर ढाकी बोकेर त्यो भाइ गइहाल्यो। तब मैले सोच्न थालेको छु, मेरो वाइफ सोध्यो, मुस्कान हेर त तिमीले अघि मलाई भन्दै थियो माछा खानु मन लाग्यो, हेर मेरोमा पैसा थिएन अनि बजार जाने पनि पैसा हुँदैन, आज गयो भने पनि बजारमा त सबै बजारहरू बन्द हुन्छ, तर घरमै यो भाइले माछा ल्याइदियो अनि त्यो बिहिबारको दिन चाहिँ बजार बन्द हुन्छ, उनीहरू चाहिँ घर घर गाउँ गाउँ घुमेर चाहिँ माछा बेच्दै हुँदैछ। सिधा गड इज प्रोभाइडर, फिलिपी 4:19 यसो भन्ने लेख्छ, मेरो परमेश्वरले तिम्रो सबै खाँचोहरू पूरा गरिदिनुहुन्छ। जब तपाईँ र म परमेश्वरको पवित्र आत्माको अभिषेक पाएको हुन्छौँ, हाम्रो जीवनमा जब घटी कमीहरू हुन्छ, हाम्रो खाँचोहरू हुन्छ, परमेश्वरले हाम्रो खाँचोहरूलाई पूरा गरिदिनुहुन्छ। म तपाईँलाई आशिष गर्छु, तपाईँको जीवनमा अहिले पनि कैयौँ खाँचोहरू छ होला, सायद क्षमादानको खाँचो, चङ्गाईदानको खाँचो, विभिन्न आशीर्वादको खाँचोहरू, तपाईँ हिम्मत नहानुहोस्, तपाईँले आफ्नो जीवनमा परमेश्वरको पवित्र आत्मालाई पहिलो स्थान दिनुहोस्। जब तपाईँको जीवनमा परमेश्वरको पवित्र आत्माको अभिषेक आउँदछ, बाबु हो तपाईँको खाँचो परमेश्वरले पूरा गरिदिनुहुन्छ। त्यो फिलिपीको किताब 4:19 त्यसै भनेको होइन, 4:19 भन्छ मेरो परमेश्वरले तिम्रो सबै खाँचोहरू पूरा गरिदिनुहुन्छ। आज हामी हाम्रो जिन्दगीको आत्मिक र भौतिक कुराहरू पूरा भएको हामी चाहन्छौँ भनेदेखि इट्स ओके, हामी
परमेश्वरको पवित्र आत्मालाई पहिलो स्थान दिनुपर्दछ। जब हामीले हाम्रो जीवनमा परमेश्वरको पवित्र आत्मालाई पहिलो स्थान दिनेछौ, परमेश्वरले हाम्रो सबै खाँचोहरू पूरा गरिदिनुहुन्छ। मत्ती भन्ने किताब 6:33 भन्छ, ईश्वरको राज्य र ईश्वरको धार्मिकतालाई खोजी गर, उहाँले तिम्रो सबै खाँचोहरू पूरा गरिदिनुहुन्छ। पवित्र आत्माको अभिषेक भनेको चाहिँ अन्य भाषामा बोल्नु मात्र होइन, अगमबानी भविष्यवाणी बोल्नु मात्र होइन, पवित्र आत्माको अभिषेक आउँदाखेरि नि हामी नि हाम्रो मन तुल्छ कथा श्री हालेलुया, हाम्रो मन पक्लिन्छ, हाम्रो मन कठोर छ भने नि त्यो बिल्छ, मोमबत्ती जस्तो बिलेर जान्छ। हाम्रो आँखामा आँसु आउँदैन भने नि पवित्र आत्माको अभिषेक आउँदै गयो भने आँसु नआइज भनेर पुछ्दाखेरि नि आँसु आएको आएकै हुन्छ, हामी तोडिन्छौँ, हामी जोडिन्छौँ, अनि हामी आशिषित हुन्छौँ, अनि हाम्रो काममा नलाग्ने जीवनलाई परमेश्वरले काम लाग्ने बनाउनुहुन्छ। बाइबलमा तपाईँले देख्नुहुन्छ त यौना राज्य समाचार 5:6-7-8-9 पढ्दै जानु भने त्यहाँ के पाउनुहुन्छ, एक दिन त्यहाँनिर एउटा अन्धा मान्छे थियो, वा प्रभुले त्यो प्रभुको भेटघाट त्यो अन्धासँग भयो, प्रभुले सोध्छन् त्यो अन्धालाई के गरौँ, वा जब अन्धासँग प्रभुको भेटघाट हुन्छ, अन्धालाई जाति गर्दाखेरि प्रभुले के गर्नु, भुइँको माटो हजारौँले कुल्चेको माटो हातमा उठाउनु भयो, त हजारौँले कुल्चेको माटो या त कसैले देखेकै थिएन, त्यो माटोलाई प्रभुले भेट्नु भयो, त्यो माटोलाई प्रभुले हातमा लिनुभयो, अन्त यसरी थुक्नुभयो कि अन्त मुस्नुभयो, अन्त मुछेर नि त्यो अन्धाको आँखामा यसरी लिप्सो लगाइदियो भनेर लेखेको छ। अन्त प्रभुले भने जा त यहाँ सेलो बाबुको कुवामा गएर पानीले त्यो पखाल त भन्दाखेरि नि त्यो अन्धा मान्छे गएर त्यो सेलुवाको पानीले जब नि आँखा धुन्छ नि त्यो मान्छे सरल आँखा धुने आँखा खोल्यो भन्ने लेख्छ। जब पवित्र आत्माको अभिषेक तपाईँले पाउनुहुन्छ नि, काम नलाग्ने कुरोलाई पनि परमेश्वरले काममा लाउनुहुन्छ। त्यो माटोलाई कसले याद गरेको थियो र मुखबाट एकपल्ट थुक निस्केपछि थुकको के ब्याल हुन्छ र कि, तर प्रभुले त्यो काम नलाग्ने माटोलाई थुकलाई काममा लगाउनु भयो। त्यो सेलुवाको पानी त्यो कुवाको पानी युजलेस है, मान्छेले केही वास्तै गर्यो, त्यो पानीले जब पखाल्छ नि त्यो अन्नले देख्ने भयो। जब परमेश्वरको पवित्र आत्मा तपाईँको जीवनमा आउँछ नि, तपाईँको त्यो जिन्दगी हजारौँले कुल्चेको छ जीवन होला, त्यो माटो जस्तो जिन्दगी होला, मलाई त दुनियाँले कुल्चेको छ भन्ने तपाईँले सोचिरहनु भएको छ, म त परिस्थिति यस्तो परिस्थितिमा छु, म काम नलाग्ने छु, सायद तपाईँको जीवनमा हजारौँले कुल्चेको छ होला, सायद थुकेको छ होला, समथिङ लाइक द्याट यु नो। तर कसरी चाहिँ प्रभुले त्यो माटोलाई थुकलाई त्यो पानीलाई काममा लगाउनु भएर त्यो अन्धाको आँखा खोलिदिनु भयो, त्यस्तै पवित्र आत्माको अभिषेक जब तपाईँको व्यक्तिगत जीवनमा आउँदछ, तपाईँको काम नलाग्ने जिन्दगीलाई परमेश्वरले काममा फेरि पनि लाग्न सक्नुहुन्छ। तपाईँ के यो चाहनुहुन्छ, तपाईँको जीवन काममा आएको, साँच्चै नै तपाईँको जीवन काममा आएको चाहनुहुन्छ भनेदेखि जीवित परमेश्वरको पुत्र नासरत यीशु ख्रीष्टको नाममा पवित्र आत्मालाई आफ्नो जीवनमा पहिलो स्थान दिनुहोस्। जब तपाईँले पवित्र आत्मालाई आफ्नो जीवनमा पहिलो स्थान दिनुहुन्छ, तपाईँले सोच्नुभएको काम नलाग्ने तपाईँको जिन्दगीलाई परमेश्वरले काम लाग्ने बनाउन सक्नुहुन्छ। तपाईँले यो न सोचिरहेको हुन्छ नि, मेरो त कैयौं सपना कहिले विपन्न भएन, म तपाईँलाई आशिष गर्छु, तपाईँको सपनालाई प्रभुले चालेन भए विपन्नमा परिणत गर्न सक्नुहुन्छ। डोन्ट गिव अप यो होप, तपाईँले आशा कहिले पनि नमान्नुहोस्, एउटा कुरो गर्नुहोस्, घटना भन्नुहोस्, राजा दाउद जसरी मुरीले मृग जस्तो, मुरीले मृग कसरी चाहिँ पानीको लागि तृष्णा गर्दछ, उसले तृष्णा गर्दथ्यो परमेश्वरको निम्ति, ऊ कसरी चाहिँ तिर्खाउँदथ्यो, हे परमेश्वर मलाई तपाईँको पवित्र आत्माको अभिषेकको निम्ति मलाई तृष्णा दिनुहोस्। प्रिय हो, तपाईँ प्रभुको नाममा आशिषको गवाई भन्न चाहनुहुन्छ भनेदेखि आज तपाईँको निम्ति सुन्दर समय छ। एउटै कुरो गर्दा माग्नुहोस् राजा दाउद जस्तो, हे परमेश्वर म तपाईँको आत्माको लागि तृष्णा गर्दछु। अनि त्यही राजा दाउदले जब परमेश्वरको आशीर्वाद पाए नि, भजन सङ्ग्रह 23 उसले के भनेको छ, मेरो त कचौरा भरेर पोखिन्छ भनेको छ। तपाईँले गडलाई थ्याङ्क्स दिन सक्नुहुन्छ, अहिले नै पनि ताली मारेर परमेश्वरलाई धन्यवाद दिन सक्नुहुन्छ। फेरि पनि म तपाईँलाई प्रश्न गर्छु, के तपाईँ साँच्चै आशिषित बन्न चाहनुहुन्छ, आशिषले भरिएर भरपूरी व्यक्ति बन्न चाहनुहुन्छ? यदि तपाईँ चाहनुहुन्छ भनेदेखि परमेश्वरको अनुग्रहको अभिषेकको आत्माको निम्ति तपाईँ तिर्खाउनुहोस्। जब तपाईँ परमेश्वरको अनुग्रहको आत्माको अभिषेकको निम्ति तपाईँ तिर्खाउनुहुन्छ, अनि जब परमेश्वरले तपाईँलाई उहाँको अनुग्रहको आत्माको अभिषेक दिनुहुन्छ, तपाईँको जीवनलाई परमेश्वरले गवाईमा बदलाउनुहुन्छ, अनि तपाईँको जीवनको गवाईलाई परमेश्वरले अरूलाई निको पार्ने दवाईमा परिणत गरिदिन चाहनुहुन्छ। तपाईँको जीवनलाई परमेश्वरले दवाई बनाएको तपाईँ चाहनुहुन्छ भने तपाईँ गवाई बन्नुपर्छ। गवाई बन्नको निम्ति तपाईँहरूमा तिर्खाउनुपर्छ पवित्र आत्माको अभिषेकको निम्ति, अनि तपाईँलाई परमेश्वरले आफ्नो वचनको हातले छुएर, वचनको हातले धुनु भएर तपाईँलाई नयाँ बनाइसक्नु भएको छ।
आजदेखि उता तपाईँको जीवनमा नयाँ आत्मिक बसन्त आएको छ। आज जतिजनाले परमेश्वरको वचन सुन्दै हुनुहुन्छ, प्रभु भन्नुहुन्छ मेरो छोरा मेरो छोरी मैले तिमीलाई आज मेरो वचनको हातले छुएको छु। परम प्रभु यीशु मसीहले भनिरहनु भएको छ, नानी मैले मेरो वचनको हातले छुए मात्र होइन मेरो वचनको पानीले धोएको छु, चोखोतो लागेको छु। अनि प्रभुले त्यति मात्र होइन यसो पनि भन्दै हुनुहुन्छ, जतिजना मेरो नानीहरू तिर्खाएको छ अहिले मेरो वचन सुन्दा सुन्दा मैले मेरो नानीहरूको अन्तस्थकरणमा पवित्र आत्माको अभिषेक दिइरहेको छु, मैले समाधान दिइरहेको छु, चङ्गाई दिइरहेको छु, छुटकाराहरू दिइरहेको छु। अनि अभिषेकले हाम्रो जीवनमा छुटकारा ल्याउँछ भन्ने कुरो हामी यसको पुस्तक 10:27 पाउँछौ। जब अभिषेक आउँछ हामीले पापबाट छुटकारा पाउँछौ, जब अभिषेक आउँछ हामीले रोग बिमारबाट छुटकारा पाउँछौ, जब अभिषेक आउँछ हामीले गरिबीबाट छुटकारा पाउँछौ, जब अभिषेक आउँछ नराम्रो सपनाहरूबाट छुटकारा पाउँछौ, जब अभिषेक आउँछ निराशपनबाट छुटकारा पाउँछौ, जब अभिषेक आउँछ हामीले सबै संसारको यो अशान्तिको कुराहरूबाट हामी छुटकारा पाउँछौ, जब अभिषेक आउँछ नचाहिँदो साथीहरूबाट छुटकारा पाउँछौ, जब अभिषेक आउँछ नराम्रो सोचाइहरूबाट छुटकारा पाउँछौ, जब अभिषेक आउँछ हामीले डिप्रेसनबाट छुटकारा पाउँछौ, जब अभिषेक आउँछ हामीले जीवनमा साँचो शान्ति आनन्द खुसियाली पाउँछौ, अनि हामी विजयी जीवन बिताएर प्रभुको निम्ति गवाही बन्न सक्छौ, जसरी प्रभुले मलाई बनाउनु भएछ। अनि मलाई भन्दा ज्यादा हजुरहरूलाई प्रभुमा प्रभुको महिमाको निम्ति गवाई बनाउनुहुँदैछ, अनि तपाईँको गवाईलाई परमेश्वरले दवाईमा परिणत गरेर हजारौंलाई निको पार्नुहुनेछ। आजको वचन तपाईँलाई मन पर्यो भनेदेखि तपाईँ खुसी हुनुहोस्, रमाउनुहोस् र प्रभुको महिमा गरिरहनुहोस्। र म आजको वचन यतिमा राख्छु र अब म चर्च जान्छु हाम्रो लोकल चर्चमा, र हजुरको माया हजुरको प्रार्थनाको सपोर्टको अपेक्षा राख्दै आजको यो सर्भिसलाई म यतिमै बन्द गर्न लागिरहेको छु। सफाई जानुहोस्।

0: श्रोत साथी, तपाईँ अहिले इसाई डबली सुनिरहनु भएको छ। कार्यक्रममा विशेष गरेर पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तु तथा प्रभु येशु ख्रीष्टको सन्देशलाई केन्द्रबिन्दु बनाएर यसैको सेरोफेरोमा विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने जमर्को गर्दै आएका छौं। यो कार्यक्रम रेडियो सेलु सामुदायिक एफएम चरिकोटको स्टुडियोमा तयार पारिएको हो। यो एक आध्यात्मिक कार्यक्रम हो र यस कार्यक्रम मार्फत प्रसारण गरिने सामग्री वा विचारले कुनै पनि निश्चित धार्मिक समुदायको अपमान गरी सामाजिक र धार्मिक सहिष्णुतामा प्रहार गर्नु हाम्रो अभिप्राय होइन। यस कार्यक्रमले कसैको समर्थन, धर्म परिवर्तन वा वर्तमान नभएको वैज्ञानिक खोज अनुसन्धान तथा नेपालको संविधानको विरोध पनि गर्दैन। हामी सबै धार्मिक समुदायको सम्मान गर्छौं, सबै व्यक्तिको आस्थाको उच्च कदर गर्छौं, नेपालको संविधानको पालना गर्छौं र आदरणीय तथा धार्मिक जीवनयापनका लागि प्रोत्साहन गर्छौं। अत कार्यक्रममा सुन्नु भएको विषयवस्तुको बारेमा पुनः एकपटक मनन गरेर दैनिक जीवनमा लागू गर्नुहुनेछ र अझ बढी खोज अनुसन्धान गर्नुहुन्छ भन्ने हाम्रो भन्याइ छ। श्रोत, आजलाई पनि हामी कार्यक्रमको अन्तमा आइसकेका छौं। तपाईँलाई यो कार्यक्रम कस्तो लाग्छ? कार्यक्रमको बारेमा सरसल्लाह, गुनासो, अन्तर्वार्ता वा आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने तपाईँले म प्रस्तुतलाई वा रेडियो सेलिङको प्रशासन शाखामा सिधै सम्पर्क राख्न सक्नुहुनेछ। अन्तमा आजको यस कार्यक्रममा इसाई जीवनको अनुभव, विभिन्न सतावट र संघर्षको कहानी र परमेश्वरको अद्भुत प्रेमको जीवित साक्षी माइकल गुरूङज्यूको उत्साहपूर्ण जीवन गवाही रेकर्ड गरिदिनुहुने मेरो जीवन गवाही नामक युट्युब च्यानलको समूहप्रति हामी धन्यवादी छौं। साथै कार्यक्रम सञ्चालनार्थ आर्थिक सहयोग गर्ने मित्र फुलबेरी मण्डली बिगुसात गगलतीका दोर्जे तमाङ र रेडियो सेलुङले उपलब्ध गराएको स्टुडियो प्रति हामी सम्पूर्ण इसाई परिवार कृतज्ञ तथा आभार व्यक्त गर्दछौ। हाम्रो आउँदो कार्यक्रमहरूमा पनि यहाँहरूको साथ र सहयोगको अपेक्षा सहित कार्यक्रम सुनेर साथ दिनुभएको लागि तपाईँ सम्पूर्ण श्रोतालाई पनि हृदयदेखि नै धन्यवाद छ। श्रोता, जीवन तपाईँको हो, तसर्थ आफ्नो जीवनको लागि असल कुरा रोज्नुहोस् भन्ने अनुरोध सहित कार्यक्रम इसाई डबलीको यो अंकबाट म प्रस्तुत र सम्पूर्ण निर्माण टोली बिदा चाहन्छौ। नमस्कार, जय मसी।
1: हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्जरेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ। थप जानकारीको लागि धनबहादुर थामी 9861653518 9861653518।
2: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदियोगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमि बारतको जात्रा लामाख्याम डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीन बहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
3: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
4: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
3: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
4: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
3: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
4: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेशन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
3: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा रमाइलो रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853 27806 र 9814 80 56 42। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा।
5: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
6: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
3: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020 35 649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 9851065046।

0: गालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता।
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला चरीकोट दोलखा।
4: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिए निकास र खर्चको लेखा अध्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनुपर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरोकारवालाहरूले मिति 2083 असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधि भित्र भुक्तानी नलिएमा यस कारणले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा। सामुदायिक कुकुरहरूको वन्यकरण तथा रेबिज रोग विरूद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
5: कालिङचोक गाउँपालिका भित्र रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरणको लागि यही मिति 2083 जेठ 16, 17 र 18 गते कालिङचोक गाउँपालिका वडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको हुँदा सम्पूर्णको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
4: उक्त कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घर पालुवा कुकुरहरूलाई समेत वन्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई वन्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले वन्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरहरूलाई भोको राख्न साथै वन्याकरण हुने दिन बिहान 8 बजेभित्र वन्याकरण स्थानमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनु हुन अनुरोध गरिन्छ। जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत जानकारी गराइन्छ। सम्पर्क नम्बर 9840075359 र 9742647740।
5: सञ्जय छिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत, कालिङचोक गाउँपालिका सुनखानी दुलखा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यवसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्राउन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
3: होइन दाई, एका बिहानै यो आगनीको दिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
5: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथरोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9840597924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
1: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
6: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
6: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि, अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ, र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलखा।
7: लौ, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
8: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ, न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
7: लौ न यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त। चरीकोट सातडोबाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
9: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहिलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
7: दाँतमा हिरा राख्ने,
9: सुनको खोल राख्ने
7: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने।

0: मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिसा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला बेलुकाको 8 बजेको छ।

0: रेडियो सैलो सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज
1: रात छिपिँदै छ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
2: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
1: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
2: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
1: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
2: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
1: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
2: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
1: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
2: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठुलै दुर्घटना हुन सक्छ है।
1: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
3: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
4: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जड़ीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोड सल्ला, टिमुर, कागती, सुन्तला, जापानिज हलुवा बेद, जापानिज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जड़ीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छुटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छुटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै।
5: हजुर बुबा, नमस्कार।
6: नमस्कार नानी, नमस्कार।
5: के छ खबर, सन्चै हुनुहुन्छ?
6: सन्चै छु नानी।
5: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
6: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
5: अहिलेको चारधाम।

0: भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
1: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगासागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीको डोला।

0: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन, के एकले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
1: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू
0: यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
0: राँगाको मासु पाइने पसल भएको घर सँगै।
2: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: होइन, के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
4: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा, भाँडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
4: भने? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
5: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, जरेस, स्टील, फलाम, प्लास्टिक, फाइबर का झोला, कालो ड्रम, कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रत बन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ. ए बुढी, मलाई धानुकोमा लैजा भन्या.
5: अब के को धानीकोमा? नि धानीकोमा होइन, अब इन्द्र डिजिटल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई.
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ.
6: हाम्रा सेवा तथा सुविधाहरू: लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा. सम्पर्कको लागि 9841577079.
4: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है.
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ. साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ.
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ. थप जानकारीको लागि सम्पर्क 9844392992.
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ.
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर. हाम्रा सेवा तथा सुविधाहरू:
12: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी. हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ.
9: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ.
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069. 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ.
9: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि.

0: योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 को नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकास र खर्चको लेखा अध्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने, साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरोकारवालाहरूले मिति 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधि भित्र भुक्तानी नलिएमा यस कारणले जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।

0: सामुदायिक कुकुरहरूको वन्याकरण तथा रेबिज रोग विरुद्धको खोप कार्यक्रम सञ्चालन सम्बन्धी सूचना।
1: कालिम्चो गाउँपालिका भित्र रहेका घरपालुवा तथा सामुदायिक कुकुरहरू तथा बिरालोहरूको टोकाईबाट लाग्न सक्ने रेबिज रोग तथा अन्य सिर्जना हुने जोखिमहरूको न्यूनीकरणको लागि यही मिति 2083 साल जेठ 16, 17 र 18 गते कालिम्चो गाउँपालिका वडा नम्बर 7 स्याउली बजारमा कुकुरहरूको वन्ध्याकरण एवं रेबिज विरूद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको हुँदा सम्पूर्णको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: उक्त कार्यक्रममा सामुदायिक कुकुरहरूको अतिरिक्त घर पालुवा कुकुरहरूलाई समेत वन्याकरण एवं रेबिज विरूद्धको खोप दिइने भएको हुँदा आफूले पालेको भाले तथा पोथी कुकुरहरूलाई वन्याकरण एवं रेबिज विरूद्धको खोप दिन इच्छुक पालिकावासीहरूले वन्याकरण हुने अघिल्लो दिन साँझबाट कुकुरहरूलाई भोको राख्न साथै वन्याकरण हुने दिन बिहान 8 बजेभित्र वन्याकरण स्थानमा ल्याइदिनु हुन र प्रजनन प्रयोजनका लागि पालिएको कुकुरहरूलाई सो अवधिमा छाडा नछोडिदिनु हुन अनुरोध गरिन्छ। जानकारीका लागि गाउँपालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सकिने बेहोरा समेत जानकारी गराइन्छ। सम्पर्क नम्बर 9840075359 र 9742647740।
1: सञ्जय छिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत, कालिम्चो गाउँपालिका, सुनखानी, दुलखा।
0: हाईटेक नर्सरीमा उत्पादित गुणस्तरीय फलफूल, जडीबुटी र विभिन्न बिरूवाहरूको भरपर्दो गन्तव्य कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म। यहाँ लोरसल्ला, टिमुर, कागती, सुन्तला, जापानीज हलुवा बेद, जापानीज नस्पति, रेड किबी, ग्रीन किबी, मेकाडेमिया लगायत विभिन्न फलफूल तथा जडीबुटी जन्य बिरूवाहरू उपलब्ध छन्। सिजन अनुसारका बिरूवा खरिद गर्न आजै सम्पर्क गर्नुहोस्। संस्थागत खरिदमा विशेष छूटको व्यवस्था पनि छ। व्यक्तिगत रूपमा 100 भन्दा बढी बिरूवा खरिद गर्दा पनि छूटको व्यवस्था गरिएको छ। सम्पर्क व्यक्ति ईश्वर थापा, फोन नम्बर 9849185662, 9849185662। कल्पवृक्ष बहुउद्देश्य नर्सरी फार्म भीमेश्वर नगरपालिका 3 चरीकोट भीमेश्वर नगरपालिकाको कार्यालयसँगै। के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 9761314 र 9761345। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली, चरीकोट, दोलखा।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्।

0: यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अरे यही थियो त, कहाँ सरे आजकल
3: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
3: हो नि रमा, चरी ग्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
3: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आफ्नो जागिर खाने मौका त आएको थियो नि, तर
1: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
0: आफ्नो अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
1: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी।

0: कार मोटरसाइकल स्कूटर सीक्ने नि होइन त
1: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कूटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
2: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कूटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
1: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107।
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
2: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
4: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
5: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लाजुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844 46 88 62 9844 46 88 62।
6: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
3: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844 55 40 60, प्रकाश थापा 9844 55 40 60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
4: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
5: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
7: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987 सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988 पलाञ्चोक बेकारी साध्य बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै
8: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ
3: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ
8: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा
3: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल
8: ठूलो गार्डन खुला स्पेस बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ
3: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेसन हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य
8: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542 रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा
9: हैन ए बुढी भात त निकै स्वादिलो छ त कुन चामल पकायौ
10: त्यही आर्जु चामल त हो नि सस्तो र स्वादिलो पनि
8: सुन्नुभयो हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल जति स्वादिलो छ त्यति नै सस्तो पनि छ तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस चरीकोट दोलखा सम्पर्क नम्बर 9851165046
11: अविनाश तिमी किन निराश छौ त
12: हेर न मेरो व्यवसायको कर तिर्नु पर्ने थियो अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो चरीकोटबाट कर कार्यालय हट्यो भन्छन् के गर्ने होला
11: हे त्यति कुरामा पनि चिन्ता लिने हो त त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि चिन्ता लिनै पर्दैन
13: हजुर हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता अडिट कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ कहीँ कतै भौता दिनु पर्दैन साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ थप जानकारीका लागि राजकुमार ढुङ्गेल सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई सम्पर्क मोबाइल नम्बर 9844300282
14: सामुदायिक पहुँचका लागि सञ्चार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: हजुर बुबा नमस्कार।
1: नमस्कार नानी, नमस्कार।
0: के छ खबर, सन्चै हुनुहुन्छ?
1: सन्चै छु नानी।
0: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
1: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
1: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस, ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त।
1: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
0: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
1: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
0: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
1: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
0: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
1: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
0: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी?
1: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठुलै दुर्घटना हुन सक्छ है।
0: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
2: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
3: यो रेडियो सैलुङको समय सूचक हो।
4: यति बेला बेलुकीको 10 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यसका साथै रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सम्पूर्ण प्रसारण यही बन्द हुन्छ। भोलि बिहान 5 बजे पुनः तपाईँहरूसँग आवाजको तरंग मार्फत जोडिन उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि हामी सबैलाई विदा दिनुहोस्। शुभरात्री।

नमस्कार रेडियो सैलुङ सामुदायिक एफएम बैनी थुप्लो 7 मेगाहर्जबाट म बद्र प्रसाद साहबबाट आज विक्रम सम्बत 2083 छ अधिक ज्येष्ठ शुक्ल पक्षमा सन् 2026 मे 31 तारिक ज्येष्ठ 17 गते आइतबार पूर्णिमा तिथि अब स्तुति गरौं।

नारायण अब यो बताइनी भएको श्री बृहद नारदीय पुराण पुरुषोत्तम महात्म्यको यो पन्ध्रौं अध्यायले गरिकन कति कुराको विस्तार गरियो भनेदेखि सुन्नु सौनकादि भनिकन सौनकादि नामरेका 88,000 ईश्वरका प्रति गुरुसुतजीले बताउनु भयो। सोही नै कथा नारदलाई नारायणले बताउनु भयो। सोही नै कथाहरू ल्याएर यता हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथा प्रस्तुत गर्न लागिरहेका छन्। राजन अब त्यसै मौकामा यता के भयो त भनेछ भने जब त्यस्तो भइसकेपछि ती राजा दृढदण्डमा र ती गुणसुन्दरी नामरेको जुन रानी ले अब त्यसरी जो राजा दृढदण्डले हरेक किसिमको जो तर्क वितर्क गरिसकेपछि उपरान्त तिनको जो तर्कलाई शान्ति गर्नको खातिरमा रामायण रचित वाल्मीकि नामरेका जो गुरु आउनुभयो र त्यहाँबाट अनिखेरि राजालाई सोद्धाखेरिमा अनि उहाँलाई शङ्का लागेका कुराहरू सबै कुरा भयो। मलाई यस्ता यस्ता किसिमको जो तर्क भयो त्यो सुगाले यस्ता यस्ता किसिमले गरिकन जो श्लोक भन्यो त्यो गुरु अब त्यो श्लोक भनेको दोहोऱ्याइ तेह्राइ भन्यो अब त्यो के भन्यो भने मैले त्यो कुरो बुझ्न सकिनँ। मेरा उपरमा ल्याइकन यादि गरेका कुराहरू सबै कुरा ल्याएर बुझाइदिनुहोस् ए गुरु भनेर भनिसकेपछि ल त्यो हो भनेदेखि तपाईँको जो उता अघिल्ला जन्मको जो कथाहरू ल्याएर अघिल्ला जन्ममा तपाईँ को हुनुहुँदो रहेछ कुन कुन किसिमका कर्म गर्नुभएको रहेछ यी आदि गरेका कुराहरू सबै कुरा ल्याइकन म तपाईँलाई बताउँछु तपाईँ राम्रो गरी सुन्नुहोस् हे महाराज भनेर त्यहाँबाट अलिखेरि बजेछ पट्ट जो अनि सुदेव नामरीका ब्राह्मण र गौतमी नामरीको जो पत्नी हुनुहुन्छ तपाईँ भनेर अनिखेरि जब त्यस्तो भइसकेपछि सन्तान नहुँदा उहाँले जो तर्क गरेर अनि त्यस्तो भइसकेपछि त्यहाँबाट अनिखेरि पछि तामरपणे नामरेको जो नदीमा गएर सन्तानको खातिरमा त्यसरी तपस्या गरेर अनिखेरि त्यो उता 4,000 वर्ष तपस्या व्यतीत भइसकेपछि पूरा भइसकेपछि भगवान खुसी हुनुभयो आउनुभयो। भगवानले जब त्यसरी जो दर्शन दिनुभयो दर्शन दिइसकेपछि उतापट्टि चाहिँ के भयो भनेसलाई भने सुदेव नामरेका जो ब्राह्मण र गौतमी पत्नीले पनि परमात्मा प्रभु भगवान आएर यसरी जो दर्शन दिएको देख्दाखेरि भयो अनिखेरि जो प्रणाम गर्नुभयो हरेक किसिमले गरिकन स्तुति गर्नुभयो अनि हे प्रभु हजुरलाई जब मेरो बारम्बार नमस्कार छ प्रभु हाम्रो रक्षा गरिदिनुहोस् होस् अनि भनेर त्यहाँबाट अनिखेरि स्तुति गरिसकेपछि उपरान्त ल तपाईँहरूले गरेको स्तुति भक्तिबाट म चौपट खुसी भएँ अब के को लागि म गर्नुभयो त ल प्रदान माग्नुहोस् भनेर भन्दाखेरि मतलब प्रभु हेर्नुहोस् अब हामीहरूलाई यो उमेर भइसक्यो हामीहरूको जो सन्तान छैन नभइसकेपछि बडो सत्पात्रीय जो छोरो हामीलाई दिइएको छ प्रभु भनेर अनिखेरि यसैको खातिरमा हामीले आएर यसरी तपस्या गरेको हो भनेर भनिसकेपछि ल ब्राह्मण अब यता आउनुहोस् त तपाईँको म भाग्य हेरौँ त भनेर भन्नुभयो भगवान्ले त्यहाँबाट भाग्य हेर्न भनेर लाग्दाखेरिमा त ल भन्नुभयो भगवान्ले के त भनेदेखि सुदेव ब्राह्मण ल हेर त तिम्रो यो जन्म त परदास यो भन्दा पछाडि सातै जन्मसम्म भने कस्तो भनेछलाई भनेदेखि जस्तै उता सन्तान भन्ने चाहिँ छैन यो विधातालै नदिएको कुरा तिमीले नराखेको कुरा कसरी दिने त हुँदैन थपक्क नजाऊ सन्तानले केही पनि गर्दैन गर जाऊ भनेर भनिसकेपछि त ल हुँदैन भनेर त्यहाँबाट उता के भयो त भनेछ भने परमात्मा प्रभु भगवानको अगाडिपट्टि अलिकति सुदेव नामरेका ब्राह्मण पनि घरलङ्ग ढले पर्द लहर त उतापट्टि जो त्यसरी चिन्ता रहित भएर त्यहाँबाट अनिखेरि ढाले ढालिसकेपछि त्यहाँबाट पत्नी गौतमीले पनि हरेक किसिमका जो कुराहरू सम्झाइन् हे महाराज हेर्नुहोस् हे पतिदेव हजुरले के गरिभइसक्यो यो नगर्नुहोस् न यो गर्नु हुँदैन ल हेर्नु त अनि अब यसरी जुन ढलेर यस्तो जो चिन्ता गर्नु त उचित हुँदैन त सन्तानले के चाहिँ गर्छ केही गर्न सक्दैन छोरा भएर पो के हो छोरी भएर पो के हो केही हुन सक्ने कुरा केही पनि छैन हुँदैनस् नगर्नुहोस् भनेर भन्दाखेरिमा पनि उनले जो मानेन नमानिसकेपछि त्यहाँबाट अनिखेरि परमात्मा प्रभु भगवानलाई गरुडले भन्नुभयो प्रभु अनि संसारको जो हजुरले दया गरिभइसक्यो आज सुदेव नामरेका ब्राह्मणलाई किन यस्ता किसिमको जुन वज्रपातको कुरा गर्नुभयो भनेदेखि अब एउटा छोरो दिनुहोस् न भनेर अब गरुडले भनेको थियो भनिसकेपछि त्यहाँबाट परमात्मा प्रभु भगवान भन्नुहुन्छ हे गरुड ल अब तिमीलाई त्यत्रो दया लागेको छ भनेदेखि के गर त भनेदेखि ल तिमीले देऊ एउटा छोरो देऊ मैले आज्ञा दिएँ तिमीलाई भनेर भनिसकेपछि ल प्रभु हजुरको जो आज्ञा ल ठिक छ त्यसो भएदेखि म दिन्छु भनिसकेपछि अनि गरुडले भन्नुभयो कि ब्राह्मण ब्राह्मणी ल अब तपाईँले यस्तो शोक नमान्नुहोस् उठ्नुहोस् ल तपाईँलाई एउटा छोरो तपाईँलाई हुनेछ अहिले अब त्यो छोराले तपाईँले जो सुख र शान्ति दिन सक्नेछ त्यस्ता किसिमको जो छोरो हुनेछ ल उठ्नुहोस् भनिसकेपछि ब्राह्मण पनि जुरुक उठे उठेर त्यहाँबाट खुइया गरे
चौपट्टा खुशी भाई है प्रभु आज परमात्मा प्रभु भगवान ने श्री आज्ञा ऑर्डर दी बसरा गड़ जस्ता किसम के करीकन जो छोड़ दिन मनाए लेकिन यहां किसम का परमात्मा प्रभु भगवान मेरे बार नमस्कार से प्रभु रक्षा कर दी बस हरेक किसम के करीकन स्तुति भो जब भो भई सके त्यो भर तैंबड़ी भन्नभ कि जस्ते भगवान ने ब्राह्मण ल अब तिमी जो यहां न बस ल अब तिमी जो छोरो गड़ूले दिभ गड़ूले दी सके गड़ूले दिए तिमी जो छोरो अब तिमी गए आनंद प्रभु करीकन जो बस आदेश दी सके यहां परमात्मा प्रभु भगवान गड़ूर प्रवेश कर बैकुंठ तर्फ जानू यतापटी सुदेव नाम ब्राह्मण गौतमी पत्नी आफ्ना महलमा आउनु भो आएर त्यहाँबाट आफ्ना पतिले युक्त भइकन उतापट्टि जो गौतमी पनि गर्भवती भइराखेकै छन् उहाँको जो मास महिनाहरू बढ्दै बढ्दै गइराखेकै छ हे समनका आदि नामरेका 88,000 शेषर हो भनिकन 88,000 शेषलाई गुरु सुतजीले ल्याएर बताउनु भएको र सोहिनी जो चरित्रहरू ल्याएर नारदलाई नारायणले ल्याएर बताउनु भएको सोहिनी चरित्रहरू ल्याएर हाम्रा आदरणीय श्रद्धा महान बाबाहरूमा ल्याइकन यो चरित्र जो प्रस्तुत गरियो अब यो चरित्रले धर्ममा धर्म अर्थमा सम्पत्ति कामनामा इच्छा मुक्तिमा गति चार किसिमको फल मिल्नु भनेर भनेर अडे यहाँ शनिश्चरहरू शान्ति हुन् शनिसाद आदि गरेका ग्रहहरू शान्ति हुन् उल्का बराबरी शान्ति हुन् राहु संकट आदि नामरेका ग्रहहरू शान्ति हुन् कल्याण होस् मंगल होस् पवित्र होस् उदय होस् भनेर भन्ने यस्ता किसिमको जो शुभकामना शुभ आशीर्वाद गर्दै यो बृहत नारदीय पुराण पुरुषोत्तम महात्म्यको यो जस्तै 15 अध्यायले गरिकन यथामति विस्तार गरियो हे कृष्ण वृन्दावनको बिहारी हे सत्यको सुन्दर रूप धारी हे विश्वव्यापी त्रयता बारे उद्धार हाम्रो गरे मरारी नारायण ओम श्री कृष्णार्पणमस्तु।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हजुर नमस्कार, म झलक प्रसाद शिवाकोटी, कालिन्चौक गाउँपालिका, वडा नम्बर 7, भवटिनी। गुणरत्नमालाको चरपट मन्जरीको अलिकति भजन कीर्तन गाउन लागिरहेको छु, यहाँ सबैले सुनिदिनुहुन्छ भन्ने आशा राखेको छु। भजनारायण भजनारायण भजनारायण सज्जन हो, मर्नु छ निश्चय भोलि कि पर्सि छ सहारा उस दिनको। भजनारायण भजनारायण भजनारायण सज्जन हो,

चाहे कबर तन छैन भिख गरी खान्छन् रुख मणि बस्छन् तर पनि आशै तिर मन लान्छन् भजनारायण भजनारायण सजन हो जब तक धन को लाउँछ धारो तब तक सफले मान्छ पियारो वृद्ध हुँदा जब बल टुटी जाला बनला घरमा सबको हेला भजनारायण भजनारायण भजनारायण सजन हो कति मोही।

यौवन सकिँदा काम छ ठट्टा, पानी सुके पछि पोखरी झुट्टा। धन सकियो त जान बिरान, ततो बुझे पछि संसार छ टुना। भजनारायण भजनारायण भजनारायण सजन हो।

सबा चके चके सपना सरियो भज नारायण भज नारायण भज नारायण सजन हो।

0: बेगुतार लादु बेगुतार म देवी प्रसाद ओली म दुई चार वर्षले घुम्न म सैलिङ एफएममा आइरहेको छु।
1: आमा बाबुलाई रुवाई दुःख दिन्छन् छोरा र नातेहरू, सासुलाई पनि रोउँछन् दुरु दुरु स्वानी बुहारीहरू, घर जाइ बस्न त कवि जनहरू शङ्ख नमानिकन, स्वानी चाकरी त पनि केही गुन्जरा घरलन कलेका जन, जेठीलाई सभाइ कान्छे तिरका होलान् छ ते सन्तति, तिनलाई मात्रै घरमा दिनेछन् हिंसा र धनै सम्पत्ति, गाई ब्राह्मण गरी पाजनको उदाहरण केही पनि गर्नु छैन कलापे दुःख वर्जन देवान्ठोने, सिन्दुर पारी कपाल बाटे पहिले उसमा छरे सिन्दुर, गाजर लगाई नेत्र हर बकर सौभाग्यका मंगल, निधार खाली गर्नु नहुने कहिलै टिको लगाए बढी, बस्नु पर्दछ नारी जनहरूले सोझो पतिकै गरे, नकल झकल सङ पारी फरिया मुजा पछाडि धरी, ऐ भारी कबरा लगाउँछ नकली लगाउँछ लुगा मन परे, छोरा छोरी कुट्ने रिसाइ गरेर लाते मार्छे भुनिमा, सातो खाइदिन्छे ती जानहरूको त्यसै दिनै काम, छोरा छोरी कुट्ने रिसाइ गरेर गाली दिने कर्कसा, साँझमा बत्ती नबाली घरमा फोहर गर्ने सर्वदा, जोगी जङ्गम त द्वारा मर्ख लगाए कसै कराए पनि, दीक्षा झट्टै नदिकन अरू इलम लागे फर्केनु भने, यो कलीमा यो यस्तै हुनेछ, यो कलीमा यस्तै हुनेछ, ब्रह्मा विष्णु महेश्वर यो धरतीमा आइदेऊ, ब्रह्म विष्णु महेश्वर यो धरतीमा आइदेऊ, ऐको सृष्टि विदेशको नयाँ सृष्टि ल्याइदेऊ, ब्रह्म विष्णु महेश्वर यो धरतीमा आइदेऊ, ब्रह्म विष्णु महेश्वर यो धरतीमा आइदेऊ, ऐको सृष्टि विदेशको नयाँ सृष्टि ल्याइदेऊ, ऐको सृष्टि विदेशको नयाँ सृष्टि ल्याइदेऊ, बाँचिन जाल धन सम्पत्ति जम्मा गर्नु पर्ने, बाँचिन जाल धन सम्पत्ति जम्मा गर्नु पर्ने।

बाचन जाला धन संपत्ति जम्मा वालो पढ़ने बाचन जाला धन संपत्ति जम्मा वालो पढ़ने लायो खायो अंतिम महासर जानू पढ़ने लायो खायो अंतिम महासर जानू पढ़ने जति धन भए पनि छोडेर जानु पर्छ जति धन भए पनि छोडेर जानु पर्छ कालसँग लडाई गर्न कुन चाहिँ अघि सर्छ कालसँग लडाई गर्न कुन चाहिँ अघि सर्छ राम भजौ श्याम भजौ भजौ सीताराम राम भजौ श्याम भजौ भजौ सीताराम आखिरी काम दिने नारायण को नाम आखिरी काम दिने नारायण को नाम कमाएको सम्पत्तिलाई छोडेर जानु पर्छ कमा

बिगुजार मेरो नाम लक्ष्मी ओली लादु हो म भजन दुईवटा तिनवटा भजन भन्न यहाँ आएको कृष्णजीको दयालु मन के आउँछ।

एउटा पानी परो पिपलको पातामा रामको औठी सीताको आतामा रामको औठी सीताको आतामा रामको औठी सीताको आतामा कृष्णजीको दयालु मनात दन्त छोडी जाँदैन मनन्त कृष्णजीको बत्तीसे दन्त दन्त छोडी जाँदैन मनन्त दन्त छोडी जाँदैन मनन्त दन्त छोडी जाँदैन मनन्त कृष्णजीको

0: जाली।
1: आमा का पौवा घर मेरो आहाले पूर्णा गाउँ हो। म टेकबहादुर सुवेडी 78 वर्ष को भई म सैलुङ एफएम में एउटा सिलोक भरौं भनेर अनिखेर आको। सारा धर्म पुराण बिखाएकाई वर्त कथा सुनी लागे फेरि सुनाउन कन त आइसाउनौ भनेकै मने हे सर्वतरे के सुनाउन भयो धेरै कथाहरो सुन्छौ फेरि पनि सुनाउन अवल्यला कथाहरो जो सुन्दा हुँदै तिर्ते छैन कहिले इच्छा बढी आउने सुन्दामा फल पाउने पछि पनि मुक्ति समेत पाउने यस्तो प्रसन्न सुनिसकेर मुनिको बेसाई भगेउलाउ भनी आज्ञा गर्नुभयो उसै बखतमा बेस्रामा पारो भने जस्तो श्री सुखदेव देखि पहिले मैले सुनेको थिएँ त्यस्तै रीतिसितले पुराणहरू कविता गर्दो भए देवी भगवती कथा मेरो सरै बिस्तारै गर्छु अब देवीको महिमा अपार बुझ हैलि लाउनैको सब यो संसार बनाउँदा भगवती आधार शक्ति बनी प्राणी सृष्टि गरेर पालना गरे संहार गर्दै पनि आधा शक्ति भवानी कै आदि नमा संसारको तब दछ तस्मत कारण यो

0: 一回でだけよ、上がりっぱらねて言えなきゃいっぱに。うななばらま、アルパブディパティカイパロンカサレイガネイ。ティマティカルナガレラジャサレイエグデダデケヤニ。チャライデダハロボナイディノボホラサジロワネイ。ये संपूर्ण पुराना व्यासा मुनि ले जो जो बनाई दिए छोरा श्री सुखदेव ले अनि पाथे संपूर्ण जाने ले मैले श्री सुखदेव देखी पाइले संपूर्ण जाने ले जस्तो जाने ले अगाडि तिमीमा सोई बताए दिए बाबा श्री हरि नाम सम्झन हो भन्ने छ छोरो भए गर्दा काज क्रिया पछाडि उसले आफू मरे गए गए आफ्नो वंश रह्यो क्रिया पनि भयो कृते रहे लोकमा पानी पिण्ड छलो उतारा भयो स्वर्गादिकै भोगमा संसारी भई जन्मिए पछि वहाँ जतले वंशै भयो त्यसको संख्या यहाँ वहाँ न त कहाँ त जन्म व्यर्थ गयो कस्ता हृदयसितले सुपुत्रमा पनि पैदाइ गराउँलाई अब भन्दै व्यास गए समेरु गिरीमा वहाँ पुगे है जब बिना तबिखे कुमार भएका जो ब्रह्मचारी थिए यस्ता नारदजी उसै बखतमा आई अगाडि भए सोधे चित्त विकार भो किन भनी ती व्यास लाए अनि सोधे चित्त विकार भो किन भनी ती व्यास लाए अनि पूजा नारदको गरेर तिनाले भन्दा भए यो पनि हे सर्वतरे के मलाई अब त आशा भयो पुत्रको कसले खुसी भए दिनन्द्र वरदानी छापुराई हुन्छ यो पुत्रोपादनको निमित्त अहिले कुन देवताई गान गरौं यसै कारणले विकारैमा भए सचेदे पाउँ बरो श्री व्यासको प्रसन्न सुनेर तहाँ भन्दा भए नारद फेरि हे व्यास जो यो तिमीले मलाई सोधिले उनी भक्ति ठुलो लगाई कुन देवता ध्यान गरौं भनेर सोध्यौ तिमीले भ्रमण परेर यस निमित्त भन्छु पहिले भएको श्री विष्णुले जो छ अघि गरेको
1: म मेरो घर गौरी शंकर गाउँपालिका वार्ड नम्बर 4 हो म मेरो नाम सीता उप्रेती हो राजा जङ्गलमा शिकार गर्दै एक्लै गएका थिए तिर्खाले जल खोजी खोजी बनामा हेरेर घुम्दै गए घाँस काट्नु भनेर गए कि भिरामा टिको खस्यो पातैमा जसको थियो लहना उसैको गहना सिन्दुर पर्यो माथैमा

가라. 오 사바이잔 고다 체가레 우하니 이슬고 나모 발후니 까모 사바이잔 박다전리 나이노 하전

राम ईश्वरको नाम फल हुने काम सबै जन भक्तजनले हो भजौं भनी देख्ने आखिरी का पल्ला छेउमा चिमन देखि नारायण।

सरहले काम लाग्छ भने हो जुन बखतमा हामी धरती मातालाई छोडेर जान्छौ हो त्यस बखतमा कसका छोरा कसका छोरी धन दौलत इत्यादि सारा चाहिँ साथमा केही पनि जाइन हो जानी भनेको दुईटा चाहिँ जो पाप र पुण्य हो त्यस कारणले एक्लै आयो एक्लै जान्छौ नारायण लानु केही छैन।